0: खर्च गरेको हो। प्रदेश लेखा नियन्त्रक सुरेश सुवेदीका अनुसार चालू तर्फ 7 अर्ब 60 करोड 84 लाख रूपियाँ 60.6% र पुँजीगत तर्फ 12 अर्ब 99 करोड 66 लाख रूपियाँ खर्च भएको छ। गण्डकी प्रदेशमा आर्थिक वर्ष 2079-80 मा 65.7% र 2080-81 मा 66.59% र 2081-82 मा 69.54% बजेट खर्च भएको थियो। चालू आर्थिक वर्षमा सबैभन्दा बढ़ी बजेट खर्च गर्ने मन्त्रालय ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय रहेको छ भने सबैभन्दा कम खर्च गर्ने मन्त्रालय आर्थिक मामिला मन्त्रालय रहेको छ। ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले 4 अर्ब 32 करोड 55 लाख रूपियाँ विनियोजन मध्ये 3 अर्ब 70 करोड 75 लाख रूपियाँ अर्थात 85.7% खर्च गरेको छ। आर्थिक मामिला मन्त्रालयले 23 करोड 31 लाख रूपियाँ बजेट मध्ये 8 करोड 71 लाख रूपियाँ अर्थात 37.4% मात्रै खर्च गरेको छ। सरकारले परम्परागत हुलाक सेवालाई आधुनिक सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने नीति लिएको छ। सोही अनुसार सवारी चालक अनुमति पत्र राहदानी तथा विभिन्न सरकारी प्रमाणपत्र नागरिकको घर दैलोमै पुर्याउन थालिएको छ। सरकारी सेवा घर दैलोमै पुग्न थालेसँगै संकटमा परेको हुलाक सेवाप्रति नागरिकको विश्वास बढ्दै गएको छ। तर हुलाक सेवालाई आधुनिक र स्मार्ट बनाउने सरकारी योजनामा भौतिक पूर्वाधार बजेट तथा जनशक्तिको अभावले सेवा प्रवाह प्रभावित बनेको छ। जिल्ला हुलाक कार्यालय सहित 10 स्थानीय तह रहेको बागलुङमा 9 वटा पालिका स्तरीय हुलाक कार्यालय सञ्चालन रहेका छन्। तीमध्ये बुर्तिबाङ गलकोट कुस्मीसेरा र काठे खोला गाउँपालिकाको बिहु स्थित कार्यालय आफ्नै जीर्ण भवनबाट सञ्चालन भइरहेका छन्। विक्रमसम्म 2045 मा निर्माण गरिएका ती भवन मरमत सम्भार नहुँदा जीर्ण र जोखिमपूर्ण बनेका छन्। जिल्ला हुलाक कार्यालयका प्रमुख दुर्गा प्रसाद शर्माले मरमतका लागि पर्याप्त बजेट नहुँदा भवनको अवस्था दिन प्रतिदिन कमजोर बन्दै गएको बताउनु भएको छ। नेपालमा कुपोषण अन्त्यका लागि पोषण मैत्री कानून पर्याप्त बजेट र जनचेतना अपरिहार्य रहेको सांसदहरूले बताएका छन्। बाल पोषणको अवस्था चुनौती र सरकारवालाको भूमिका विषयक राष्ट्रिय संवादमा राष्ट्रिय सभा सांसद डाक्टर अञ्जन साकेले पोषण मैत्री कानून बनाउन संसद मार्फत पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। नेकपा एमालेकी सांसद सजिदा खातुन सिद्दिकीले शिक्षा बीमा अवधारणा लागू गरेर बाल पोषण खाजा र स्वास्थ्य सेवा समेत सकिने बताउनु भएको छ। राष्ट्रपति सांसद ज्ञानु पौडेलले बालबालिकामा खर्च भएको बजेटको अनिवार्य सामाजिक परिसर र कर्णाली मधेस लुम्बिनी जस्ता प्रदेशमा लक्षित कार्यक्रम आवश्यक रहेको बताउनु भएको छ। सांसद प्रेम बाक्वाएकले बालबालिकामा दीर्घकालीन लगानी र खाद्यान्नको सुरक्षा परिसर जरूरी रहेको भन्नुभएको छ। राप्रपाकी सांसद सरस्वती लामाले अहिले 25 जिल्लामा समिति पोषण भत्ता सबै 77 जिल्लामा विस्तार गर्न माग गर्नुभएको छ। विज्ञ डाक्टर किरण रूप खेतीले नेपालमा 5 वर्ष मुनिका 33% बालबालिकाको मृत्यु कुपोषणका कारण हुने र कुपोषणमा $1 लगानीले $16 प्रतिफल दिने जानकारी दिनुभएको छ। सहभागीहरूले 3 तहका सरकारले पोषणलाई प्राथमिकतामा राख्नुपर्ने जोड़ दिनुभएको छ। मुस्ताङमा पछिल्लो 5 वर्षको अवधिमा लिक लागेर 59 जना पर्यटकको ज्यान गएको छ। शरद र वसन्त ऋतुमा सड़क र हवाई मार्ग हुँदै धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणका लागि आएका 16 नेपाली र 43 विदेशीको श्वासप्रश्वासमा समस्या आएपछि उपचार तथा घटनास्थलमा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार विदेशी पुरूष 28 जना, महिला 15 जना, नेपाली पुरूष 12 जना, महिला 4 जना रहेका छन्। मृत्यु हुनेमा आर्थिक वर्ष 2078-79 6 जना, आव 2079-80 मा 12 जना, आव 2080-81 मा 14 जना, आव 2081-82 मा 13 जना र चालू आव 82-83 सालमा 14 जना रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले बताउनु भएको छ। प्रहरी निरीक्षक बस्यालले भन्नुभयो, अचेत अवस्थामा उद्धार गरिएका पर्यटकको उपचारको क्रममा मृत्यु हुने गरेको छ। मृत्यु हुने विदेशीमा अधिकांश भारतीय तीर्थालु रहेका छन्। लेख लागेर ज्यान गुमाउने तीर्थालु र पर्यटकमा उपल्लो मुस्ताङमा पर्ने लोगेकर दमदुरकुण्डा गाउँपालिकाको ओडा 4 मा रहेको दमदुरकुण्ड बाहेक अधिकांश मुक्तिनाथ मन्दिरको दर्शनका लागि जाने र फर्किने तीर्थालु रहेको प्रहरी निरीक्षक बसलको भनाई छ। अब अन्तिम अन्तर्राष्ट्रिय समाचार। नाइजेरियाली सेनाले यो हप्ता उत्तर पश्चिमी जाम्फारा राज्यमा गरेको कार्यवाहीमा अपहरण तथा गाई चोरी गर्ने गिरोहका 300 भन्दा बढ़ी सदस्यहरू मारिएको अधिकारीले शनिबार बताउनुभएको छ। सेनाले गुमी जिल्लामा दुई दिनसम्म चलेको कार्यवाहीमा 300 भन्दा बढ़ी आतंककारीहरूको सफाया गरेको जाम्फारा राज्यका सूचना आयुक्त महमूद मुहम्मद दन्तवासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। जिहादी तथा डाका समूहका गिरोहहरूले उत्तर तथा मध्य नाइजेरियाका समुदायहरूलाई आतंकित बनाएका छन्। उनीहरूले घातक हमला गर्ने, अपहरण गरी फिरौती असुल्ने र किसानहरूलाई आफ्नै खेतमा जानका लागि कर लगाउने गर्छन्। सुरक्षा विश्लेषकहरूका अनुसार मुख्य रूपमा आर्थिक लाभका लागि सक्रिय अपराधी गिरोह र जिहादीहरूबीच बढ़दो सहकार्य भइरहेको छ। जिहादीहरूले पूर्व तोरममा 17 वर्षदेखि विद्रोह गरिरहेका छन्। गुमीका बासिन्दा अबुकर मोहम्मदले बताउनु भएको सेना र स्थानीयहरूले संयोग चोरीका गाईहरू लिएर आफ्नो शिविरबाट अन्यत्र सरिरहेका करिब 1000 डाका समूहका सदस्यहरूसँग बुधबार रातिदेखि बिहिबारसम्म झपट भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध 1000 मिसाइल तयारी अवस्थामा राखिएको भन्दै चेतावनी दिनुभएको छ। ट्रुथ सोशलमा लेख्दै ट्रम्पले आफूमाथि हत्याको प्रयास भएमा थप हजारौं मिसाइलले इरानका सबै क्षेत्र ध्वस्त पारिने चेतावनी दिनुभएको हो। इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका क्रममा सहभागीहरूले ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहुलाई मार्नुपर्ने नारा लगाएका थिए। नेटो शिखर सम्मेलनमा ट्रम्पले आफू इरानको हत्या सूचीमा पहिलो स्थानमा रहेको दावी गर्नुभएको थियो। वाल स्ट्रीट जर्नल र सीएनएनका प्रतिवेदन अनुसार इजरायली गुप्तचर निकायले ट्रम्पलाई नयाँ हत्या षड्यन्त्रबारे जानकारी गराएको छ। ट्रम्प गएको वर्ष बटलर र्यालीमा भएको गोलीकाण्ड सहित विगतमा कम्तीमा 5 पटक हत्याको निशानामा परिसक्नु भएको छ। इरान अमेरिका पछिल्लो हप्ता फेरि आक्रमण प्रत्याक्रमणमा जुटेका छन्। गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडि र माइती घरमा प्रदर्शन। कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल मन्त्रालयमा खबर गर्नु कृषि मन्त्री चौधरीको भनाई। निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न राष्ट्र ब्याङ्कको निर्देशन। कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी जानकी तुलाधारलाई। गण्डकी सरकारको बजेट खर्च 64.26%। डुबान प्रभावित सुकुम्बासीको अवस्था बुझ्न किर्तिपुर गएका माजिद अन्सारीको टीम प्रहरीको नियन्त्रणमा 5 वर्षमा लेक लागेर 59 जना पर्यटकले ज्यान गुमाए। इरान विरूद्ध 1000 मिसाइल तयारी अवस्थामा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। नाइजेरियामा सेनाको कार्यवाहीमा 300 भन्दा बढ़ी विद्रोहीको मृत्यु। हवस्त, यिनै खबरहरूसँगै बिहान 5:25 बजेको ढरबार हाइलाइट सकिएको छ। 7 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबार 103.8 MHz।
2: संकेत बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ठोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल असार 28 गते आइतबार, असार कृष्ण पक्षको त्रयोदशी तिथि, सन् 2026 जुलाई 12 तारीख। कार्यक्रममा सबैभन्दा पहिला तपाईँको आजको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि। सोचेका काम बढ्नेछन्, विदेशी रमझमले मन आकर्षित गर्नेछ, लगानी गरेको भए फाइदा हुनेछ, शिक्षामा गरेको लगानीबाट नाफा आर्जन हुने योग रहेको छ, बन्धुको साथ मिल्नेछ। वृष राशि। भोलिको प्रभावले राम्रो काम बढ्नेछ, स्पष्ट बोल्नु उचित हुनेछ, दीर्घकालीन योजना बढ्नेछन्, खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ, शिक्षाको क्षेत्रमा प्रगति हुने देखिन्छ। मिथुन राशि। शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ, खानपानमा समस्या हुँदा स्वास्थ्य बिग्रिने खतरा बढ्नेछ, शिक्षामा प्रगति हुनेछ, दक्षिणको यात्रा नगर्नु उचित हुनेछ, राजनीतिमा भने सेवाको अवसर मिल्नेछ। कर्कट राशि। तपाईँको बोलीले काम बढ्नेछ, दम्पत्य जीवनमा फाइदा हुनेछ, धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ, दान गरेर दिनको शुरूआत गरेमा मन शान्त बढ्नेछ। सिंह राशि। आमदानी बढे पनि स्वास्थ्यमा भने समस्या हुनेछ, परिवारलाई समय दिइनेछ, बौद्धिक व्यक्तिसँग सल्लाह लिएर अगाडि बढे सोचेको काम बन्नेछ। कन्या राशि। सोचेका काम बन्दा मनमा खुशी मिल्नेछ, शिक्षाको क्षेत्रमा जोश र जाँगर बढ्नेछ, निजी क्षेत्रको शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ, स्वास्थ्यमा सुधार हुनेछ, प्रेम सम्बन्ध सुमधुर बन्नेछ। तुला राशि। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ, स्वास्थ्यले साथ दिँदा परिवारमा मेलमिलाप हुनेछ, दक्षिणको एकल यात्रा नगर्नु राम्रो हुनेछ, परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। वृश्चिक राशि। दाजुभाइसँगको सहकार्यले नाफा हुनेछ, शिक्षाको लगानीबाट फाइदा हुनेछ, अभिभावकसँगको भेटले मन शान्त बन्नेछ, भाग्यको स्थानमा शुभ ग्रह भएकाले अग्रजको सल्लाह लिएर काम गर्नुपर्ने देखिन्छ। धनुराशि। सोचेर बोल्नुपर्ने दिन रहेको छ, जग्गा सम्बन्धी कारोबारबाट फाइदा हुने देखिन्छ, स्वास्थ्यले साथ दिनेछ, आफन्तको भन्दा बाहिरका साथीको साथ र सहयोग प्राप्त हुनेछ। मकर राशि। शुभ समाचार प्राप्त हुनेछ, सञ्चित धन खर्च भए पनि इज्जत बढ्ने योग, शिक्षामा गरेको प्रयास सफल बन्नेछ, पढाइमा हिम्मत गर्नु उचित हुनेछ, परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ। कुम्भ राशि। यात्रामा भए खर्च बढ्नेछ, दिन आवश्यक खर्चमा बितेको अनुभव हुनेछ, बौद्धिक व्यक्तिसँगको सहकार्यमा बरु सिर्जना हुनेछ, शिक्षाको क्षेत्रमा जोश र जागर बढ्नेछ। अन्तिममा मीन राशि। आमदानी बढ्ने योग रहेको छ, स्वास्थ्य उपचारमा भए सुधार हुनेछ, शिक्षामा थप मेहनत गर्नुपर्ने देखिन्छ, धार्मिक कार्यमा सहभागी भएर दिनको शुरूआत गर्नु उचित हुनेछ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला, तपाईँको आजको दिन शुभ रहनेछ। श्रोतावृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ठोरबराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभप्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर प्रस्तुत हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: 103.8 अन्तर्मनको आवाज।
2: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।
3: कम्पनी कानून सम्बन्धी विधेयकको मस्यौदा तयार, सीएसआर रकम अब सरकारी कोषमा जम्मा गर्नुपर्ने।
4: चीनमा एक हप्तामै दोस्रो शक्तिशाली चक्रवात, झण्डै 20 लाख मानिसलाई सुरक्षित ठाउँमा सारियो।
3: र नर्वेलाई हराउँदै इंग्ल्याण्ड विश्वकप फुटबलको सेमी फाइनलमा अहिले पाउने 7 बजे अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दै।
5: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट मेरी सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक, सर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
6: हिमस्टार फर अ कम्प्लिट होम।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।
4: काया कहिरनमा अब खबरको सिलसिला शुरूमा आज र भोलिको मौसम सम्बन्धी खबर। आज र भोलि देशका केही ठाउँमा आरी घोप्टे र मुसलधारी वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका 1-2 ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भागका थोरै ठाउँमा तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका 1-2 ठाउँमा ठूलोदेखि अति ठूलो वर्षाको सम्भावना छ। साथै 3 प्रदेश कोशी, बागमती र गण्डकीको पहाड़ी क्षेत्रका 1-2 ठाउँमा पनि अति ठूलो पानी पर्ने सम्भावना छ। लगातारको वर्षासँगै आकस्मिक बाढ़ी, पहिरो, नदी कटान, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ़न सक्ने भएकोले आवश्यक पूर्व तयारी र सावधानी अपनाउन विपद प्राधिकरणले अनुरोध गरेको छ। विशेष गरी नदी, खोला, खोल्सा आसपासका क्षेत्र पहिरोको जोखिम भएका ठाउँका नागरिक तथा नदी किनारको बस्तीमा बसोबास गर्दै आएका नागरिकलाई थप सतर्क रहन आग्रह गरिएको छ। यात्रामा पनि सावधानी अपनाउन भनिएको छ। प्राधिकरणले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, पालिका तथा स्वयंसेवक सहित सबै सरकारवाला निकायलाई उद्धार तथा प्रति कार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जोखिमयुक्त राजमार्ग तथा सड़कमा डोजर, एक्सकाभेटर र लोडर रडार जस्ता उपकरण तयारी अवस्थामा राख्न तथा विपद व्यवस्थापन समितिहरूसँग समन्वय गरेर पूर्व तयारीलाई प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ। साथै वर्षा र बारी सम्बन्धी जानकारीका लागि 1155, विपद सहायता 1234, नेपाल प्रहरीको 100 तथा सशस्त्र प्रहरी बल 1124 नम्बर मोबाइल नम्बर सुरक्षित राख्न र आवश्यकता परे तत्काल सम्पर्क गर्न प्राधिकरणले भनेको छ। साथै जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अध्यावधिक मौसमी पूर्वानुमान तथा चेतावनीको नियमित जानकारी लिन पनि सबैलाई आग्रह गरिएको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले वैशाख 11 सुकुम्बासीलाई सुरक्षित ठाउँमा लैजान खोला किनारको बस्ती खाली गर्नुपरेको फेसबुकमा स्टाटस लेख्नु भएको थियो। उहाँकै निर्देशनमा भोलिपल्ट बिहानैदेखि बस्तीहरूमा डोजर चल्यो, विस्थापित भएका सुकुम्बासीलाई होल्डिङ सेन्टरमा लगियो। तर सुरक्षाका लागि सारिएका उनीहरू झनै असुरक्षित भए। डुबानमा परेका उनीहरूले बस्ती भत्काउँदा बचेका अलिअलि सामान, ओढ्ने ओछ्याउने खानेपानी र नियमित खाने औषधि समेत जोगाउन सकेनन्। प्रधानमन्त्री बालेन्द्र शाहले वैशाख 11 सामाजिक सञ्जाल फेसबुकमा डुबानमा परेका बस्तीको तस्विर शेयर गर्दै खोला किनारमा सुकुम्बासी असुरक्षित भएकाले उनीहरूको सुरक्षाका लागि बस्ती खाली गर्नु परेको स्टाटस लेख्नु भएको थियो। उहाँले लेख्नु भएको थियो, बिर्सनुभयो कि सम्झनुहुन्छ, हरेक वर्षाको बाढ़ीका कारण काठमाडौँका नदी किनारमा रहेका हजारौं मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छाड्दै भाग्नु परेको अनि सरकारले उद्धार गर्नु परेको दृश्य। यो वर्षौंदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि हो। यो समस्यालाई अब आउने वर्षका लागि थाँती नराखी उहाँहरूलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउनु पर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु। प्रधानमन्त्री शाहले नदी किनारका सुकुम्बासीहरूलाई सुरक्षित ठाउँमा लैजान बस्ती खाली गर्नु परेको स्पष्टीकरण दिनुभएको थियो र भोलिपल्ट बिहानैदेखि सरकारले सुकुम्बासी बस्तीहरूमा डोजर चलायो। तर सरकारले सुरक्षाका लागि भनेर सुकुम्बासीहरूलाई राखेको होल्डिङ सेन्टर नै असुरक्षित बनेको छ। अस्ति शुक्रबारदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि हो। यो समस्यालाई अब आउने वर्षका लागि थाँती नराखी उहाँहरूलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउनु पर्छ भनेर मैले बारम्बार

0: टर डुबानमा परेपछि विस्थापित सुकुम्बासी थप विचल्लीमा परेका छन्। सरकारले खोला किनारबाट जोगाउन भन्दै लगिएका सुकुम्बासीको सेल्टर पनि डुब्यो। आजका पत्र पत्रिकामा यसबारे खबर छ। हामीले यो खबर कान्तिपुर दैनिकबाट लिएका छौं।
1: फेरि पनि बाढ़ी पीड़ितकै खबर। बाजुराको बुढ़ीनन्दा नगरपालिका एक हरिकवलका 42 परिवार डेढ़ महिनादेखि तिरपाल टाँगेर बस्दै आएका छन्। जेठ 14 गएको बाढ़ी पहिरोले बुढ़ीनन्दा नगरपालिका एक हरिकवल मटेला पाट टोला र भर्तीकौ साडाका 245 परिवार विस्थापित भएका थिए। तीमध्ये हरिकवलका 42 परिवारका घर पूर्ण रूपमा क्षति भएका थिए। हरिकवल मटेला पाटटोल र साउनेका पूरै बस्ती उच्च जोखिममा पर्नुका साथै हजारौं रोपनी खेतीयोग्य जमीनमा क्षति पुगेको छ। बस्तीको खानेपानी, विद्युत, सड़क, कुलो र पादुका बाल विकास विद्यालय लगायतका संरचना पूर्ण रूपमा क्षति भएका छन्। 42 परिवारको बास तिरपालमुनि छ। हरिकवलका 42 परिवार सबै हलिया हुन्। बुढ़ीनन्दा नगरपालिकाका उपमेयर रामबहादुर बोहराले विस्थापित परिवारको लागि खाद्यान्न र नगरपालिकाको समन्वयमा जिल्ला रेडक्रस सोसाइटी र इन्टरनेशनल नेपाल फेलोशिप नामक गैर सरकारी संस्थाले सहयोग गरेको बताउनुभयो। 42 परिवारहरू घरभित्र बस्न सक्ने अवस्था नहुँदा एक महिनादेखि तिरपाल टाँगेर पालमुनि बस्दै आएका छन्। हरिकवल गाउँका 42 परिवारका 203 जना बसोबास गर्छन्। तीमध्ये बाल बालिका 32, महिला 80, पुरूष 82, वृद्ध वृद्ध 7, अपाङ्गता 2 जनाको बसोबास छ। बुढ़ीनन्दा कोड़ा नम्बर 1, 2, 3 र 4 बस्ती अति जोखिममा छ। नयाँ पत्रिका दैनिकले यो खबर छापेको छ।
0: भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत एक विशेष सुशासन अनुगमन इकाई राख्न प्रस्ताव गरिएको छ। सरकारले स्वीकृत गरेको भ्रष्टाचार विरूद्धको राष्ट्रिय रणनीतिक योजनामा यस्तो प्रस्ताव गरिएको हो। सदाचारितामा आधारित भ्रष्टाचार मुक्त र समृद्ध राष्ट्र निर्माणको अवधारणासहित भ्रष्टाचार विरूद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना ल्याइएको छ। असार 18 बसेको मन्त्री परिषद बैठकले स्वीकृत गरेको यो रणनीतिक योजनालाई प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले अस्ति शुक्रबार सार्वजनिक गरेको हो। भ्रष्टाचार नियन्त्रण गर्न तथा सुशासन प्रवर्धनका लागि स्वतन्त्र संयन्त्रका रूपमा प्रधानमन्त्री कार्यालय मातहत रहने इकाइको संरक्षक प्रधानमन्त्री रहनुहुनेछ। यस इकाइले भ्रष्टाचार विरूद्ध तथा सुशासन प्रवर्धनका सम्बन्धमा सूचना संकलन गर्ने तथा प्रमाण जुटाउने र प्रधानमन्त्रीलाई सिधै प्रतिवेदन पेश गर्नेछ। चुस्त, छरितो, गतिशील र स्वतन्त्र संयन्त्रका रूपमा यो इकाई रहने भनिएको छ। प्रधानमन्त्री संरक्षक रहने यस इकाईमा प्रधानमन्त्रीले नियुक्त गरेका वा तोकेका वरिष्ठ अनुसन्धानकर्ता, तथ्याङ्क विश्लेषक, साइबर सुरक्षा विज्ञ, कानूनी सल्लाहकार, संचार अधिकृत र प्रशासन तथा समन्वय अधिकृत लगायतका विशेष विज्ञ रहने प्रस्ताव छ। यस इकाईले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले को एकीकृत अनुगमन संयन्त्रलाई सुदृढ़ बनाउनका साथै निर्देशक समिति तथा कार्य सम्पादन समितिको काममा सहयोग गर्नेछ। इकाईले आवश्यकता अनुसार कुनै पदाधिकारी वा विज्ञहरूलाई आमन्त्रण गरी आफ्नो जिम्मेवारी सम्पादनमा सहयोग लिन सक्नेछ। भ्रष्टाचार विरूद्धका सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभागको विशेष टोली समेत परिचालन गर्न सकिने भनिएको छ। विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइसकिएको छ। यसै गरी संघ, प्रदेश र पालिका तीनै तहमा भ्रष्टाचार नियन्त्रणको लक्ष्य रणनीतिक योजनाले लिएको छ। भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालय मातहत विशेष इकाई राखिँदै आजको कान्तिपुर दैनिकमा खबर छ।
1: काया कैरनमा सरकारका कामबारे समीक्षा सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित
3: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
4: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
5: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल।

0: जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस,
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
0: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
0: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
0: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था,
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0635712040।
2: लागि प्रधानमन्त्री कार्यालय मार्फत विशेष इकाई राखिँदै लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग, सरकारले 100 दिनको अवधिमा सुशासन, प्रशासनिक सुधार र सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयास गरेको दावी गरेको छ। केही क्षेत्रमा सुधारका संकेत देखिए पनि गरीब, निम्नवर्ग, दलित, भूमिहीन, सुकुम्बासी, मीटर ब्याज पीड़ित लगायत सीमान्तकृत समुदायको दृष्टिकोणबाट हेर्दा सरकारका अहिलेसम्मका काम पूर्ण रूपमा आश्वस्त पार्ने देखिएको छैन। थप टिप्पणी अबको पालोमा।
4: 100 दिनमा नागरिकको पक्षमा धेरै काम गरियो भन्दै सरकारले दावी गरिरहँदा गरीब, उत्पीड़ित तथा सीमान्तकृत समुदाय थुप्रै शास्ति र समस्यासँग जुधिरहेका छन्। सुकुम्बासीलाई वैकल्पिक व्यवस्था विनय हटाइएको भन्दै आलोचना भइरहेको छ। राष्ट्रिय मानवाधिकार आयोगले समेत होल्डिङ सेन्टरबाट बिना विकल्प हटाउने प्रक्रिया मानवाधिकारका दृष्टिले गम्भीर भएको जनाएको छ। उता आफ्ना माग र पुराना सम्झौता कार्यान्वयन नभएको भन्दै मीटर ब्याज पीड़ित फेरि काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका छन्। यसले सरकारका प्रतिबद्धता र कार्यान्वयन बीच अझै ठूलो दूरी रहेको देखाउँछ। लेखक एवं पत्रकार जेडी विश्वकर्मा।
5: उत्पीडित र सीमान्तकृतको तर्फबाट हेर्दाखेरि चाहिँ कुनै पनि रूपान्तरण भएको देखिँदैन। बरु यो जुन संकट बिहोरिरहनु पर्ने बाध्यता थियो, जस्तो भूमिहीनको कुरा गरौं वा सुकुम्बासीहरूको कुरा गरौं, जुन संकट बिहोरिरहनु परेको थियो त्यसमा थप संकट सिर्जना हुने काम चाहिँ बाल नेतृत्वको सरकार भएपछि देखिन्छ। जस्तो काठमाडौँकै कुरा गर्दाखेरि यहाँको भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीहरूको कुरा हेर्दाखेरि जुन तंगले आतंक सिर्जना गरेर भूमिहीन सुकुम्बासीहरूको बिजोग बनाउने काम भयो, यो त बरु यो विगतका सरकारहरूले पनि यति साह्रो बर्बरता त देखाएको थिएनन्। अहिले भर्खरै गणेश नेपालीको कुरा हेर्ने हो भनेदेखि चाहिँ ठूलो आशा थियो कि यति ठूलो संघर्ष, विद्रोह गरिसके पछाडि केही परिवर्तन होला, हाम्रो जीवनमा सहजता होला भन्ने जो अपेक्षा थियो, अपेक्षामाथि कुठाराघात भएका कारणले आत्महत्या गर्नुपर्ने बाध्यता भयो। यसले के देखाउँछ भन्दाखेरि चाहिँ राज्य गरीबहरूप्रति, श्रमिकहरूप्रति, उत्पीडित समुदायप्रति झन बढी कठोर, झन बढी बर्बरता, झन बढी दमनमा उत्रिएको देखिन्छ। उत्पीडितहरूले जुन अपेक्षा गरेको थियो अपेक्षामाथिको निकै ठूलो धोकाधरी भयो भन्ने नै मलाई लाग्छ।
4: रोजगारी, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य र सम्मानजनक जीवनका आधारभूत सवालमा निम्न वर्गले अपेक्षित परिवर्तन महसुस गर्न सकेको देखिँदैन। यसो हुनुमा सरकारले गर्न नचाहेको होला कि गर्न खोज्दा पनि संरचनागत समस्या, कानूनी जटिलता र सीमित स्रोतका कारण परिणाम आउन नसकेको होला त।
5: बेरोजगारी जीवन बाँच्न पर्ने व्यक्तिहरूको लागि के हुन्छ, कुनै एउटा उज्यालो चित्र, कम्तीमा आशा जगाउने कुनै चित्र, र बजेट विनियोजन गर्दाखेरि बजेटले बेरोजगारीमा बस्नु परेको भूमिहीनहरूको सन्दर्भमा वा गरीबहरूको सन्दर्भमा कुनै कार्यक्रम ल्याएको भए कमसेकम सरकारले केही गर्ला भन्ने आशा हुन्थ्यो। तर कुनै पनि त्यस्तो प्रकृतिको न कार्यक्रम आयो, न नीति आयो, न कुनै योजना आयो, न कुनै कार्यान्वयन गर्ने खालको सिलसिला देखियो। यसले चाहिँ के देखाउँछ भन्दाखेरि यो सरकारको इच्छा हुने वा नहुने भन्दाखेरि पनि गरीबहरूलाई, श्रमिकहरूलाई, मजदूरहरूलाई हेर्ने दृष्टिकोण नै समस्या छ भन्ने लाग्छ। कि त्यो समुदायको मुक्ति नभइकन, त्यो समुदायको जीवन सहज नभइकन नेपाली समाजको रूपान्तरण हुन सक्दैन, विकास हुन सक्दैन, आर्थिक जीवनमा परिवर्तन हुन सक्दैन भन्ने सामान्य आधारभूत कुरामा पनि सरकारले गम्भीरतापूर्वक लिएको देखिँदैन।
4: संविधानले नेपाललाई सामाजिक न्यायमा आधारित कल्याणकारी राज्य बनाउने परिकल्पना गरेको छ। त्यसैले सरकारले सीमान्तकृत समुदायलाई राहतका पात्रका रूपमा होइन अधिकारका आधारमा हेर्नुपर्छ। भूमिहीन र सुकुम्बासीका लागि दीर्घकालीन आवास समाधान, मीटर ब्याज पीड़ितलाई शीघ्र न्यायसँगै सबै विपन्न र गरीब परिवारलाई रोजगारी सृजना, सामाजिक सुरक्षा, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा पहुँच तथा नीति निर्माणमै उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सके मात्र सरकारले उनीहरूको विश्वास जित्न सक्छ।
2: गरीब उत्पीड़ित तथा सीमान्तकृत समुदायको अवस्था र सरकारले गर्नुपर्ने कामबारे लेखक एवं अभियन्ता जेबी विश्वकर्मा संघको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, सरकारले निजी क्षेत्रबाट संस्थागत सामाजिक उत्तरदायित्व अर्थात सीएसआर अन्तर्गत खर्च गरिँदै आएको रकम अब प्रत्यक्ष रूपमा खर्च गर्न नपाउने र सरकारी कोषमा जम्मा हुने गरी विधेयक मस्यौदा तयार गरेको छ। कम्पनी कानून सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 मस्यौदामा नेपालमा दर्ता भई संचालनमा रहेको कम्पनीको सीएसआर रकम आफैले खर्च गर्न नपाउने व्यवस्था गर्न लागि हो। प्रस्तावित विधेयकको व्यवस्था अनुसार निजी क्षेत्रले सीएसआर बापतको रकम सरकारले स्थापना गर्न लागेको संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्नेछ। यो प्रस्ताव निजी क्षेत्रले लामो समयदेखि अभ्यास गर्दै आएको सीएसआर खर्च प्रणालीभन्दा फरक छ। अहिले उद्योग बैंक तथा वित्तीय संस्थाले आफ्नो मुनाफाको निश्चित हिस्सा स्थानीय समुदाय, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, खेलकुद, विपद व्यवस्थापन लगायतका क्षेत्रमा आफैले खर्च गर्दै आएका छन्। तर नयाँ मस्यौदाले यो रकम सरकार मातहतको कोषमा जम्मा गरी सरकारले तोकेको प्राथमिकता क्षेत्रमा परिचालन गर्ने व्यवस्था अघि सारेको छ। मस्यौदा अनुसार वार्षिक 25 करोड़ रूपियाँ भन्दा बढ़ी कारोबार गर्ने कम्पनीले हरेक आर्थिक वर्षको खुद मुनाफाको कम्तीमा 1% रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्नेछ। 25 करोड़ रूपियाँ भन्दा कम कारोबार गर्ने कम्पनीले पनि कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था प्रस्तावमा छ। तर उनीहरूले जम्मा गर्नुपर्ने रकम प्रष्ट उल्लेख छैन। यसलाई व्यवसायले अप्रत्यक्ष रूपमा थप कर असुली गर्न खोजेको रूपमा व्याख्या गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सीएसआर बापत छुट्याइएको रकम व्यवसाय आफैले खर्च गर्न पाउनुपर्ने बताउनुहुन्छ। कम्पनी कानून सम्बन्धी विधेयकको मस्यौदा तयार, सीएसआर रकम अब सरकारी कोषमा जम्मा गर्नुपर्ने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
3: झापाको दमक नगरपालिका 10, गौरादह नगरपालिका 5 र कमल गाउँपालिका 7 को संगम स्थलमा सरकारले झण्डै 2200 बीघा क्षेत्रफलमा नेपाल चीन मैत्री औद्योगिक पार्क निर्माण गर्ने योजना शुरू गर्यो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2077 साल फागुन 16 गते पार्कको शिलान्यास नै गर्नुभयो। तर शिलान्यास गरेको 5.5 वर्षमा पनि औद्योगिक पार्क निर्माणको सुरसार भने छैन। शिलान्यास गर्दा ओलीले 2 वर्षभित्रै पार्कभित्र 100 वटा उद्योग सञ्चालनमा ल्याउने दावी गर्नुभएको थियो। प्रोजेक्ट डेभलपमेन्ट एग्रीमेन्ट पीडीए लगायत आधारभूत तयारी पूरा नगरी हतारमा शिलान्यास गर्दा अहिले आयोजना अलपत्र परेको छ। पार्क शिलान्यास गर्दाको स्तम्भ समेत भत्किसकेको छ। पहिलो चरणमा 100 वटा उद्योग स्थापना गर्न लगानी बोर्डले 64 अर्ब रूपियाँ लगानी स्वीकृत गरेको थियो। पार्कमा विद्युतीय सामग्री उत्पादनका लागि चीनको लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोइन्ट कन्स्ट्रक्सनले औद्योगिक पार्क निर्माण गर्ने भनिएको थियो। पार्कमा स्थापना हुने उद्योगले विद्युतीय गाड़ीदेखि मोबाइलसम्म उत्पादन गर्ने दावी गरिएको थियो। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार शुरूमा चिनिया कम्पनीले 942 बीघा जग्गा माग गरेको थियो। तर पार्कमा कति संख्या र कस्ता उद्योग स्थापना हुने भन्ने मा कार्यालय नै अन्यलमा रहेको छ। औद्योगिक पार्कको नाममा 1.19 अर्ब मुआवजा, शिलान्यास गरेको 5.5 वर्ष बित्यो तर नेपाल चीन मैत्री औद्योगिक पार्क बन्ने निश्चित छैन। नयाँ पत्रिकामा खबर छ।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनमा प्रसारण भइरहेको काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: यसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
6: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
6: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
6: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
6: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9856062265 र 9848164145।
7: ए सबिनाय, यसको हतारमा कता हो?
8: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
7: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
9: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9008816142।
3: पनि विश्वमा भएका विभिन्न अध्ययनले देखाएका छन्। कतिपय ठाउँमा यसले महामारीकै रूप लिने गरेको पाइएको छ। त्यसैमध्ये एक घटना गणेश नेपालीको आत्मदाह रहेको हुन सक्ने जोशी दावी गर्नुहुन्छ। उहाँले भन्नुभए जस्तै सामाजिक सञ्जालमा देखिएका भिडियोमा गणेश नेपालीको पहिले नगर प्रहरीसँग चर्को वाद विवाद भइरहेको देखिन्छ। जोशीका अनुसार यस्तो आवेगपूर्ण क्षणमा मानिसको मस्तिष्कले सकारात्मकको सट्टा नकारात्मक संसार देख्छ र घटना हुन सक्छ। आत्मदाह रोक्न सकारात्मक पहल आवश्यक, गोर्खापत्रमा खबर छ।
2: अब विदेशको खबर। चीनमा एक हप्ताभित्रै दोस्रो शक्तिशाली उष्णकटिबन्धीय चक्रवात अर्थात टाइफुनको प्रभावका कारण पूर्वी तटीय क्षेत्रका झण्डै 20 लाख मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। बीबीसीका अनुसार यो चक्रवात अघिल्लो शनिबार झेजियाङ प्रान्तको ताइजौ शहरमा पहिलो पटक आएको थियो। त्यसपछि मध्यराततिर बेन्झौ क्षेत्रमा दोस्रो पटक विकसित भएर त्यहाँको जनजीवन प्रभावित बनेको हो। चक्रवातका कारण अत्याधिक वर्षा हुने जोखिम अझै उच्च रहेको, विशेष सतर्कता अपनाइएको छ। यसको प्रभाव झण्डै 1000 किलोमिटरसम्म फैलिएको छ। चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयका अनुसार झेजियाङ प्रान्तबाट मात्रै झण्डै 17 लाख मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ भने छिमेकी प्रान्तहरूबाट पनि हजारौं नागरिकलाई सुरक्षित ठाउँमा लगिएको छ। चक्रवातको जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा विद्यालय बन्द छन्, सरकारी तथा निजी कार्यालयमा विदा दिइएको छ, बाहिरी गतिविधिमा रोक लगाइएको छ, साथै 400 भन्दा बढी हवाई उडान रद्द गरिएका छन् भने दर्जनौं रेल सेवा पनि स्थगित गरिएको छ। चिनिया मौसम विज्ञानले झेजियाङ र उत्तर पूर्वी फुजियान क्षेत्रमा अत्याधिक वर्षाको चेतावनी सहित बाढ़ी पहिरो र डुबानको उच्च जोखिम रहेको जनाएको छ। झण्डै 1 करोड़ जनसंख्या रहेको बेन्झौ शहर चक्रवातको प्रत्यक्ष प्रभावमा परेकाले त्यहाँ विशेष सतर्कता अपनाइएको छ। यसअघि यही उष्ण कटिबन्धीय चक्रवातले प्रशान्त महासागर पार गर्ने क्रममा जापानको साकिसीमा टापु समूहमा तीव्र हावाहुरी र वर्षा गराएको थियो।
3: अब खेल खबर। नर्वेलाई हराउँदै इंग्ल्याण्ड विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ। आज बिहान अमेरिकाको मियाबी स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले नर्वेलाई 2-1 गोलले हरायो। इंग्ल्याण्डको जीतमा दुवै गोल जुड बेलिङ्गमले गरेका छन्। खेलको पहिलो हाफको 36 मिनटमा नर्वेका एन्ड्रियस स्लेअफले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफको अन्त्यतिर इंग्ल्याण्डका जुड बेलिङ्गमले गोल गर्दै खेललाई बराबरीमा ल्याए। दोस्रो हाफमा 7 मिनट इन्जुरी समय दिएको थियो। यो समयमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको 93 मिनटमा बेलिङ्गमले इंग्ल्याण्डका लागि दोस्रो गोल गरे। सेमी फाइनलमा इंग्ल्याण्डले अब अहिले बिहान 7:15 खेल्ने साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीचको विजेतासँग खेल्नेछ।
2: अब केही खबर संक्षेपमा। बझाङको केदार सिउमा जीप दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ, बाह्रजना घाइते भएका छन्। केदार सिउ गाउँपालिका साथ काँडाचौरबाट दुर्गास्थली गाउँपालिका चुवावङतर्फका लागि छुटेको सुदूरपश्चिम प्रदेश 01001-2644 नम्बरको जीप दुर्घटना भएको हो। दुर्गाथली छका वडा अध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा दुर्गाथली छका चक्रबहादुर महत, कुटुरी देवी महत र केदार सिउ सातकी विमला महत धामीले ज्यान गुमाउनु भएको छ। प्रारम्भिक जानकारी अनुसार जीपमा चालक सहित 16 जना रहेका थिए।
3: सम्झौता भएको 8.5 महिनामा पुराना मितिका 29 लाख मध्ये झण्डै 26 लाख गाड़ी चालक अनुमति पत्र लाइसेन्स छापिएको छ। दुई चरण गरेर सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स छापेको हो। 25,92,417 लाइसेन्स छापिसकेको केन्द्रले जनाएको छ।
2: काठमाडौँ त्रिपुरेश्वर स्थित राहदानी विभागको कार्यालय अगाडि आफैलाई आगो लगाएका मुगुका गणेश नेपालीको परिवारले सब बुझ्न अस्वीकार गरिरहेका छन्। महानगर प्रहरीले मोटरसाइकलमा हुइलक लगाएपछि भएको घटनाको राज्यका कुनै अंगले जिम्मेवारी लिनुपर्ने परिवारको अडान रहेको छ र यसबारे छलफल भने चलिरहेको छ।
3: तीनजना अर्थमन्त्रीले कार्यान्वयन गरेको चालू आर्थिक वर्षको बजेटमा पूँजीगत खर्च इतिहासकै सबैभन्दा कमजोर देखिएको छ। चालू आर्थिक वर्षमा भएको खर्चको भुक्तानी अन्तिम दिन असार 25 हो। महालेखा नियन्त्रक कार्यालयका अनुसार असार 25 सम्म पूँजीगत खर्च वार्षिक लक्ष्यको 45% मात्रै पुगेको खबर कारोबार दैनिकमा छ।
2: चीनको माथिल्लो क्षेत्रमा रहेको हिमतालको जलस्तर तीव्र रूपमा बढ़िरहेको भन्दै नेपालतर्फको भोटेकोशी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। चीनको जाङमो पोर्ट प्रशासनले नेपाली सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पठाएको सन्देशमा निरन्तर वर्षाका कारण माथिल्लो क्षेत्रमा रहेको चीनतर्फको बोकु हिम नदीको जलस्तर बढ़िरहेको उल्लेख गर्दै भोटेकोशी नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अप्नाउन भनेको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
3: बागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग सञ्चालनमा आएसँगै देशको यातायात क्षेत्रमा नयाँ प्रविधि हस्तान्तरण हुने भएको खबर आजको गोर्खा पत्रले छापेको छ।
2: काया कैरनमा अब पालो उखानको
3: रंग न ढंग भरि भंग
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: आज र भोलि केही ठाउँमा आरिकप्टर र मुसलधारे वर्षाको सम्भावना, बाढ़ी पहिरो र डुबानको जोखिम, आवश्यक सतर्कता अपनाउन आग्रह।
2: सरकारले खोला किनारबाट जोगाउन भन्दै लगिएका सुकुम्बासीको सेल्टर पनि डुब्यो। बाजुराको हरिकवलका 42 बाढ़ी पीड़ित 1.5 महिनादेखि तिरपालमा।
3: कम्पनी कानून सम्बन्धी विधेयकको मस्यौदा तयार, सीएसआर रकम अब सरकारी कोषमा जम्मा गर्नुपर्ने।
2: चीनमा एक हप्तामै दोस्रो शक्तिशाली चक्रवात, झण्डै 20 लाख मानिसलाई सुरक्षित ठाउँमा सारियो।
3: र नर्वेलाई हराउँदै इंग्ल्याण्ड विश्वकप फुटबलको सेमी फाइनलमा अहिले 7:15 अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दै।
2: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको हिजो आज हुनुपर्ने सूचना समाचारको प्राथमिकता तर अहिले हुने गरेका विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना किसान टेलिभिजन अगाडि बसेर खबरहरू हेर्दै सुन्दैछन्। खबरका शीर्षकहरू छन् आत्मदाह, आत्महत्या, हत्या, मृत्यु, बेपत्ता, घाइते अनि लेखिएको छ समाचारको अन्त्यमा अब मौसम सम्बन्धी जानकारी। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: 101.8 अन्तर्मनको आवाज।
1: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
2: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
3: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
2: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी, 9508501422। दिपेश मल्ल ठकुरी, 9508501420।
3: दीप मल्ल ठकुरी, 9406041530।
4: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त छन् कहाँ होला र?
1: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
4: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, सरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0654141042, 9856231128, 9462614726।
5: हाम्रो प्रतिबद्धता, धातुका भाँडा बर्तनको उपलब्धता।
6: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
7: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
6: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 0564142733, मोबाइल 9968861887।
8: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो बजारको लागि भने
9: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
8: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
9: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
6: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
9: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
6: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
9: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
6: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
9: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुत्र बैङ्कको ठिक पारिपट्टि। फोन 0665903769।
10: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
7: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
10: नोट: प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
7: अनुरोधक श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनी चार।
11: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: नमस्कार, म डाक्टर नवीन चापागाई। आज म तपाईहरु सबैलाई गुड कोलेस्ट्रोल र ब्याड कोलेस्ट्रोल अर्थात राम्रो कोलेस्ट्रोल र नराम्रो कोलेस्ट्रोल को बारेमा जानकारी गराउने छु। तपाईहरुले कोलेस्ट्रोल र ट्राइग्लिसराइड्स को बारेमा मेरो अघिल्लो भिडियोमा हेरिसक्नु भएको छ होला, पक्कै पनि छैन भने मेरो च्यानलमा गएर हेर्नु होला। तर आज म एलडीएल कोलेस्ट्रोल र एचडीएल कोलेस्ट्रोल को बारेमा जानकारी गराउँदै छु। कोलेस्ट्रोल रगतको माध्यमबाट लाइपोप्रोटीन भनिने प्रोटीनमा ट्राभल गर्दछ। दुई प्रकारका लाइपोप्रोटीनले शरीरभरि कोलेस्ट्रोल बोक्दछ। एउटा हो लो डेन्सिटी लाइपोप्रोटीन एलडीएल कोलेस्ट्रोल, जसलाई कहिलेकाहीँ खराब कोलेस्ट्रोल पनि हामी भन्दछौ। तपाईको शरीरले अधिकांश कोलेस्ट्रोल बनाउँदछ। एलडीएल कोलेस्ट्रोलको उच्च स्तरले हृदय रोग र स्ट्रोकको जोखिम बढाउँदछ। अर्को हो हाई डेन्सिटी लाइपोप्रोटीन एचडीएल कोलेस्ट्रोल, जसलाई कहिलेकाहीँ हामी एकदम राम्रो कोलेस्ट्रोल पनि भन्दछौ। यसले रगतमा कोलेस्ट्रोललाई शोषित गर्दछ र कलेजोमा फिर्ता लैजान्छ। त्यसपछि कलेजोले यसलाई शरीरबाट बाहिर निकाल्दछ। एचडीएल कोलेस्ट्रोलको उच्च स्तरले हृदय रोग र स्ट्रोकको जोखिमलाई कम गर्न मदत गर्छ। जब तपाईँको शरीरमा एलडीएल कोलेस्ट्रोलको मात्रा धेरै हुन्छ, तब एलडीएल कोलेस्ट्रोल तपाईँको रक्तनलीका भित्ताहरूमा बढ्न सक्छन्। यो बिल्डअपलाई हामी प्लग भनेर भन्दछौ र यसले विभिन्न स्वास्थ्य जटिलताहरू निम्त्याउन सक्छ। त्यसै गरी ट्राइग्लिसराइड तपाईँको रगतमा भएको एक प्रकारको बोसो हो, जुन तपाईँको शरीरले इनर्जीको लागि प्रयोग गर्दछ। कम एचडीएल वा उच्च एलडीएल कोलेस्ट्रोल स्तरको साथ ट्राइग्लिसराइडको उच्च स्तरको संयोजनले तपाईँको स्वास्थ्य समस्याहरूको लागि जोखिम बढाउन सक्छ। जस्तै हृदयघात हुन सक्दछ। खानपानको साथसाथै वंशानुगत कारणले पनि कोलेस्ट्रोल र ट्राइग्लिसराइड्सको समस्या आउने हुन्छ। कोलेस्ट्रोलको कुरा गर्दा तपाईँले पक्कै पनि लिपिड प्रोफाइल गर्नुभएकै होला। लिपिड प्रोफाइल विशेषत मुटुको अवस्थाको जाँच गर्न गरिन्छ। रगतमा फ्याटको मात्रा कति छ भनेर जाँच गरिन्छ। त्यसमा नम्बर वान छ कोलेस्ट्रोल। यो हामीले खानेकुराबाटै प्राप्त गर्छौ। जस्तै नन भेज फूडबाट, दूध र दूधबाट बनेका परिकारहरूबाट प्राप्त हुन्छ, अर्थात एनिमल फूडबाट प्राप्त हुन्छ। त्यस्तै अर्को छ ट्राइग्लिसराइड, यो तेलबाट र ड्राई फूडबाट प्राप्त हुन्छ। अनि धेरै जसो खानेकुराबाट पनि थोरै थोरै ट्राइग्लिसराइड प्राप्त भइराखेको हुन्छ। अर्को छ एलडीएल, तर यो कुनै खानामा हुँदैन। त्यसो भए यो के हो त यो चिज? यसलाई हामी लो डेन्सिटी लाइपोप्रोटीन एलडीएल भनेर भन्दछौ। यसमा एउटा प्रोटीन हुन्छ, एउटा फस्फोलिपिड हुन्छ, जसमा कोलेस्ट्रोल एड हुन्छ, ट्राइग्लिसराइड एड हुन्छ, उसमा प्रोटीन एड हुन्छ। यसलाई एलडीएल भनेर भन्दछौ। यसको मात्रा 70 देखि 100 मिलिग्राम पर डेसिलिटर हुनुपर्छ। 70 भन्दा कम भए एकदमै राम्रो हुन्छ, तर यो कुनै खानामा हुँदैन। जब हाम्रो शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्दछ, यो एलडीएल पनि बढ्दछ। यो एलडीएल कोलेस्ट्रोलमा डिपेन्ड हुन्छ। कोलेस्ट्रोल बढ्यो भने एलडीएल पनि बढ्यो। कोलेस्ट्रोल, ट्राइग्लिसराइड अनि एलडीएल धेरै वृद्धि हुँदै गएर हर्टमा ब्लकेज बन्ने सम्भावना हुन्छ अनि हर्ट एटेक हुने प्रबल सम्भावना हुन्छ। सो यसलाई ब्याड कोलेस्ट्रोलको नामबाट पनि हामी चिन्दछौ। यसलाई कम गर्न हामीले कोलेस्ट्रोल कम गर्नु पर्यो, ट्राइग्लिसराइड कम गर्नु पर्यो। कोलेस्ट्रोल घट्दा एलडीएल पनि घट्दछ। यसका लागि नन भेज, डेरी प्रोडक्ट अनि ओइल बन्द गर्नु पर्यो। त्यस्तै अर्को छ एचडीएल हाई डेन्सिटी लाइपोप्रोटीन एचडीएल। यसलाई गुड कोलेस्ट्रोलको नामबाट पनि हामी चिन्दछौ। यो यदि कम भयो भने के हुन्छ त? यसलाई कम हुन नदिन के गर्न सकिन्छ त? अब यसको बारेमा हामी चर्चा गरौं। कोलेस्ट्रोल र ट्राइग्लिसराइड अनि एलडीएलले हाम्रो शरीरको हर्टमा ब्लकेज बनाउने काम गर्दछ, तर यो एचडीएलले, जसलाई हामी गुड कोलेस्ट्रोल पनि भन्दछौ, यसले ब्लकेज बन्न रोक्ने काम गर्दछ। त्यसैले एसजीएल हाम्रो शरीरको लागि एकदमै महत्वपूर्ण छ। त्यसो भए यो कुन खानामा पाइन्छ त प्रश्न उठ्न सक्छ, तर यो कुनै पनि खानेकुरामा पाइँदैन, हाम्रो शरीर आफैले बनाउने काम गर्दछ। एसजीएल को मात्रा हाम्रो शरीरमा कति हुनु पर्दछ त स्ट्यान्डर्ड फर्मुला अनुसार 40 भन्दा माथि हुनु पर्दछ। जब कोलेस्ट्रोल बढी हुन्छ यो एसजीएल पनि हाम्रो शरीरले धेरै बढाउने हुन्छ, जब कोलेस्ट्रोल घट्ने हुन्छ त शरीर आफैले एसजीएल को लेभल पनि घटाउने हुन्छ। कोलेस्ट्रोल र एसजीएल को रेसियो 4:1 हुनु पर्दछ, अर्थात 1 भन्दा बढी भए त अझै राम्रो हुन्छ। जस्तो कोलेस्ट्रोल 100 छ भने एसजीएल 25 हुनै पर्यो अनि हाम्रो हार्ट सेफ हुन्छ। अब एसजीएल चाहिँ कसरी बनाउने त हाम्रो शरीरमा, यो पनि प्रश्न उठ्न सक्छ। खानाबाट त कोलेस्ट्रोल र ट्राइग्लिसराइड बन्ने हुन्छ, जति धेर खायो त्यति नै कोलेस्ट्रोल सँगसँगै एसजीएल पनि बढ्ने हुन्छ। तर यसो गर्नु हुँदैन, एसजीएल बढाउनका लागि रेगुलर हामीले एक्सरसाइज गर्नुपर्छ अनि एसजीएल बढ्छ। वाकिङ गर्नुपर्छ, स्ट्रेस कम गर्नुपर्छ, टेन्सन कम गर्नुपर्छ अनि एसजीएल बढ्दछ। स्मोकिङ बन्द गर्नुपर्छ अनि एसजीएल बढ्दछ। ग्रीन लिफी भेजिटेबल हरियो साग सब्जीहरू प्रशस्त मात्रामा खानुपर्दछ अनि एसजीएल बढ्दछ। हो, हामीले यी कुराहरूको एकदमै ध्यान दिनुपर्छ।
1: कोलेस्ट्रोल के हो भन्दा चाहिँ एउटा लिपिड मलिकुल हो, एउटा हाम्रो होइन हाम्रो मेडिकल भाषा भन्दा यो चाहिँ शरीरको रगतमा यसको मात्रा बढेमा हामीले चाहिँ हाइपरकोलेस्ट्रेमिया स्टेट अर्थात् डिसलिपिडमिया भन्छौँ। अब यो चाहिँ कसरी बढ्छ र यसको के कारण हो बस्ने र यसलाई किन साइलेन्ट क्लियर भनेर सोध्नुभयो भन्ने प्रश्न गर्नुभयो। अब यो चाहिँ हामीले बेसिकली दुईवटा भागमा विभाजन गर्छौँ, एउटा चाहिँ प्राइमेरी एउटा सेकेन्डरी। प्राइमेरी भनेको त्यो चाहिँ वंशागुण, कुनै पनि वंशागुणमा कुनै पनि शरीरमा कुनै अल्ट्रेसन भयो, शरीरको जिन्सहरूमा चाहिँ केही चेन्जेस आयो र जसले गर्दा त्यस्तो चेन्जेस गर्दा कुनै पनि लिपिडहरू बढ्न सक्छ है, त्यो प्राइमेरी कज भयो। त्यसलाई चाहिँ खासै अब मेडिकल अब ट्रिटमेन्ट भन्दा पनि त्यसको अब जेनेटिकल कज थाहा पाउनु पर्यो के कारणले भएको भनेर। दोस्रो कुरा जुन हामी एड्रेस गर्ने र हामीले गर्न सक्ने कुरा भनेको सेकेन्डरी डिसलिपिडमिया भनेको यसको चाहिँ कारण चाहिँ अब हाम्रो खानपिन नै हो। खानपिन र हाम्रो हामीको दैनिक हाम्रो हेबिटमै भर पर्ने कुरा हो। जस्तै खानपिन कुरा चाहिँ हामीले हाम्रो खानपिनहरूमा एकदमै हामी चाहिँ हाई ओली डाइटहरू होइन खान्छौँ र हामीले चाहिँ हाम्रो लाइफस्टाइलहरू एकदम सेडेन्ट्री लाइफस्टाइल हाम्रो चाहिँ छैन, एकदमै हाम्रो चाहिँ वर्कआउट छैन भनौँ न, हामी एकदम सेडेन्ट्री लाइफस्टाइलमा छौँ भने यस्ता पनि एउटा चाहिँ भने हाम्रा बानीहरू जस्तै सिगरेट स्मोकिङ होइन, धुम्रपान गर्ने, मद्यपान गर्ने होइन, अनि ओबेसिटी मोटोपनहरू र डायबिटिज होइन, यस्ताहरू चाहिँ यसका जोखिमका कारण हो जसले गर्दा यसको जोखिम बढ्छ। र यसलाई यसले के गर्छ भन्दाखेरि जस्तै लिपिड बढ्यो, बढेर रगतमा के हुन्छ त भन्दाखेरि बुझ्न गाह्रो जरुरी छ। लिपिड बढेपछि यसका मलिकुलहरू गएर लिपिडका जुन मलिकुल्सहरू गएर यसले चाहिँ रगतको नलीमा गएर यसले डिपोजिट जान्छ, त्यसमा चाहिँ नलीमा थुप्रिँदै जान्छ। सबै थुप्रिँदै गएपछि के भन्छ भने प्लाक भन्छ, हामीले प्लाक फर्मेसन भन्छ। त्यो गरेपछि के हुन्छ, त्यो रगतको नली साँगुरो उठ्दै गइन्छ। त्यसले गर्दाखेरि हाम्रो रगतको नली जुन हाम्रो मुटुमा अब या विभिन्न हाम्रो अभिन्न अङ्गहरू जस्तो मुटुमा मस्तिष्कमा किडनीमा सप्लाई गर्ने नलीहरू साँगुरिँदै जान्छ, जसले गर्दा हाम्रो जुन रगत प्रवाह चाहिँ एकदमै कम्प्रोमाइज स्टेटमा जान्छ, जसले गर्दा चाहिँ अक्सिजन सप्लाई कम भयो। त्यसले गर्दाखेरि के भयो भन्दाखेरि विभिन्न जोखिमका समस्याहरू, त्यसले गर्दा फेरि पश्चिघात स्ट्रोक हुन सक्यो। यदि दिदी मस्तिष्कमा जाने नलीहरू साँगुरियो त्यहाँ चाहिँ रगतको प्रवाह कमजोर भयो भने, त्यसै गरी मुटुमा गएर नलीहरू साँगुरियो त्यहाँ अक्सिजन सप्लाई भएन, रगत सप्लाई भएन भने एउटा माइक्रोल इन्फ्राक्सन भन्छौँ जो हामी हृदयघात हुन सक्यौँ। त्यस्तै गरी अब किडनीको मृगौलाका नलीहरूमा पनि साँगुरियो गर्ने, त्यसले गर्दाखेरि रेनल ड्यामेजहरू रेनल किडनीका समस्या आउने भयो होइन। यसरी नै यसले चाहिँ गएर जहाँ जहाँ साँगो अर्को चाहिँ भन्छौँ हामीले जस्तै खुट्टा हात खुट्टाको नसाहरू कतै गएर मास साँगुरी पनि हामी पेरिफेरल भास्कुलर डिजिज भन्छौँ है, त्यस्तो कुराहरू चाहिँ यसले गर्ने दौड सक्ने जोखिम कुरा हो। र यसलाई साइलेन्ट क्लियर किन भनिएको भन्दाखेरि कति अवस्थामा यो चाहिँ डिकेडसम्म भन्छ नि कहिले भनेको दशकसम्म या कहिले वर्षौँसम्म यो कहिले कहिले साइलेन्ट भएर बस्छ, थाहा हुँदैन होइन। र यसलाई चाहिँ हामीले जस्तो अरू जस्तै यसलाई चाहिँ हामीले रुगाखुगी लाग्ने ज्वरो आउने त्यस्तो केही हुँदैन नि त, हामी चाहिँ दुखाइ हुने केही हुँदैन, मान्छेले चाहिँ के ज्वरो आउनु पर्यो के दुख्नु पर्यो के बान्ता हुनु पर्यो अनि मान्छेलाई सजिलो यो के भन्छु अब त्यस्तो केही हुँदैन यसमा। यसले निम्ताउने यसले आफ्नो यसले चाहिँ एकैचोटि चाहिँ यसका चाहिँ डरलाग्दा जुन यसका रिजल्ट छन् यो भन्नु के अरे स्ट्रक भन्छौँ हामी अब पछिका दिँदै यी सबै कुरा चाहिँ एकदम आकस्मिक हुने कुरा हो। र यसका कुनै यसले चाहिँ त्योभन्दा अगाडि कुनै त्यस्तो सिम्टम चाहिँ एकदमै साइलेन्ट रूपमा दिने अब नहुन सक्छ। त्यस कारणले चाहिँ हामीले चाहिँ अहिले चाहिँ अब पछिल्लो समयमा चाहिँ हामीले अहिले बल्ल के अरे जस्तै अब चिकित्सकसित गएर परामर्श दिने आफ्नो होइन लिपिड प्रोफाइल हामी भन्छौँ त्यो कुराहरू जाँच गर्ने हेर्ने रगतको कस्तो अवस्था छ भन्ने जुन अहिले चाहिँ ट्रेन्डहरू आइरहेको छ त्यो चाहिँ नै यसको चाहिँ बस्ने उपाय अथवा त्यसको एउटा चाहिँ अब आफ्नो कुन अवस्थामा छु भन्ने कुरा चाहिँ यसले पनि जाने गर्छ। त्यस कारणले चाहिँ अब पहिला चाहिँ हामीले के हुन्थ्यो भने मान्छे अब स्वस्थ भएर किन डाक्टर जाने होइन, डाक्टरसित त बिरामी भएर पो जाने हो र भन्ने जुन एउटा थियो भने अब यही साइलेन्ट क्लियरहरू यिनीहरू साइलेन्ट क्लियरहरू के स्ट्रक के अरे एमआई होइन हेर्दै खाने यहीले नै गर्दा नै अहिले चाहिँ मान्छे स्वस्थ मान्छेहरू पनि गएर डक्टरसित सल्लाह लिने के छ कस्तो आफ्नो होइन वार्षिक रूपमा या होइन आफ्नो टाइम मिलाएर गएर के अरे रगत परीक्षण गर्ने हेर्ने होइन विभिन्न अब इसिजीओ भन्छौँ हामी होइन अरू चाहिँ इकोहरू विभिन्न विभिन्न जाँचहरू गर्ने मुटुको अवस्था कस्तो छ किडनीको अवस्था कस्तो छ होइन हृदय के अरे मस्तिष्कको अवस्थाहरू कस्तो छ भनेर यी जाँचहरू गरेर हेर्ने कारण नै त्यही हो। त्यस कारणले नै यसलाई साइलेन्ट क्लियर भनेको जस त्यस कारणले यी गरेर हामीले आफ्नो लाइफस्टाइलमा आफूले ख्याल सजग गर्यो जस्तै अब तिनवटा कुरा भन्छु हामी म भन्छु एउटा चाहिँ दैनिक खानपिन र आफ्नो लाइफस्टाइल, दोस्रो चाहिँ रेगुलर एउटा चाहिँ परामर्श चिकित्सक र स्वास्थ्यको सल्लाह र उहाँ लिने है हजुर टाइम टाइम त्यसलाई बिरामी हुनुपर्छ होइन स्वस्थ अवस्था पनि गएर उहाँहरूसित सल्लाह लिने र त्यस्तो अवस्था यदि औषधि सेवन गर्ने अवस्था पुगिसकेको छ र खानुपर्ने अवस्था छ भने सही समयमा सही समयमा नै औषधि सुरु गरिहाल्नुपर्ने हुन्छ र औषधिलाई एकदम नियन्त्रण रूपमा एकदम चिकित्सकले भन्ने बमोजिम त्यही हिसाबले लिनुपर्छ। कति अब हाम्रो बिरामीहरू कहिले हुन्छ कि अब भन्नुहुन्छ कि अब औषधि खाए सधैँ खानुपर्छ होइन अब अथवा दुई चार महिना खाने औषधि छोड्ने त्यसले गर्दा चाहिँ झन् नकारात्मक असरहरू देखिएको देखिन्छ कि र त्यस कारण हामी के भन्छौँ भने होइन समयमा यदि औषधि खाने आवश्यक छ र चिकित्सकले भन्नुहुन्छ र त्यो अवस्था देखिएको छ भने नियमित रूपमा औषधि पनि खाने र सँगसँगै आफ्ना बचाउका कुराहरू पनि सँगसँगै लगाएर आफ्नो हेल्थलाई पनि त्यही रूपमा चाहिँ हेल्दी राख्नुभयो भने साँच्चै नै यी साइलेन्ट क्लियर भए तापनि यसलाई हामीले अझै आफ्नो कन्ट्रोलमा राखेर हामी स्वस्थ रहन सक्छौँ।
0: साथीहरू म तपाईँसँग क्यालोरीको बारे छोट गरीमा चर्चा गर्न आएको छु। क्यालोरी भनेको कुनै डराउने चीज होइन, यो कुनै रोग पनि होइन, यो शब्द सुनेर हातिनु पर्ने चीज पनि होइन। क्यालोरी सबैको लागि चाहिने वस्तु नै हो, क्यालोरी सबैले लिन्छन् अर्थात् लिनुपर्छ, यो शरीरको लागि अनिवार्य वस्तु हो। वास्तवमा क्यालोरी भनेको इनर्जी हो, इनर्जी भनेको शक्ति हो, पावर हो। सबै मानिसलाई बाँच्न यो इनर्जीको आवश्यकता पर्दछ। हामीलाई बाँच्न काम गर्न जुनसुकै क्रियाकलाप गर्न पनि इनर्जी चाहिन्छ। हाम्रा शरीरका सम्पूर्ण अङ्गहरू चलायमान हुनलाई पनि इनर्जीको आवश्यकता पर्दछ। सो क्यालोरी भनेको युनिट अफ इनर्जी हो। अब इनर्जीको मापन गर्ने पनि एउटा माध्यम चाहिन्छ, किनकि हरेक वस्तुलाई हामी विभिन्न इकाइमा मापन गर्दछौ। यो पृथ्वीमा भएका हरेक वस्तुको कुनै न कुनै विधिद्वारा मापन गरिन्छ, जस्तै किलोग्राममा, मिलिलिटरमा, सेन्टिमिटरमा, लिटरमा, फिट मिटर इत्यादि। त्यस्तै हाम्रो शरीरलाई चाहिने इनर्जीको मापन गर्ने पनि एउटा युनिट शीट बनाइएको छ जसको नाम हो क्यालोरी बुझ्नु भो हो त्यसै गरी मानिसलाई कति क्यालोरी चाहिन्छ हामी मापन गर्न सक्दछौ यो कुनै डरलाग्दो अनि हानिकारक चीज होइन सबैलाई क्यालोरी चाहिने वस्तु नै हो तपाई केही काम नगरी बस्दा पनि तपाईका सम्पूर्ण अंगहरू चलिरहेकै हुन्छन् त्यतिबेला पनि एनर्जीको आवश्यकता परिरहेकै हुन्छ सो जतिखेर पनि क्यालोरीको जरुरत भइराख्या हुन्छ त्यसैले एनर्जी मीन्स क्यालोरी बुझ्नु हो अब क्यालोरीमा के हुन्छन् त एउटा हो न्युट्रिएन्ट्स अब न्युट्रिएन्ट्समा के हुन्छन् त एउटा हो म्याक्रोन्युट्रिएन्ट्स र अर्को हो माइक्रोन्युट्रिएन्ट्स म्याक्रोन्युट्रिएन्ट्सहरू पोषक तत्वहरूको समूह हो जसले तपाईँको शरीरलाई ऊर्जा दिने यसको संरचना र कार्यहरू राम्रोसँग सञ्चालन गर्ने काम गर्दछ म्याक्रोन्युट्रिएन्टमा कार्बोहाइड्रेट प्रोटिन र फ्याट समावेश हुन्छन् तिनीहरू अन्य पोषक तत्वहरूको तुलनामा अपेक्षाकृत ठूलो मात्रामा हामीलाई आवश्यकता पर्दछ तिनीहरूले क्यालोरीको रूपमा ऊर्जा प्रदान गर्दछन् र तपाईँको शरीरको फंक्शन र डेभलपमेन्ट राम्रोसँग गराउने हुन्छ सोर्सेस अफ कार्बोहाइड्रेट कार्बोहाइड्रेटका सोर्सहरू होल ग्रेन्स चामल ब्राउन राइस ओट्स गहुँ जहुँ त्यसै गरी भेजिटेबल्समा घिडागुडी आलु मकै इत्यादि त्यसै गरी फ्रुट्समा आँप केरा अंजीर स्याउ इत्यादि त्यसै गरी घेडागुडी अनि फलमा दूध र दूधबाट बनेका परिकारहरूमा प्रशस्त मात्रामा कार्बोहाइड्रेट पाइन्छ त्यसै गरी सोर्सेस अफ प्रोटिन प्रोटिनका सोर्सहरू पोल्ट्री चिकन अर्थात टर्की कुखुराको मासु अर्थात टर्कीको मासु एग्समा एगको विशेष गरी सेतो भाग रेड मिट खसी गोरुको मासु भेडा र सुँगुरको मासुमा त्यसै गरी सी फुडहरूमा अनि त्यसै गरी डेरी प्रोडक्टहरूमा मिल्क दही चीजहरूमा त्यसै गरी घेडागुडीहरूमा नट्स सिड्सहरूमा बदममा पम्पकिन सिड्समा त्यसै गरी सोया उत्पादनहरूमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ त्यसै गरी सोर्सेस अफ फ्याट फ्याटका सोर्सहरू विभिन्न प्रकारका तेलहरू ओलिभ ओइल कोकोनट एभोकाडो नट्स र विभिन्न सिड्सहरू फ्याटी फिस त्यसै गरी डेरी प्रोडक्टहरू प्रशस्त मात्रामा फ्याट पाइन्छ कार्बोहाइड्रेट मुख्यतया अन्न फलफूल सिमी र स्टार्च तरकारीहरूमा पाइन्छ प्रोटिनयुक्त खानेकुराहरू अण्डा मासु माछा र सोया उत्पादनहरूमा पाइन्छ जबकि उच्च भोसोयुक्त खानेकुरामा एभोकाडो नट बिउ खाना पकाउने तेल र फ्याटी माछा समावेश हुन्छ त्यस्तै अर्को माइक्रोन्युट्रिएन्ट्स यो तपाईँको शरीरलाई चाहिने पोषक तत्वहरूको महत्वपूर्ण समूह हो यिनीहरूमा भिटामिन र खनिज भिटामिन्स र मिनरल समावेश हुन्छन् सबै सूक्ष्म पोषक तत्वहरू माइक्रोन्युट्रिएन्ट तपाईँको शरीरको उचित कार्यका लागि अत्यन्त महत्वपूर्ण छन् विभिन्न भिटामिन र खनिजहरूको पर्याप्त मात्रामा उपभोग गरिएमा हाम्रो शरीर स्वस्थ बन्दछ म्याक्रोन्युट्रिएन्ट्स अर्थात कार्बोहाइड्रेट प्रोटिन र फ्याट यी तीन चीजको हामीलाई धेरै आवश्यकता पर्दछ हामीले खाने खानेकुरामा प्राय जसो यही पाइन्छ वास्तवमा क्यालोरी भनेको युनिट अफ इनर्जी हो हामी सबैलाई अलग अलग क्यालोरीको जरुरत पर्दछ कसैलाई धेरै त कसैलाई थोरै आवश्यकता पर्न जान्छ जनरली हामी वयस्कलाई 1500 दुई हजार क्यालोरीको आवश्यकता पर्दछ तर सोभन्दा धेरै 2500 3000 4000 जति खान थालियो भने खर्च गरेर बचेको क्यालोरी शरीरमा पोषणको रूपमा भण्डारण हुन्छ अनि हामी मोटाउँदै जान्छौ भद्दा हुँदै जान्छौ तर हामीले चाहिने भन्दा कम क्यालोरी जस्तै हामीलाई चाहिन्छ 2000 क्यालोरी तर हामीले 1000 या 1200 जति मात्रै क्यालोरी खायौं भने अटोमेटिकल्ली हाम्रो शरीर स्लिम बन्दै जान्छ जम्मा भएको बोसो हाम्रो शरीरले खर्च गर्न थाल्दछ अनि वजन घट्न थाल्दछ सो मोटोपन भएका व्यक्तिहरूले के बुझ्नु पर्यो भने खानेकुरा थोरै खानु पर्यो अर्थात कम क्यालोरी भएको खानेकुराहरू मात्रै खानु पर्यो थाहा पाउनु भयो धेरै खाइयो भने वेट बढ्ने हुन्छ र कम खाइयो भने वजन घट्न थाल्दछ तपाईँहरूले पक्कै पनि बुझ्नुभयो होला अलिकति क्यालोरीको चर्चा गर्दाखेरि जस्तो 1 ग्राम कार्बोहाइड्रेटमा 4 क्यालोरी पाइन्छ त्यसै गरी 1 ग्राम प्रोटिनमा पनि 4 क्यालोरी नै पाइन्छ त्यसै गरी 1 ग्राम फ्याटमा 9 क्यालोरी पाइन्छ आज तपाईँहरूले सामान्यतया क्यालोरीको बारेमा यति कुरा बुझ्नुभयो ल त आजलाई यति नै तपाईँको दिन शुभ रहोस् बाई बाई नमस्ते
2: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
3: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
2: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
3: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
2: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोपाइटर अर्जुन सापकोटा। मोबाइल 9856324220, 9801454674 र 9846324220।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
4: मद्यपान र धूम्रपान सेवन नगरौ।
5: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825519122, 9808 र 9460769246।
8: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
8: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु। प्रोपाइटर रमेश भुजेल, फोन 9856032475 र 9801032475।
11: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
12: दिदी पनि नमजाले झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
13: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 9816634372।
14: स्टुडियो टाइम
15: अहिले बिहानको 7 बज्यो।
14: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्टोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
15: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
16: धोरबाराही हाइलाइट्स को साथ में
17: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
16: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 9841549304
18: नमस्कार बिहान 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईं यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरवनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.nl लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। अस्ति बिहिबार त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि प्रचारको क्रममा ज्यान गुमाएका गणेश नेपालीको न्यायको माग गर्दै आफन्त साथीभाई तथा समर्थकहरूले बेर अस्पताल अगाडिको सड़कमा प्रदर्शन गरेका छन्। नेपालीको शव वीर अस्पतालबाट महाराजगंजमा रहेको त्रिवीर शिक्षण अस्पताल लगिएको छ। तर आफन्त र समर्थकहरूले वीर अस्पताल अगाडि नै प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा सहभागीहरू सड़कमा जान खोज्दा केही समय प्रहरीसँग धकेला धकेल पनि भएको थियो। यस्तै जनपक्षीय ट्रेड युनियन महासंघले पनि गणेश नेपालीलाई आत्मदाह गर्ने परिस्थिति राज्यले पुर्याएको भन्दै विरोध प्रदर्शन गरेको हो। महासंघले माइती घरमा गरेको प्रदर्शनमा सहभागीहरूले युवालाई आत्मदाह गर्ने स्थितिमा कसरी पुर्यायो भन्ने ब्यानर सहित आन्दोलनमा सहभागीहरूले वर्तमान सरकारलाई श्री तीनको संज्ञा दिएका छन्। अस्ति बिहिबार गणेश नेपालीको मोटरसाइकलमा महानगर प्रहरीले व्हील लक लगाइदिएपछि गणेश र महानगर प्रहरीबीच विवाद भएको थियो। महानगर प्रहरीले उहाँको मोटरसाइकल गाड़ीमा हाल्न खोजेपछि गणेशले आफैमाथि पेट्रोल छर्केर आगो लगाउनु भएको हो। घटनापछि प्रहरीले तीनजना महानगर प्रहरीलाई सोधपूछ गरेर छाडेको छ। घटनाको छानबिनका लागि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा 5 सदस्यीय समिति गठन भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले यस वर्ष विगतका वर्षको तुलनामा सबैभन्दा बढ़ी रासायनिक मल आयात गरेको बताउँदै किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार निरन्तर लागिरहेको स्पष्ट पार्नु भएको छ। चितवनको खैरहनीमा हिजो आयोजित कार्यक्रममा उहाँले यस वर्ष रूपाई गर्नु अघि मल उपलब्ध गराउने प्रयास गरिए पनि केही प्राविधिक तथा आपूर्ति व्यवस्थापन सम्बन्धी समस्याका कारण मल पुर्याउन नसकेको बताउनु भएको छ। उहाँले आगामी दिनमा क्यालेण्डर बनाएर देशभर व्यवस्थित रूपमा मल वितरण गरिने बताउँदै स्थानीय तह प्रदेश सरकार र संघीय सरकार बीच समन्वय गरी वितरण प्रक्रिया प्रभावकारी बनाइने जानकारी दिनुभएको छ। माग र आपूर्ति बीच अझै सन्तुलन कायम गर्न चुनौती रहेको उल्लेख गर्दै मन्त्री चौधरीले किसानलाई सहज सेवा प्रदान गर्न टोल फ्री नम्बर सञ्चालनमा ल्याइएको पनि बताउनु भएको छ। निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डाक्टर जानकी कुमार तुलाधारले सम्हाल्नुहुने भएको छ। यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार 23 गते 65 वर्ष उमेर हदका कारण अवकाश भएपछि त्यसको वरियतामा रहनुभएका आयुक्त डाक्टर तुलाधारलाई जिम्मेवारी सरेको हो। 5 सदस्यीय हुने आयोगका अहिले आयुक्त डाक्टर तुलाधार र आयुक्त सगुन शमशेर जवरा कायम हुनुहुन्छ। तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको 2082 वैशाख 5 गते र तत्कालीन निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलको 2079 फागुन 4 गते कार्यकाल सकिएको थियो। संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिश गरिएका तीनजना विरूद्ध उजुरी आह्वान सहित सुनवाई प्रक्रिया शुरू गरेको छ। संवैधानिक परिषदले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिश गरेको छ। सुगुम्बासीलाई राखीको कृतिपुर स्थित होल्डिङ सेन्टरमा पुगेका जेएनजी अगुवा माजिद अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ। बाणबाट प्रभावित सुगुम्बासीको अवस्था बुझ्न त्यसतर्फ गएका अन्सारी र उनको टीमलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले लछार पछार गर्दै उनीहरूलाई जबरजस्ती प्रहरी भ्यानमा हालेर लगेको थियो। घटनाप्रति नेपाल जेएनजी मुभमेन्ट अलायन्सले आपत्ति जनाएको छ। गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 कुल विनियोजित बजेटको 64.26% खर्च गरेको छ। प्रदेश सरकारले चालू वर्ष 32 अर्ब 6 करोड़ 8 लाख 35 हजार रूपियाँको बजेट कार्यान्वयन गर्दै 20 अर्ब 60 करोड़ 50 लाख 65 हजार 978 रूपियाँ खर्च गरेको हो। प्रदेश लेखा नियन्त्रक सुरेश सुवेदीका अनुसार चालूतर्फ 7 अर्ब 60 करोड़ 84 लाख रूपियाँ र पुँजीगततर्फ 12 अर्ब 69 करोड़ 67 लाख रूपियाँ खर्च भएको छ। गण्डकी प्रदेशमा आर्थिक वर्ष 2079-80 65.7% 2080-81 66.59% र 2081-82 69.54% बजेट खर्च भएको छ। चालू आर्थिक वर्षमा सबैभन्दा बढ़ी बजेट खर्च गर्ने मन्त्रालय ऊर्जा चलचित्र तथा खानेपानी मन्त्रालय रहेको छ भने सबैभन्दा कम खर्च गर्ने मन्त्रालय आर्थिक मामिला मन्त्रालय रहेको छ। ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले 4 अर्ब 32 करोड़ 55 लाख रूपियाँ विनियोजनमध्ये 3 अर्ब 70 करोड़ 75 लाख रूपियाँ अर्थात 85.7% खर्च गरेको छ। आर्थिक मामिला मन्त्रालयले 23 करोड़ 31 लाख रूपियाँ बजेट मध्ये 8 करोड़ 71 लाख रूपियाँ अर्थात 37.4% मात्रै खर्च गरेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले गोर्खा नगरपालिका 12 र शहीद लखन गाउँपालिका 1 तोड्ने लोधी खोलाको मोटरेबल पुल उद्घाटन गर्नुभएको छ। हिजो आयोजित विशेष कार्यक्रम बीच मुख्यमन्त्री पाण्डेले पुल उद्घाटन गर्नुभयो। मन्त्रालयले 23 करोड़ 31 लाख रूपियाँ बजेट मध्ये 8 करोड़ 71 लाख रूपियाँ अर्थात 37.4% मात्रै खर्च गरेको छ।

आउजाउको समस्या झेल्दै आएका दुई पालिकाका स्थानीय वासीलाई ठूलो सहजता भएको छ। 7,51,00,000 रूपियाँको लागतमा निर्माण गरिएको 60 मिटर लामो सो पुल करिब 8 महिनामै सम्पन्न भएको हो। उक्त पुल सञ्चालनमा आएपछि स्याउली बजार झट्टफाट मनकामना सड़क खण्डमा आवागमन थप सहज हुनका साथै प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य मनकामना मन्दिर पुग्ने भक्तजन र पर्यटकलाई सुरक्षित छिटो र सहज यात्रा गर्न सहयोग पुग्ने मुख्यमन्त्री पाण्डेले बताउनु भएको छ। पुल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले आफूले 8 महिना अघि शिलान्यास गरेको पुल निर्धारित समयभन्दा अगावै सम्पन्न हुनु, निर्माण व्यवसाय पूर्वाधार विकास कार्यालयको प्राविधिक टोली तथा सम्बन्धित सबै पक्षको समन्वय प्रतिबद्धता र कार्यक्षमताको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्नु भएको छ। सरकारले परम्परागत हुलाक सेवालाई आधुनिक सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने नीति लिएको छ। सोही अनुसार सवारी चालक अनुमति पत्र राहदानी तथा विभिन्न सरकारी प्रमाणपत्र नागरिकको घर दैलोमा पुर्याउन थालिएको छ। सरकारी सेवा घर दैलोमा पुग्न थालेसँगै संकटमा परेको हुलाक सेवाप्रति नागरिकको विश्वास बढ़दै गएको छ। तर हुलाक सेवालाई आधुनिक र स्मार्ट बनाउने सरकारी योजनामा भौतिक पूर्वाधार बजेट तथा जनशक्तिको अभावले सेवा प्रवाह प्रभावित बनेको छ। जिल्ला हुलाक कार्यालय सहित 10 स्थानीय तह रहेको बागलुङमा 9 पालिका स्तरीय हुलाक कार्यालय सञ्चालनमा रहेका छन्। तीमध्ये बुर्दीबाङ गलकोट कुस्मी सेडा र काठे खोला गाउँपालिकाको बिहु स्थित कार्यालय आफ्नै जीर्ण भवनबाट सञ्चालन भइरहेका छन्। विक्रम सम्म 2045 निर्माण गरिएका ती भवन मरमत सम्भार नहुँदा जीर्ण र जोखिमपूर्ण बनेका छन्। जिल्ला हुलाक कार्यालयका प्रमुख दुर्गा प्रसाद शर्माले मरमतका लागि पर्याप्त बजेट नहुँदा भवनको अवस्था दिन प्रतिदिन कमजोर बन्दै गएको बताउनु भएको छ। नेपालमा कुपोषण अन्त्यका लागि पोषण मैत्री कानून पर्याप्त बजेट र जनस्तरमा व्यवहार्य रहेको सांसदहरूले बताएका छन्। बाल पोषणको अवस्था चुनौती र सरकारवालाको भूमिका विषय राष्ट्रिय संवादमा राष्ट्रसभा सांसद डाक्टर अञ्जना साखेले पोषण मैत्री कानून बनाउन संसद मार्फत पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्दिकीले शिक्षा बीमा अवधारणा लागू गरी बाल पोषण खाजा र स्वास्थ्य सेवा समेत समेट्न सकिने बताउनु भएको छ। रासोपाकी सांसद ज्ञानु पौडेलले बालबालिकामा खर्च भएको बजेटको अनिवार्य सामाजिक परीक्षण र कर्णाली मधेस लुम्बिनी जस्ता प्रदेशमा लक्षित कार्यक्रम आवश्यक रहेको बताउनु भएको हो। सांसद प्रेम वाइकले बालबालिकामा दीर्घकालीन लगानी र खाद्यान्नको सुरक्षा परीक्षण जरूरी रहेको बताउनु भएको छ। राप्रपाकी सांसद सरस्वती लामाले अहिले 55 जिल्लामा सीमित पोषण भत्ता सबै 77 जिल्लामा विस्तार गर्न माग गर्नु भएको छ। विज्ञ डाक्टर किरण रूपाखेजीले नेपालमा 5 वर्ष मुनिका 33% बालबालिकाको मृत्यु कुपोषणको कारण हुने र पोषणमा $1 लगानीको $16 प्रतिफल दिने जानकारी दिनुभएको छ। तनहुको व्यास नगरपालिकाले छुवाछुत मुक्त नगरपालिका घोषणा गर्दै नगरभित्र जातीय विभेद तथा छुवाछुतको घटना भए पीड़ितको कानून उपचारको सम्पूर्ण दायित्व आफूले बेहोर्ने निर्णय गरेको छ। नगरपालिकाको 45 औं नगरसभाको दोस्रो बैठकले हिजो यस्तो निर्णय गर्दै सामाजिक समानता र विभेद रहित समाज निर्माणप्रति आफ्नो प्रतिबद्धता जनाएको हो। नगर प्रमुख वैकुण्ठ नेउपानेले छुवाछुत मुक्त नगरपालिकाको घोषणा केवल औपचारिकतामा सीमित नरहने बताउनु भएको छ। उहाँले नगरभित्र जातीय विभेद तथा छुवाछुतको कुनै घटना भए पीड़ितलाई न्याय दिलाउन आवश्यक कानूनी उपचारको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले लिने गरेको जानकारी दिनुभएको छ। नगरपालिकाले यसअघि विभिन्न वडामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सामाजिक विभेद अन्त्यका लागि सरकारवाला निकायसँग समन्वय गर्दै आएको जनाउनु भएको छ। आज र भोलि देशका केही ठाउँमा आरी घोप्टेर मुसलधारे वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकीका 1-2 ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका थोरै ठाउँमा तथा मधेस कोशी बागमती र गण्डकी प्रदेशका तराईका
एक दुई ठाउँमा ठूलोदेखि अति ठूलो वर्षाको सम्भावना छ। साथै तीनवटा प्रदेशको श्री बागमती र गण्डकीका पहाड़ी क्षेत्रका एक दुई ठाउँमा पनि अति ठूलो पानी पर्ने सम्भावना रहेको छ। लगातारको वर्षासँगै आकस्मिक बाढ़ी पहिरो नदी कटान ग्रेगान वहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ़ने भएकाले आवश्यक पूर्व तयारी

0: सावधानी अपनाउन विपद प्राधिकरणले अनुरोध गरेको छ। विशेष गरी खोला खोल्सा र नदी आसपासको क्षेत्र पहिरोको जोखिम भएका ठाउँका नागरिक तथा नदी किनारका बस्तीमा बसोबास गर्ने नागरिकलाई थप सतर्क रहन आग्रह गरिएको छ। यात्रामा पनि सावधानी अपनाउन भनिएको छ। प्राधिकरणले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, पालिका तथा स्वयंसेवक सहित सबै सरकारवाला निकायलाई उद्धार तथा प्रतिकारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। चीनमा एक हप्ताभित्रै दोस्रो शक्तिशाली उष्णकटिबन्धीय चक्रवातको प्रभावका कारण पूर्व तटीय क्षेत्रका झण्डै 20,00,000 मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। बीबीसीका अनुसार यो चक्रवात अघिल्लो शनिबार झेजियाङ प्रान्तको ताइझौ शहरमा पहिलो पटक आएको थियो। त्यसपछि मध्यरातीतिर बेन्झौ क्षेत्रमा दोस्रो पटक विकसित भएर त्यहाँको जनजीवन प्रभावित बनेको हो। चक्रवातको कारण अत्यधिक वर्षा हुने जोखिम अझै उच्च रहेको विशेष सतर्कता अपनाउन आग्रह अपनाएको छ। यसको प्रभाव झण्डै 1,000 किलोमिटरसम्म फैलिएको छ। चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयको अनुसार झेजियाङ प्रान्तबाट मात्र झण्डै 17,00,000 मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ भने छिमेकी प्रान्तहरूबाट पनि हजारौं नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ। चक्रवातको जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा विद्यालय बन्द गरिएका छन्। सरकारी तथा निजी कार्यालयहरूमा विदा दिएको छ। बाहिरी गतिविधिमा रोक लगाइएको छ। साथै 400 भन्दा बढी हवाई उडान रद्द गरिएका छन् भने दर्जनौं रेल सेवा पनि स्थगित गरिएको छ। अन्तिममा खेल समाचार। नर्वेसँगको खेलमा पुनरागमन जित निकाल्दै इङ्ल्याण्ड विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ। आज बिहान अमेरिकाको मियामी रंगशालामा भएको खेलमा इङ्ल्याण्डले नर्वेलाई 2-1 गोलले हराएको हो। इङ्ल्याण्डको जितमा दुवै गोल जोड बेलिङहमले गरेका छन्। खेलको पहिलो हाफको 36 मिनटमा नर्वेका इन्ड्रियस इस्लेअफले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अन्त्यतिर इङ्ल्याण्डका जुड बेलिङमले गोल गर्दै खेललाई बराबरीमा ल्याउनु भएको थियो। दोस्रो हाफमा 7 मिनट इन्जुरी समय दिएको थियो। निर्धारित 90 मिनटमा कुनै टोलीले थप गोल नसकेपछि खेल अतिरिक्त समयमा पुगेको हो। अतिरिक्त समयको 93 मिनटमा बेलिङमले इङ्ल्याण्डका लागि दोस्रो गोल गरेका थिए। सेमी फाइनलमा इङ्ल्याण्डले सबै विजेता अर्जेन्टिना र स्विजरल्याण्ड मध्ये एकसँग खेल्नेछ। सेमी फाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विजरल्याण्ड बीच अहिले बिहान 7:15 प्रतिस्पर्धा हुँदैछ। हवस् त, यिनै खबरहरूसँगै बिहान 7 बजेको ढोलबराई हाइलाइट अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
4: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98431-96769 र 98431-15644।
4: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
5: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा फिक्री बजार।
6: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुना
5: मोबाइल 9800535537।
7: मम्मी भोक लाग्यो खाजा खाम न।
8: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
7: हस् मम्मी।
3: मैले सुने छोरी ल जाम हिँड।
8: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
8: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9800281144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
3: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
9: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएने हुन्थ्यो नि बुहारी।
8: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री जिरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
9: ए हो र ल त ल
10: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142 र 9850621692।
11: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
12: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
11: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
12: सेवा लिने क्रममा चाहिने जानकारी
11: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
12: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
11: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
12: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 0615524995524975877।
8: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
8: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
13: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटिएल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
8: मोबाइल सँग सम्बन्धित चार्जर एयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
13: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी
14: गैलेक्सी को सिम पनि पाइन्छ। एनसीएल को नया सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
15: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
16: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेगौडा।
17: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56996 छ।
18: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
19: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
18: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
19: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
21: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
22: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
21: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
22: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
21: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
22: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
21: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
22: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
21: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
22: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
21: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
22: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।

0: पानीम मेटली स्टील फन पर कका सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855660113, 9867974।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, शरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843612009 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
2: हजुर, दान गरौं।
0: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
1: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
0: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तन हो।
3: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
4: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
3: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, ठेको चिन्ता लिनु भएको छ यो दिदीले।
5: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
6: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके, ल डन।
6: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855628543 र 9417000787।
7: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
8: साँच्चै के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिकेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
7: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
8: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भयो अरे बनाएको पनि।
9: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9141435622।
10: विद्यार्थी भाई बहिनीहरू आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
11: मैडम धूम्रपान भनेको के हो
10: ल सुन धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिउडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
11: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम
10: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्रनली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
11: अनि नि मैडम यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
10: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
11: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
12: भर्ना खुल्यो
13: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
12: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
13: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
12: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
13: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
12: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
13: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
12: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4000 छुटको व्यवस्था
13: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
12: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
13: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712040
14: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन् साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी बी फार्म कार्यक्रम समेत संचालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ यसैगरी विश्वविद्यालयमा संचालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 0164502949 मोबाइल नम्बर 97635485 वेबसाइट www.gandakiuniversity.edu.np
15: एक सय 103.8 अन्तर्मनको आवाज

0: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसापानी,
1: अनि बीचमा नझर्ने।
0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363। पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
6: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
7: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
6: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
7: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
8: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
9: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
8: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 98461-33101 र 98468-83522। एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन, अब ठुलो पर्दामा विश्वकप हेरौँ।
6: विश्वकप?
8: यस, विश्वकप। अब हाम्रै दुलेगौंडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
6: यसपटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
8: Managed by your choice, GK Sound and Lighthouse, Dulegaonda.
6: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
10: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
11: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
12: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
10: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
11: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
10: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403005। टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
13: कहिले भरियाको सुस्केर आवाज, कहिले गाइने दाईको मन दुख्ने कला, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हाम्रै गाउँ घरको काली ओराले भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा।
14: कार्यक्रम लोक भाका
13: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक नानो लोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरू माझ म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.nb लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकैसाथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक भार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौ आइतबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले नयाँ नयाँ गीत संगीतलाई कार्यक्रम स्थान दिनेछौ हामीलाई समय अवधिभर सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआतमा राख्दैछु लौन नि यस्तो भए म कि नबोलको फाका जसमा आवाज रहेको छ सुरेश अञ्जन अनि अञ्जिता विश्वकर्माको अहिलेको लागि भने यो फाका राख्दैछु स्वीकार्नुहोला है त

हजुर, लौन नै यस्तो भएमा किन बोलको निकै नै रमाइलो भाका रहेको थियो, जसमा आवाज रहेको थियो सुरेश अञ्जन अनि अञ्जिता विश्वकर्माको। निकै रमाइलो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु। पछि पनि हाम्रो श्रोता साथीहरूलाई चाहिँ यो भाका मन पर्यो होला भन्ने आशा छँदैछ र अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला भन्न चाहन्छु। अहिलेको लागि भने ढिला नगरिकन फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। लन्डनको सहरैमा बोलको फाका रहेको छ, जसमा आवाज रहेको छ रामजी खाड अनि देवी घरतीको। अहिलेको लागि भने यो फाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, लन्डनको सहरैमा बुलगुनीकै नै रमाइलो फाका रहेको थियो, जसमा आवाज रहेको थियो रामजी खार अनि देवी घरती मगरको। त्यो फाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.nb लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा, भने आज चाहिँ हामी चाहिँ आइतबारको श्रृंखलामा रहेर नयाँ नयाँ गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दिइरहेका छौं र रहन्छ अबको 9 बजेसम्म। सुनेर साथ दिँदै गर्नुहोला भन्दै फेरि पनि ढिला नगरिकन अर्को भाकालाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु। म पल्टनमा सानो बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ दिपेन्द्र खत्री अनि आशा विषीको, र यो भाका सँगसँगै चाहिँ हामी छोटो व्यवसाय विषयमा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै उपस्थित हुनेछौ। तिनजेलसम्मको लागि तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 MHz अन्तर मनको आवाज सुन्दै गर्नुहोला है त।

0: 103.8 अन्तर्मनको आवाज।
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
4: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
8: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0625414233, मोबाइल 98678167।
9: अहिले के सुन्ने भनेको
8: थाहा छैन र? हाम्रो बेलचौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
9: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
8: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी 4 महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
9: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
8: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी 4 महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
7: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी, बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडा होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
11: आहा, घर त साह्रै चित्त बुझ्दो भयो, होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
12: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
10: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
7: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98171556606।
8: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
13: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
8: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
13: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
8: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
13: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
8: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
13: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
8: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
13: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्लागण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
14: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
15: काममा अलि सघाउँछ कि भनेर नि।
14: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
16: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्कु जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, सुप्ला गण्डकी 4 दुलेगौंडा, आफ्नै निवासमा।
4: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
5: X103.8 अन्तर्मनको आवाज।
6: हजुर, केही छिनको छोटो व्यवसायिक विश्राम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेकी छु म, कार्यक्रम प्रस्तुता सृष्टि खत्री, र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने, आज चाहिँ हामी आइतबारको श्रृंखलामा रहेर नयाँ नयाँ गीत संगीतले कार्यक्रममा स्थान दिइरहेका छौं। अब थोरै समय बाँकी रहेको छ, सुन्दै गर्नुहोला भन्दै फेरि पनि ढिला नगरिकन चाहिँ अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। लेकैको शिलाजी तपोलको भाका रहेको छ, त्यसमा आवाज रहेको छ बद्री सापकोटा अनि शान्ति श्री परियारको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, यो भाका सँगसँगै चाहिँ हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीले तीनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरैभन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ पोखरेली नानी बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ मौसम गुरूङ अनि मेरिना राईको। यो भाका सँगसँगै आजको श्रृंखलाबाट तपाईहरू भने रेडियो ढुरबाराही 103.5 मेगाहर्ज अन्तर्मनका आवाज सुन्दै गर्नुहोला है त।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
2: अब चिन्ता नलिनुहोस्, शरण सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
1: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
2: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
1: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
2: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843612009 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
3: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 9816634372।
1: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्ती सौनीको ठिक पारिपट्टि।
8: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
10: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816095301।

0: संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
1: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
0: अविरल वर्षापछिको पहिरोले हुम्ला जोड्ने सड़क अवरूद्ध, बजाङको जीप दुर्घटनाका घाइते थप उपचारको लागि नेपालगंज लगियो।
1: त्रिपुरेश्वरमा आत्महत्या गरेका गणेश नेपालीको अझै भएन पोस्टमार्टम, घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने परिवारको अडान।
0: माजिद अन्सारी पक्राउ परेपछि सरकारको चर्को आलोचना, प्रश्न सोध्नेमाथि दमन गर्नु निन्दनीय विषय भएको नेताहरूको टिप्पणी।
1: इरानमाथि अमेरिकाले गर्यो पुनः हवाई आक्रमण, इरानद्वारा हर्मुज जलमार्ग बन्द, चर्को मूल्य चुकाउनुपर्ने अमेरिकी चेतावनी।
0: र नर्वेलाई पराजित गर्दै इंग्ल्याण्ड विश्वकप फुटबलको सेमी फाइनल प्रवेश, स्विजरल्याण्ड र अर्जेन्टिना बीचको खेल बराबरी भएपछि अतिरिक्त समयमा खेलाइँदै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। अविरल वर्षाका कारण हुम्लाको सर्कीगाड गाउँपालिका एक खच्चा नजिकै डौंठा खोलामा पहिरो खसेपछि सड़क अवरूद्ध भएको छ। कर्णाली करिडोर अन्तर्गतको उक्त सड़क खण्ड हिजो प्राण नपरेको अविरल वर्षाले पहिरो खसेपछि अवरूद्ध भएको हो। लेदोसहितको बाढ़ीका कारण सड़क अवरूद्ध भएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले बताउनुभयो। उक्त सड़क खण्ड अवरूद्ध हुँदा दुवैतर्फका सवारी साधन रोकिएका छन्। सड़क खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो। यसैबीच हिजोदेखि अवरूद्ध कान्ति लोकपथ अझै खुल्न सकेको छैन। पहिरोका कारण कान्ति लोकपथ अन्तर्गत मकवानपुरको भीमभेदी गाउँपालिका 8 भ्याङ डाँडा स्थित ललितपुरदेखि हेटौडा जोड्ने खण्ड पूर्ण रूपमा अवरूद्ध छ। यस्तै हिजो खसेको पहिरोका कारण पोखरा ताङथिङ सड़क खण्ड अवरूद्ध भएको छ। कास्कीको मादी गाउँपालिका 2 ज्यामदुमा सड़क पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ।
0: बजाङको केदारसिंह गाउँपालिका 7 सुंगुरेमा हिजो बोलेरो जीप दुर्घटनामा परिघाइते भएका 6 जनालाई थप उपचारको लागि नेपालगंज लगिएको छ। मौसम अनुकूल नहुँदा हिजो उद्धार गर्न नसकिएका 6 जना गम्भीर घाइतेलाई आज बिहानै हेलिकप्टर मार्फत नेपालगंज लगिएको हो। हिजो उद्धारको लागि नेपाली सेनाको हेलिकप्टर गए पनि मौसम खराब भएको कारण अवतरण गर्न सकेको थिएन। अन्य घाइतेहरूको भने जिल्ला अस्पताल बजाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हिजो दिउँसो करिब 4 बजेतिर बुंगल नगरपालिका बीच गडाबाट दुर्गा थलीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश 01001 2644 नम्बरको बोलेरो जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय बजाङका अनुसार केदारसिंह 7 विमला धामी, दुर्गा थली 6 60 वर्षीय केला देवी महत र सोही ठाउँका 60 वर्षीय चक्र महतको घटनास्थलमा मृत्यु भएको हो। दुर्घटनामा 12 जना घाइते भएका छन्, जसमध्ये 6 जनालाई नेपालगंज रेफर गरिँदा 6 जना घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
1: काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरी उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको अझै पोस्टमार्टम भएको छैन। नेपालीको शव पोस्टमार्टमका लागि त्रिवी शिक्षण अस्पतालमा लगेर राखिएको छ। परिवार र सरकारबीच हिजोदेखि निरन्तर छलफल भए पनि सहमति हुन नसक्दा पोस्टमार्टम हुन नसकेको हो। परिवारले घटनाको जिम्मेवारी राज्यले नलिएसम्म शव नबुझ्ने अडान लिएका छन्। हिजो साँझदेखि सहमतिका लागि भएको छलफल अझै टुंगोमा नपुगेको बताइएको छ। त्रिपुरेश्वर स्थित राजधानी विभाग अगाडि असार 25 गते महानगर प्रहरीसँग विवाद भएपछि नेपालीले पेट्रोल छर्केर आफैले आगो लगाएका थिए। गणेशको वीर अस्पतालमा उपचारका क्रममा भोलिपल्ट मृत्यु भएको थियो। काठमाडौँ पालिकाले गणेश नेपालीको परिवारलाई रोजगारी उपलब्ध गराउने र सबैलाई निशुल्क शिक्षा दिने घोषणा गरेको छ। महानगरको घोषणामा मात्रै चित्त नबुझाएका परिवारजनले घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताइरहेका छन्। गणेशको मृत्यु भएपछि आफन्तसहित अभियन्ताहरूले सरकार विरूद्ध प्रदर्शन गरिरहेका छन्। घटनाको छानबिनका लागि उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा 5 सदस्यीय समिति गठन गरिएको छ। घटनामा नगर प्रहरीको भूमिका, ह्विल लक लगाउने प्रक्रिया तथा त्यसपछिका सम्पूर्ण घटनाक्रमबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: सुकुमवासीको अधिकारका लागि आवाज उठाउँदै आएका जेएनजी अभियन्ता महजिद अन्सारीको गिरफ्तारीपछि सरकारको चौतर्फी आलोचना भएको छ। शुक्रबार रातिको बाढ़ीले डुबानमा परेको किर्तिपुर स्थित होल्डिङ सेन्टरमा पुगेका महजिद अन्सारी सरिस्मा थापा लगायतमाथि प्रहरीले दुर्व्यवहार गर्दै नियन्त्रणमा लिएको थियो। त्यसअघि सरिस्मा थापा लगायतले सरकारको तर्फबाट पुगेका भनिएका ओजस्वी थापाको आधिकारिकतामाथि प्रश्न उठाएका थिए। उनै ओजस्वीले सुकुम्बासी अधिकार कर्मी नयेन्द्र खड्कालाई पार्टीको टोपी लगाएको भन्दै दुर्व्यवहार गरेका थिए। त्यस लगत्तै प्रहरीले नयेन्द्र लगायतलाई पनि गिरफ्तार गरेको थियो। नेपाली कांग्रेसका सभापति गगन थापाले बाढ़ी पीड़ितको अवस्था बुझ्न र राज्यसँग जवाब माग्न पुगेका महजिद अन्सारी नयेन्द्र खड्का र सरिस्मा थापामाथि निर्ममतापूर्वक कुटपिट गरी नियन्त्रणमा लिन अत्यन्तै चिन्ताजनक लज्जास्पद र घोर निन्दनीय भएको टिप्पणी गर्नुभएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले बोल्न पाउनुपर्छ भनेर आएको सरकार बोल्न खोज्नेमाथि दमनमा उत्रिएको भन्दै आलोचना गर्नुभएको छ। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायण काजी श्रेष्ठले प्रहरीको दुर्व्यवहार र गिरफ्तारीको भर्त्सना गर्नुभएको छ। रक्षा बम लगायत जेएनजी अभियन्ता तथा अरू अधिकार कर्मीहरूले समेत सरकारको आलोचना गरेका छन्। बाढ़ीबाट बचाउन भन्दै गत वैशाख 12 गते सरकारले बागमती किनारका सुकुम्बासीलाई जबरजस्ती हटाएको थियो, तर उनीहरूलाई अहिलेसम्म सेटल गरिएको छैन। बरू किर्तिपुरको उक्त होल्डिङ सेन्टर समेत बाढ़ीमा डुब्ने भन्दै महजिद अन्सारी लगायतले यसअघि नै सर्वोच्चमा रिट हालेका थिए, तर सरकार निकट व्यक्तिहरूले उक्त मुद्दाको प्रक्रिया नै बिथोल्ने प्रयास गरेको आरोप लागेको थियो।
3: मार्बलका सिपिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइयो। युपिभीसी प्रडक्टहरू लेड फ्री, युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको संचार नेटवर्क
1: थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा संचार र थाहा खबर .com पनि
0: पूर्व एसपी विश्वमणि पोखरेलका अन्सार बबरमल स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा गैराती उहाँको निधन भएको हो। उहाँको एक छोरा र तीन छोरी छन्। दुई छोरा प्रदीप र छोरी प्रमिला रमिला अस्ट्रेलियाबाट काठमाडौँ आउँदैछन्। उनीहरू आइपुगेपछि अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले फेरि इरानमाथि हवाई आक्रमण गरेको छ।
0: पूर्व एसपी विश्वमणि पोखरेलका अन्सार बबरमल स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा गैराती उहाँको निधन भएको

0: गाउँदै गइरहेको एउटा जहाजमाथि आक्रमण गरेको थियो। त्यसको जवाब स्वरूप अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले हवाई आक्रमण गरेको हो। इरानको इस्लामिक रेभोल्युशनरी गार्ड कोप्सले अर्को आदेश नआएसम्म हर्मुज जलमार्ग बन्द गरिएको घोषणा गरेको छ। इरानको सरकारी संचार माध्यमका अनुसार आक्रमणमा परेको जहाजले आफ्नो ट्र्याकिङ प्रणाली बन्द गरेको थियो र निर्धारित मार्गबाट बाहिरिएको थियो। त्यसपछि उक्त जहाजमाथि आक्रमण गरिएको बताइएको छ। उता अमेरिकी सेन्ट्रल कमाण्डले यसै साता इरानमाथि तेस्रो चरणको आक्रमण गरिएको जनाएको छ। सेन्टकमका अनुसार आईआरजीसीले साइप्रसको झण्डा बोकेको एउटा जहाजमाथि आक्रमण गरेको थियो। सेन्टकमले जहाजको इन्जिन रहेको भागमा गम्भीर क्षति पुगेकाले त्यसले आफ्नो यात्रा जारी राख्न नसकेको जनाएको छ। अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले इरानले गलत निर्णय गरेको र अब त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ। यसअघि यही साता तीनवटा व्यापारिक तेल ट्याङ्करमाथि आक्रमण भएको थियो। त्यसपछि अमेरिका र इरान बीचको युद्ध द्वन्द पुनः बल्झिएको थियो।
1: अब खेल समाचार। नर्वेलाई पराजित गर्दै इंग्ल्याण्ड फिफा विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ। आज राति मियामी स्टेडियममा सम्पन्न खेलमा नर्वे विरूद्ध 2-1 गोलको पुनरागमन जित निकाल्दै इंग्ल्याण्डले सेमी फाइनलको टिकट काटेको हो। खेलको 36 मिनटमा आन्द्रेस स्केल्डे रूपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए, तर पहिलो हाफको इन्जुरी समयमा जुट वेलिङ्घमको गोलबाट इंग्ल्याण्डले खेललाई बराबरीमा ल्यायो। पहिलो हाफ 1-1 गोलको बराबरीमा सकिएपछि थप गरिएको समयको पहिलो 3 मिनटमै वेलिङ्घमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डको अग्रता दोब्बर बनाए। त्यसपछि कुनै पनि टोलीबाट गोल नभएपछि इंग्ल्याण्डले सेमी फाइनलको स्थान पक्का गरेको हो। अब फाइनल प्रवेशको लागि इंग्ल्याण्डले अर्जेन्टिना र स्विजरल्याण्ड बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। अर्जेन्टिना र स्विजरल्याण्ड बीच अहिले खेल जारी छ। यी दुई टोलीबीचको खेल निर्धारित 90 मिनटमा 1-1 गोलको बराबरी भएपछि अहिले अतिरिक्त समयमा खेलाइँदैछ।
0: एसएससी महिला अण्डर 19 प्रिमियर कपमा नेपालले सिंगापुरलाई विशाल लक्ष्य दिएको छ। मलेसियाको वाईएसटी यूकेएम ओभरमा जारी खेलमा नेपालले सिंगापुर विरूद्ध निर्धारित 20 ओभरमा कुनै पनि विकेट नगुमाई 199 रनको विशाल योगफल तयार पारेको हो। नेपालका लागि दुवै प्रारम्भिक ब्याटर ओपनरले ऐतिहासिक प्रदर्शन गर्दै अभिजित शतकीय साझेदारी गरे। नेपाललाई विशाल योगफलसम्म पुर्याउन ओपनर द्वय सना प्रवीण र सावित्री धामीले सिंगापुरका बलरहरूलाई निरीह बनाए। दुवैले पहिलो विकेटका लागि 120 बलमा 199 रनको साझेदारी गरे। ओपनिङमा आएकी सना प्रवीण शतक बनाउन मात्र 2 रनले चुकिन्। उनले 70 बलको सामना गर्दै 13 चौकाको मदतमा अभिजित 98 रन बनाइन्। अर्की ओपनर सावित्री धामीले पनि आक्रामक ब्याटिङ गर्दै 53 बलमा 13 चौका प्रहार गरी अभिजित 78 रन जोडिन्। नेपालको इनिङ्समा सिंगापुरले 23 रन उपहार दिएको थियो, जसमा 19 वाइड र 3 नोबल सामेल थिए। नेपाली ब्याटरहरू हावी भएको खेलमा सिंगापुरका कुनै पनि बलरले विकेट लिन सकेनन्। सिंगापुरका लागि रोमा रावलले 4 ओभरमा 21 रन दिएर केही किफायती बलिङ गरे पनि अन्य बलरहरू निकै महँगो साबित भए।
1: र अब मौसम। आज विभिन्न चार प्रदेशमा भारी वर्षा हुने भएकोले सचेत रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागको थोरै स्थानमा तथा मध्य प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशको तराईका भूभागका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। यस्तै कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागको एक दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। मनसून सक्रिय भई भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने बाढ़ी पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। महाशाखाका अनुसार अहिले बिहान पनि सुदूरपश्चिम बाहेकका सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्य वर्षा भइरहेको छ। पछिल्लो 6 घण्टामा कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भएको छ। कोशी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भने भारी वर्षा पनि भएको छ।
0: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: अविरल वर्षापछिको पहिरोले हुम्ला जोड्ने सड़क अवरूद्ध। बजाङको जीप दुर्घटनाका घाइतेलाई थप उपचारको लागि नेपालगंज लगियो।
0: त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको अझै भएन पोस्टमार्टम। घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने परिवारको अडान।
1: महाजित अन्सारी पक्राउ परेपछि सरकारको चर्को आलोचना। प्रश्न सोध्नेमाथि दमन गर्नु निन्दनीय विषय भएको नेताहरूको टिप्पणी।
0: इरानमाथि अमेरिकाले गर्यो पुनः हवाई आक्रमण। इरानद्वारा हर्मुज जलमार्ग बन्द। चर्को मूल्य चुकाउनुपर्ने अमेरिकी चेतावनी।
1: र नर्वेलाई पराजित गर्दै इंग्ल्याण्ड विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश। स्विजरल्याण्ड र अर्जेन्टिना बीचको खेल बराबरी भएपछि अतिरिक्त समयमा खेलाइँदै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौं। नमस्कार।

0: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845610950। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
5: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
5: छुटका दायराहरू,
4: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
5: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
4: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
5: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 9856062265 र 9848064145।
6: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
7: हजुर, घर निर्माण, बाटो नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510884061 र सिजन गुरुङ 9705440900।
8: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
6: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
9: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
6: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420, दीप मल्ल ठकुरी 9460145030।
10: आज पनि भात डढायौ के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
11: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भो
10: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
11: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
12: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
13: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सन्दीप श्रेष्ठ 9855383507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846688817
14: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
15: साँच्ची कि मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
14: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
15: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भएर बनाएको पनि
12: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
16: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 9806613195 र 9847153368
17: ल नहो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
11: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
17: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
11: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
13: हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
17: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प पोस्ट चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008
18: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाझुन्जेल त हो नि मान सम्मान इज्जत भनेको
19: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
18: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यु स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
20: यहाँ विभिन्न डिजाइन का गरगहना पाइनुका साथै खरीद बिक्री तथा साटफेर पनि गरिन्छ।
21: साथमा बिना रसायन का गरगहना तयार पारिने र यहाँबाट खरीद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
20: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेकौडा ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेकौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9087769142
22: 103.8 अन्तर्मनको आवाज।

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
2: सुन न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
3: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
4: कहाँ?
3: गण्डकी मेडिकल हल।
1: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
0: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
1: र चौथो शनिबार गण्डकी हस्पिटल र गैलेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
2: गण्डकी मेडिकल हल, दुलेगौंडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 06-5590-369, मोबाइल 98-40-82-69-26।
5: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 लागि गण्डकी विश्वविद्यालयमा सञ्चालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 01-4-50-249, मोबाइल नम्बर 97-36-45-845, वेबसाइट www.gandakiuniversity.edu.np।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
7: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
7: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98-5-60-23-420, 98-0-41-54-674 र 98-4-60-23-420।
8: ओहो ला
9: ल ल ल ल, मरे के हो?
8: हेरो त रगतै रगत भो, छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
9: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
8: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
9: सिंहको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
8: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
4: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन, किले मोनी लगाएर हो?
13: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यति मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
12: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
13: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
11: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
14: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धि।
15: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
16: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
1: एक्लै एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन अब ठुलो पर्दामा विश्वकप हेरौं।
17: विश्वकप?
1: यस, विश्वकप। अब हाम्रै दुलेगौंडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
17: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
1: Managed by your choice, GK Sound and Lighthouse Dulegaonda।
17: नोट, हामी कहाँ एलजी गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
12: ए सबिना, यस्तो हतारमा कता हो?
13: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
12: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त, यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
18: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9840788528 र 9008816142।
19: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
20: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
19: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
20: सेवा लिने क्रममा चाहिने जानकारी
19: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
20: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
19: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
20: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
21: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
21: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
22: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
21: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
22: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
21: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
23: प्रोप्राइटर सुबिल श्रेष्ठ, खिम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
24: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
25: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
24: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
25: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
26: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
27: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
1: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
26: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-61220।
24: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
15: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
24: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
22: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 98-60-73-73-10 र 98-261-53-507।
28: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
28: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा फिची बजार।
0: आकर्षक तथा आधुनिक डिजाइन को घर गहना विवाह का सेटकै गहना खरीद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रसन्न आभूषण सुनसादी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुना।
2: मोबाइल 9800535537 र 9800665599।
3: एक्सप्रेस 3 थोपलो 8 अंतर्मन को आवाज।

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके ल डन।
1: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847000787।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
3: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
2: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9864068302।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
5: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
5: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
0: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
5: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
0: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
5: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
0: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
5: र बिहानी 17 कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712440।
6: काइन्डी दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
8: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई, म आजै जान्छु।
0: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
0: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
10: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
11: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
12: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
11: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
12: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
11: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
12: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
11: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
12: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
11: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
13: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9853519122 9508 र 9460769246।
14: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
15: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
14: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
16: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी दुई, काछे पानी, तनहुँ। प्रोपाइटर रमेश भुजेल, फोन 9856032475 र 9811324375।
17: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
18: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
17: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
18: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
17: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
11: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहुँ, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
16: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811166136।
19: अफिसबाट अमितसरको फोन,
20: हस्नु पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
21: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
22: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
13: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी सात सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
23: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, स्योर गर्दिन कि क्या हो?
24: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौं अनि मात्र विश्वास गरौं।
25: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौं, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
26: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
1: 103.8 अन्तर्मनको आवाज
2: स्टुडियो
3: अहिले बिहानको 9 बज्यो
4: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्प स्टोर
2: स्टुडियो टाइमचेक
3: अहिले बिहानको 10 बज्यो
4: टाइम चेक को साथ में बनकेवा कालिका सुनचाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98163-95301
7: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
8: धोरबाराही हाइलाइट्सको साथमा
9: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
8: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461-49304
27: नमस्कार बिहान 10 बजेको ढोरबारे हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ तपाई यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ समाचार अब विस्तारमा सुन्नुहोस् राहदानी विभाग अगाडि आफूलाई आगो लगाएर ज्यान गुमाएका गणेश नेपालीका परिवार र सरकारबीच निरन्तर वार्ता भइरहेको छ घर परिवारले घटनाको जिम्मेवारी राज्यले नलिएसम्म सब नबुझ्ने अडान दोहोर्याएका छन् मोटरसाइकलमा महानगर प्रहरीले व्हील लक लगाएपछि उत्पन्न भएको घटनाले यस्तो अवस्था आएको भन्दै परिवारले दोषीमाथि कार्यवाही घटनाको निष्पक्ष छानबिन र स्पष्ट सरकारी प्रतिबद्धता माग गरेको छ यही विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सरकारी पक्ष र परिवारबीच हिजो अबेरसम्म वार्ता भए पनि अन्तिम सहमति हुन सकेन परिवारले सब नबुझेकाले पोस्टमार्टम प्रक्रिया पनि अघि बढ़न सकेको छैन वीर अस्पतालमा लामो समय शव राख्ने पर्याप्त साधन नभएकाले शवलाई त्रिवी शिक्षण अस्पताल महाराजगंजको शव घटनाको छानबिनका लागि उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डीआईजी गोविन्द थापलियाको नेतृत्वमा 5 सदस्यीय समिति गठन गरिएको छ घटनामा नगर प्रहरीको भूमिका व्हील लक लगाउने प्रक्रिया तथा त्यसपछिका सम्पूर्ण घटनाक्रमबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ मुगुको सोरू गाउँपालिका 6 गणेश नेपाली भक्तपुरको कमल विनायकमा बस्दै आएका थिए निर्वाचन आयोग नेपालको कार्यभाग प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डाक्टर जानकी कुमारी तुलाधारले सम्हाल्नुहुने भएको छ यसअघि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार 23 गते 65 वर्ष उमेर हजका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा रहनुभएका आयुक्त डाक्टर तुलाधारलाई जिम्मेवारी सारिएको हो 5 सदस्यीय हुने आयोगका अहिले आयुक्त डाक्टर तुलाधार र आयुक्त सगुन शमशेर जवारा कायम हुनुहुन्छ तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थापलियाको 2082 वैशाख 5 गते र तत्कालीन निर्वाचन आयुक्त स्त्री प्रसाद पौडेलको 2079 फागुन 4 गते कार्यकाल सकिएको थियो संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिश गरिएका 3 विरूद्ध उजुरी आह्वान सहित सुनवाई प्रक्रिया शुरू गरेको छ संवैधानिक परिषदले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिश गरेको छ पूर्व गृह सचिव पदम प्रसाद पोखरेलको 78 वर्षमा निधन भएको छ उहाँका भाइ तथा पूर्व एसपी विश्वमणि पोखरेलका अनुसार बबरमहल स्थित अन्नपूर्ण न्यूल अस्पतालमा उपचारका क्रममा गइरहेको निधन भएको हो। उहाँका एक छोरा र तीन छोरी छन्। छोरा प्रदीप र छोरी रमिला अस्ट्रेलियाबाट काठमाडौँ आउँदैछन्। उनीहरू आइपुगेपछि अन्त्येष्टि गरिने भएको छ। जेठी छोरी प्रमिला प्रहरीका पूर्व आइजीपी सबेन्द्र खनालकी पत्नी हुन मायरी छोरी। उर्मिला राष्ट्र अनुसन्धान विभागमा कार्यरत छिन्। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी, कृत्रिम अभाव सृजना गर्ने, कृषि सामग्री लुकाउने वा कृत्रिम रूपमा मूल्यवृद्धि गर्ने गतिविधि देखिए तत्काल मन्त्रालयको हटलाइन नम्बरमा सम्पर्क गर्न किसान, उपभोक्ता तथा सर्वसाधारणलाई अनुरोध गरेको छ। आज जिल्लाका विभिन्न स्थानमा पुगी कृषि क्षेत्रको छड्के अनुगमन तथा किसानहरूसँग विद्यमान समस्या र समाधानको उपायबारे सम्वाद गर्दै उहाँले बजारमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गर्ने, कृषि सामग्री लुकाउने तथा कृत्रिम रूपमा मूल्यवृद्धि गर्ने जस्ता गतिविधि भएमा तत्काल जानकारी गराउन सरकार भएका सबैले आग्रह गर्नुभएको छ। उहाँले मन्त्रालयमा यस्ता उजुरी प्राप्त हुन साथ सम्बन्धित निकाय परिचालन गरी तत्काल अनुगमन गरिने र दोषी ठहरिएका व्यक्ति वा व्यवसायमाथि कानून बमोजिम कड़ा कार्यवाही गरिने प्रतिबद्धता व्यक्त गर्नु भएको हो। किसानको हित विपरीत हुने कुनै पनि गतिविधिप्रति सरकार शून्य सहनशीलताको नीतिमा रहेको उहाँको भनाइ छ। सरकारले परम्परागत हुलाक सेवालाई आधुनिक सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने नीति लिएको छ। सोही अनुसार सवारी चालक अनुमति प्रापत्र, राहनेदार तथा विभिन्न सरकारी प्रमाणपत्र नागरिकको घर दैलोमा पुर्याउन थालिएको छ। सरकारी सेवा घर दैलोमा पुग्न थालेसँगै संकटमा परेको हुलाक सेवाप्रति नागरिकको विश्वास बढ़दै गएको छ। तर हुलाक सेवालाई आधुनिक र स्मार्ट बनाउने सरकारी योजनामा भौतिक पूर्वाधार, बजेट तथा जनशक्तिको अभावले सेवा प्रवाह प्रभावित बनेको छ। जिल्ला हुलाक कार्यालय सहित 10 स्थानीय तह रहेको बागलुङमा 9 पालिका स्तरीय कार्यालय सञ्चालन रहेका छन्। तीमध्ये बुर्दीवाङ, गलकोट, कुस्मिसेरा र आठकाठे खोला गाउँपालिकाको बिहु स्थित कार्यालय आफ्नै जीर्ण भवनबाट सञ्चालन भइरहेका छन्। विक्रम सम्बत 2045 निर्माण गरिएका ती भवन मर्मत सम्भार नहुँदा जीर्ण जोखिमपूर्ण बनेका छन्। जिल्ला हुला कार्यालयका प्रमुख दुर्गा प्रसाद शर्माले मर्मतका लागि पर्याप्त बजेट नहुँदा भवनको अवस्था दिन प्रतिदिन कमजोर बन्दै गएको बताउनु भएको छ। नेपालमा कुपोषण अन्त्यका लागि पोषण मन्त्री कानून पर्याप्त बजेट र जनचेतना अपरिहार्य रहेको सांसदहरूले बताएका छन्। बाल पोषणको अवस्था चुनौती र सरकारवालाको भूमिका विषयक राष्ट्रिय सम्वादमा राष्ट्रिय सभा सदस्य डाक्टर अञ्जना साक्यले पोषण मैत्री कानून बनाउन सांसद मार्फत पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्दिकीले शिक्षा बीमा अवधारणा लागू गरे बाल पोषण खाजा र स्वास्थ्य सेवा समेत समेट्न सकिने बताउनु भएको छ। रासोपाकी सांसद ज्ञानु पौडेलले बाल बालिकामा खर्च भएको बजेट गर्ने बारे सामाजिक परीक्षण र कर्णाली मधेस लुम्बिनी जस्ता प्रदेशमा लक्षित कार्यक्रम आवश्यक रहेको बताउनु भएको छ। सांसद प्रेम बैकले बालबालिकामा दीर्घकालीन लगानी र खाद्यान्नको सुरक्षा परीक्षण जरूरी रहेको भन्नुभएको छ। राप्रपाकी सांसद सरस्वती लामाले अहिले 25 जिल्लामा सीमित पोषण भत्ता सबै 77 जिल्लामा विस्तार गर्न माग गर्नुभएको छ। विज्ञ डाक्टर किरण रूपा खेतीले नेपालमा 5 वर्ष मुनिका 33% बाल बालिका मृत्यु कुपोषणका कारण हुने र पोषणमा $1 लगानीको $16 प्रतिफल दिने जानकारी उहाँले दिनुभएको छ। सहभागीहरूले तीन तहका सरकारले पोषणलाई प्राथमिकतामा राख्नुपर्ने जोड़ दिएका छन्। तनहुको ब्यास नगरपालिकाले छुवाछुत मुक्त नगरपालिका घोषणा गर्दै नगरभित्र जातीय विवाद तथा छुवाछुतको घटना भए पीड़ितको कानूनी उपचारको सम्पूर्ण दायित्व आफैले बेहोर्ने निर्णय गरेको छ। नगरपालिकाको 45 नगरसभाको दोस्रो बैठकले हिजो यस्तो निर्णय गर्दै सामाजिक समानता र विभेद र बालबालिकाको मृत्यु कुपोषणका कारण हुने र पोषणमा $1 लगानीको $16 प्रतिफल दिने जानकारी उहाँले दिनुभएको छ। सहभागीहरूले तीन तहका सरकारले पोषणलाई प्राथमिकतामा राख्नुपर्ने

0: छुवाछुत तो मुक्त नगरपालिकाको घोषणा केवल औपचारिकतामा मात्र सीमित नरहने बताउनु भएको छ। उहाँले नगरभित्र जातीय विभेद तथा छुवाछुतको कुनै घटना भए पीड़ितलाई न्याय दिलाउन आवश्यक कानूनी उपचारको सम्पूर्ण जिम्मेवारी नगरपालिकामा लिने निर्णय गर्नु भएको छ। नगरपालिकाले यसअघि विभिन्न वडामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सामाजिक विभेद अन्त्यका लागि सरकारवाला निकायसँग समन्वय गर्दै आएको जनाएको छ। नगर प्रमुख नेउपानेले संविधानले सुनिश्चित गरेको समानता र सामाजिक न्यायको मर्म अनुसार विभेद रहित सामाजिक निर्माणका लागि नगरपालिकाले निरन्तर पहल गर्दै आएको बताउनु भएको छ। उहाँले छुवाछुत घोषणाले सामाजिक एकता र सह अस्तित्वलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको छ। आज र भोलि देशका केही ठाउँमा आई घोप्टे र मुसलधारे वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकीका एक दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका थोरै ठाउँमा तथा मध्य कोशी बागमती र गण्डकी प्रदेशका तराईका एक दुई ठाउँमा ठूलोदेखि अति ठूलो वर्षाको सम्भावना छ। साथै तीनवटा प्रदेश कोशी बागमती र गण्डकीका पहाड़ी क्षेत्र एक दुई ठाउँमा पनि अति ठूलो पानी पर्ने सम्भावना छ। लगातारको वर्षासँगै आकस्मिक बाढ़ी पहिरो नदी कटान ग्रेगान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ़ने भएकाले आवश्यक पूर्व तयारी र सावधानी अपनाउन विपद प्राधिकरणले अनुरोध गरेको छ। विशेष गरी खोला खोलसा र नदी आसपासको क्षेत्र पहिरोको जोखिम भएका ठाउँका नागरिक तथा नदी किनारका बस्तीमा बसोबास गर्ने नागरिकलाई थप सतर्क रहन आग्रह गरिएको छ। यात्रामा पनि सावधानी अपनाउन भनिएको छ। प्राधिकरणले नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाली सेना पालिका तथा स्वयंसेवक सहित सबै सरकारवाला निकाय उद्धार तथा प्राधिकारीका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जोखिमयुक्त राजमार्ग तथा सड़कमा डोजर र एक्सकाभेटर तथा लोडर जस्ता उपकरण तयारी अवस्थामा राख्न तथा विपद व्यवस्थापन समितिहरूसँग समन्वय गरेर पूर्व तयारीलाई प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानले होर्मुज जलडमरू बन्द गरेको घोषणा गर्दै त्यहाँबाट गइरहेको एउटा जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी केन्द्रीय कमाण्ड सेन्ट कमले इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स आईआरजीसीले साइप्रसको झण्डा बोकेको एउटा जहाजमाथि आक्रमण गरेपछि यस साताको तेस्रो चरणको सैन्य कार्यवाही गरिएको जनाइएको छ। सेन्ट कमका अनुसार आक्रमणबाट जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुगेको छ र जहाजले यात्रा जारी राख्न नसक्ने अवस्था आएको छ। जहाजका चालक दलका एक सदस्य बेपत्ता रहेको पनि सेन्ट कमले जनाएको छ। अमेरिकी रक्षा मन्त्री पीटर हेक्सेटले सेन्ट कमको विज्ञप्ति सामाजिक सञ्जाल एक्समा साझा गर्दै इरानले गलत निर्णय गर्यो, अब त्यसको मूल्य चुकाउँदैछ भनेका छन्। यसअघि आइतबार इरानको सरकारी संचार माध्यमहरूले हर्मुज जलडमरूमा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जानकारी दिएको थिए। अन्तिममा खेल समाचार। अमेरिका क्यानाडा र मेक्सिकोमा जारी फिफा विश्वकप 2025 सेमी फाइनल समीकरण पूरा भएको छ। क्वार्टर फाइनलका रोमाञ्चक खेल सकिएसँगै अन्तिम चरणमा पुग्ने टोलीको टुङ्गो लागेको हो। यसपटक विश्वकपको फाइनल यात्राका लागि साबिक विजेता अर्जेन्टिना इङ्ल्याण्ड फ्रान्स र स्पेनबीच प्रतिस्पर्धा हुने भएको छ। सेमी फाइनलको पहिलो खेल मंगलबार फ्रान्स र स्पेनबीच हुँदैछ। डलास स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति पाउने 12 बजे शुरू हुनेछ। उपाधि दावेदार मानिएका यी दुई युरोपेली पावर हाउस बीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ। त्यस्तै दोस्रो सेमी फाइनलमा बुधबार अर्जेन्टिना र इङ्ल्याण्ड आम्ने सामने हुँदैछन्। एटलान्टा स्टेडियममा हुने यो खेलमा अर्जेन्टिनाले फाइनल प्रवेशका लागि बलियो इङ्ल्याण्डसँगको सामना गर्नेछ। हवस् त यिनै खबरहरूसँगै बिहान 10 बजेको ढोरबारी हाइलाइट्स अहिलेको लागि सकिएको छ। दिउँसो 2 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
1: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
2: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
3: सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
4: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
5: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
5: छुटका दायराहरू,
4: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
5: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
4: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
5: थप जानकारीका लागि सम्पर्क 0655714479, मोबाइल 9856062625 र 9848064145।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ, पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: निसन्तान पन्ध्र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0625414233, मोबाइल 9968861887।
6: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन
7: अहिले के सुन्ने भनेको
5: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
7: हाम्रै सुक्ला गण्डकीको उत्पादन पाइन्छ।
5: हो त, उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन कति हतार गरेको पुरा सुन्नु
7: छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र
5: शुक्ला गण्डकीका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
8: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
9: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि?
8: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
9: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
8: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9560324020, 9801454674 र 9460231420।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
10: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
11: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने,
10: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
11: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
10: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
11: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
10: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण
11: अनिन्द्रा, हाथ खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
10: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
12: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
7: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
13: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
13: पाइन्छ नि, दुलेगौंडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
7: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 22।
8: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
9: म्याडम, धुम्रपान भनेको के हो?
8: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी रासायनिक तत्व पाइन्छ, क्यान्सर गराउँदछ।
9: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् म्याडम?
8: धुम्रपान आम्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
9: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
8: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
14: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र?
15: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौंडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौंडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
14: हजुर, दुलेगौंडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढल र सारफेर गरिनुका साथै धातुसँगै किचनका अन्य तथा खुद्रा बिक्री गरिन्छ। दुलेगौंडा मेटल उद्योग प्रोप्राइटर सूर्य बानिया, संगम बानिया, 4 14 23128, 9462614726।
15: हाम्रो प्रतिबद्धता धातु भगवती
16: मेटल एंड स्टील उद्योगलाई छिटो अनि गुणस्तरका सामान पाउनलाई गाछे पानीमा

0: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
1: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
0: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9807294।
2: हजुर, दान गरौ।
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
4: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
3: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्थान हो।
5: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
6: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
7: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
5: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
6: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफुल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटे सुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असरथी, पन्थमाला, मुगामाला, अमितमाला।

0: साथ दिन सक्नुहुन्छ। र प्रोग्राम रहेको छ कलिङ टाइम, अनि प्रोग्राम कलिङ टाइमको साथमा सदा चाहिँ आज पनि तपाईँको साथमा म छँदैछु। कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छ अबको 12 बजेको समयसम्म, र हामी फरक फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा आज हप्ताको शुरूआती दिनमा चाहिँ मजाले अन्ताक्षरीको साथमा साथीहरूसँग जोडिन्छौँ। गीत गुनगुनाउनु मनपर्छ, अलिकति नियमबद्ध रूपमा रहेर हामी आज मजाले गीत सङ्गीत गाउने हो। सहभागिता जनाउनको लागि 0625414200 टेलिफोन लाइन केही छिनमा खुल्ला गर्छु भने कार्यक्रमको शुरूआती त एउटा मिठो गीतबाट म गर्छु नै। तपाईँहरूमा राख्दैछु राजु लामाको आवाजमा सजिएको सुमधुर गीत रहेको छ, झरनाको जस्तो पानी सिकार्नु होला है त।
1: कति दिन लाग्छ
2: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ 2 दिन लाग्छ साथी।
1: हो र
3: यसको हिँडाइले त 4 दिन जामिनु

0: हजुर राम्री त तिमी राम्री मलाई किन गालो पार्यो यो मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु। झरनाको चिसो पानी राजु लामाको रिमेक भर्सनमा रहेको यो सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरे सँगसँगै सोही गीत चाहिँ यहाँले सुरेश अधिकारीको आवाजमा पनि सुन्न सक्नुहुन्छ भने यो गीतमा चाहिँ लिरिक्स रहेको छ सुरेश अधिकारीको नै अनि नीरज कुमारको म्युजिकमा सजिएको यो सदाबहार गीत पनि हो धेरै साथीको हृदयमा पनि पर्छ। यो गीत सँगसँगै अब भने पालो तपाईँको हो 0564 1442 0000 बाटो भएर हामीसँग आउन सक्नुहुन्छ। जुटिनको लागि टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ। फरक बार फरक श्रृंखलाको साथमा आउँदै गर्दा आज हामी आइतबारको एपिसोडमा पनि छौ अर्थात हप्ताको शुरूआती दिन अनि आज चाहिँ हामी मजाले अन्ताक्षरीको साथमा चाहिँ जोडिन्छौ है गीत संगीत मजाले गुनगुनाउने हो अनि साथीहरूलाई चाहिँ अन्ताक्षरी सँगसँगै हामीसँग जोडिन चाहनुहुन्छ भने टेलिफोन लाइन खुल्ला छ र कोही सहभागी साथी भने यति बेला हामीसँग लाइनमा हुनुहुन्छ म जोडिहाल्छु कहाँदेखिको हुनुहुन्छ। हेलो नमस्ते हजुर।
1: हजुर दर्शन नमस्ते नमस्कार हजुर।
0: दर्शन नमस्ते नमस्कार झोरले हजुर है अनि के गर्दै हुनुहुन्छ अहिलेको समय हाम्रो खगीमायाजीले?
1: हजुर म यसो कार्यक्रम सुनेर बसिराखेको
0: हो। प्रोग्राम सुन्दै हुनुहुन्छ अनि के छ त पिरुङतिरको हाल खबर पनि सुनिहालौ न त।
1: हजुर पिरुङतिरको हाल खबर त ठिकै छ घाम लागिरहेको छ अहिले त अनि राति राति चाहिँ यसो सुसु पानी पर्छ कहिले चाहिँ
0: हजुर
1: छिटो छिटो छ हजुर
0: भनेपछि ठिकठाकै छ है नि त अहिले समय
1: बाँकी सबै ठिकै छ
0: अनि यो ठिकठाकको समय सँगसँगै अनि के छ त आज अबको तयारी आजको दिन कसरी बिताउने के गर्ने?
1: आजको तयारी मेरो पसलमै बिजी हुन्छु म मान्छेलाई यसो बाटो कुर्दै गर्दै
0: भनेपछि हाम्रो खगीमायाजीको चाहिँ व्यवसायिक के भन्छ क्षेत्र पनि एकदमै शुभ सफल यहाँको दिन पनि शुभ सफल बनाउनु होला अनि अब प्रोग्रामलाई पनि हामी एकदमै शुभ सफल बनाउँदै अब भने कार्यक्रमतर्फ लाग्छौ। एउटा मिठो गीतबाट चाहिँ अन्ताक्षरी सुरु गरिदिनु पर्यो कि
1: मिठो गीत के सुरु गरिदिनु होला
0: ल एउटा मिठो मिठो हुन्छ नि सुन्दा पनि आहा यति मिठो गीत आवाजमा गाइदिनुहुन्छ अनि आहा हुने
1: गरेर
0: सुरु गरिदिनुहोस्

यस्तो मिठो गीतबाट सुरु गरिदिनु भएको छ अनि गीत सुन्दा सुन्दा पालो आएकै थाहा पाएन कि मैले त होइन नबाच गाउनु पर्यो होइन नबिर्से तिमीलाई नपाए तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई ल यी बाटो हजुर

0: दिनमा मात्रै थोरै त होइन
1: हो, आज तयारी फुल तयारी गरेर आउनु भएको छ कि आज
0: मलाई
1: त्यही त ल ठिकै छ न बाट नजाऊ।

ल अहिले चाहिँ मबाट पर्यो है हजुरलाई माया बस्यो कलेजी छेउ छेउमा

0: ल अहिले भने धबाट पर्यो नि त धबाचो अब के चाहिँ गाउने होला धनगढीको बसमा ए आउँदा मलाई ल्याइदिनु चट्ट कालो चस्मा ल के हो आज घुमी फुरी हजुरलाई चाहिँ मबाट नै परेको छ है
1: मबाट

पकेपछि गीतले भने जस्तै नै एकदमै नाम सुन्दा र देख्दा फेरि होइन तपाईँको ठाउँ गाउँ चाहिँ एकदमै जामजाम पक्कै पनि मन पर्छ कि के गर्ने होला कसो गर्ने होला कहिले आउने होला कि आउला समय छ भने त्यही त ल ठिकै छ अब छ बाटो अब जाने ठाउँतिर कुरा नगरौँ अब छ बाटो पालो परेको छ छ भने माया सपकै लाइदेऊ छैन भने माया मोहनी फुकाइदेऊ ल ऊ बाटो है

Salvato.

0: La lava, ¿está bien?
1: Lava, ¿tú por
0: नबाट हाम्रो खकिमाजीले चाहिँ अहिले के गर्दै हुनुहुन्छ एकदमै साउन्ड चाहिँ डिस्टर्ब आएको हो हजुर तपाईँ चाहिँ एकदम हुन्छ नि कतै यात्रा गर्दै अथवा चाहिँ त्यो हावाको आवाज आए जस्तो भएको छ कि
1: सँगसँगै
0: ए ल होला पक्कै पनि फ्यानले होला है नि त अलिकति ल धेरै धेरै धन्यवाद एकछिनपछि अब शीतलो चाहिँ फेरि हुनु होला अहिले भने एक दुई चरण गाउँछौँ अनि हामी साथीलाई पालो दिन्छौँ है ल न

0: मलाई लान्छन् जोर शङ्ख फुकेर। ल अहिले चाहिँ र बाछ पार्नु पर्यो है।
1: मैले देखेँ सपनामा, यो के यो त आएन क्या हो?
0: अहँ
1: यार यो मैले देखेँ क्या हो? आफै गिनाउँछ।

0: ल अब चाहिँ हामी एक एक पालो गर्नुपर्छ है
1: हजुर
0: पछि चाहिँ तपाईँको पालो अनि साथीलाई पालो दिन्छौ ल बात चाहिँ गाउनु पर्यो है त मैले अब लाली गुराँस अचम्बरी चम्पा चमेली जे भने नि हुन्छ हजुर म त

ल आज चाहिँ मबाट चाहिँ गुनगुनाउन परेको परै सकेर है ल अन्तिम चोटि मबाट गाइदिनुहोस् ल गबाट चाहिँ हामी अर्को साथीलाई पालो दिन्छौ अहिले भने एउटा मिठो गीत सोल्टी जिउ तीर्सना गुरुङको आवाजमा सजिएको यो गीत सुन्दैछौ सुन्दै गर्नु होला छुटिनु पर्छ है त नमस्ते बाई बाई शुभ दिन खगीमाया थापाजी हुनुहुन्थ्यो पेरुङदेखि हाम्रो नियमित श्रोता साथी पनि हुनुहुन्छ होइन कस्तो मिठो आवाजमा हामीसँग जोडिराख्नु भएको हुन्छ अनि यसरी नै सुन्दै हुनुहुन्छ होला कतिपय साथीहरू सुन्दै हुनुहुन्छ भने पनि अन्तिम समयसम्म सुनेर साथ दिनुहोला बाह्र बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौँ अहिलेको लागि भने ढिला नगरी सही सोल्टी ज्यू तीर्सना गुरुङको आवाजमा सजिएको योग्य सँगसँगै जान्छौँ कार्यक्रमको पहिलो व्यावसायिक विश्राममा अनि विश्राम लगतै एघार बजेको टाइम चेक लगतै हाम्रो पूर्ण भेट त हुन्छ नै हामी सँगै रहनुहोला है त अनि सुन्दै गर्नुहोला प्रोग्राम कलिङ छ यहाँ

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: एक्लै एक्लै होइन अब समर्थकको विशाल सहभागितामा टिभीको सानो पर्दामा होइन अब ठुलो पर्दामा विश्वकप हेरौं।
2: विश्वकप
1: यस विश्वकप अब हाम्रै दुलेगौंडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
2: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
1: Managed by your choice, GK Sound and Lighthouse Dulegaonda.
2: नोट हामी कहाँ एलजी गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्। पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246। साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौडा बीपी चोक।
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560338 प्रशान्त नेउपाने 98460265925।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
5: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
1: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
5: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
5: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
5: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
5: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
8: ए सबिना, यस्तो हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
8: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौंडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। दुई सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
11: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
12: डर लाग्नु, निद्रा नलाग्नु,
11: अनौठा विचार आउनु,
12: निराशा बढ्नु, खुसी नहुनु,
11: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
12: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
11: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
12: छटपटी हुनु, चिटचिट पसिना आउनु,
11: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
12: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
11: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
12: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
13: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
14: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
15: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
14: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
16: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
17: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
16: हाम्रा सेवाहरू: कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
17: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
16: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
17: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
16: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
17: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
16: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
17: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
18: स्टुडियो टाइम
19: अहिले बिहानको 11 बज्यो।
20: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
21: कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम सक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र सहभागिता जनाउनको लागि 0965414200 टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ र सदा चाहिँ आज पनि तपाईँको साथमा म छँदैछु। कार्यक्रम प्रस्तुत अनुमल्ल रहन्छ भएको 12 बजेको समयसम्म र अझै हामीसँग चाहिँ एक घण्टाको समय बाँकी छ। त्यसअघि सुरुवातीमा चाहिँ हामीलाई सम्झनु भएको थियो पिरुङदेखि खगिमाया थापाजी हुनुहुन्थ्यो अनि उहाँ मैले चाहिँ मजाले अन्ताक्षरी गाउँदै गाउँदै गर्दा गर्दा अब आउने साथीको पालो चाहिँ गबाट परेको छ है। गबाट कुनै पनि गीत सङ्गीत गुनगुनाउनु मनपर्छ र गुनगुनाउन आउँछ भने सहभागिता जनाउनको लागि टेलिफोन लाइन चाहिँ एकदमै खुल्ला छ, सहभागिता जनाउँदै गर्नुहोला। र हप्ताको सातै दिन फरक बार फरक श्रृङ्खलाको साथमा यसरी आउँदै गर्दा हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ उमे महाभूषण सुनसादी पसल दुलेगौडाले। प्रोभाइडर हुनुहुन्छ मेन बहादुर सुनार भने सेवाहरूको कुरा गर्नुपर्दा अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा सारफेर गर्नु परेमा अनि पुराना गरगनाहरू पनि सारफेर गरिनुको साथै मर्मत अनि खरिद बिक्री पनि गरिन्छ। गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। र प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सपले। प्रोभाइडर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ। ग्यारेन्टीका गरगना साथसाथै विभिन्न जातजातिका ड्रेस, युके स्वेटर, मणिपुरी, सिङ्गापुरी, होल्यान्ड लुङ्गी, कोरियन टी सर्ट, दौरा सुरुवाल, पास्टिङको कपडा अनि त्यस्तै गरी परम्परागत जातीय गरगनाहरू चाहिएमा पनि गएर यहाँले सेवा सुविधा लिन सक्नुहुन्छ भने बारेपछि हामी फरक बार फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा बारेपछि एकजना साथीलाई विजयी पनि गराउँछौं। र विजयी साथी मध्ये पनि अन्तिम बार शनिबार भने एकजना साथीले पाउन सक्नुहुन्छ रुस दाईको रिचा अन्तिम बार शनिबार भन्दै अहिलेको लागि भने राधा बोलको समुद्र गीत रहेको छ। सपना सुमनको आवाजमा सजिएको बोल्नलाई बोल्न त पाइन्छ तर अलिकति तरिका चाहिँ चाहिन्छ भने मिठो गीत रहेको छ। राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर थरीका सिकेर आइन्छ बोल्न लाइ तिमी नै चाहिन्छ यो मिठो गीतबाट तपाईँहरू आज कार्यक्रममा स्थान दिए सँगसँगै पक्कै पनि सम्पूर्ण श्रोता साथीलाई हामी सूर्य मनोरञ्जन गराउने कोसिसमा चाहिँ रहेका छौँ अनि साथमा चाहिँ हामी अन्ताक्षरीको साथमा पनि जोडिन्छौँ भने सुन्दै हुनुहुन्छ भने आउन सक्नुहुन्छ र अहिलेको लागि भने ढिला नगरिकन यस्तै मिठा मिठा गीत सङ्गीतहरूलाई कार्यक्रममा स्थान दिइरहँदा यता अर्को गीतलाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु विदेश जाने मायालु तिमीलाई दिपक थापाको आवाजमा सजिएको यो गीत ढिला नगरी कार्यक्रममा स्थान दिइहाल्छु स्वीकार्नुहोला है त

हजुर विदेश जाने मायालु तिमीलाई यो मिठो शब्द संगीतले भरिएको मिठो गीत विमास कार्यक्रम स्थान दिइरहँदा प्रोग्राम रहेको छ। कलिङ टाइम भर्खरै मात्र रेडियो ट्युन अन गरेर सुन्दै हुनुहुन्छ भने प्रोग्राम कलिङ टाइममा रहेर यस्तै मिठा मिठा गीत संगीतको साथमा अबको 12 बजेको समयसम्म तपाईँको साथमा रहन्छु अनि साथमा हामी अन्ताक्षरीको साथमा पनि जोडिन्छौँ। सहभागिता जनाउनको लागि टेलिफोन लाइन पनि खुल्ला सधैँ छ। अहिलेको लागि भने ढिला नगरी अर्को गीत सुनाइहाल्छु। सुबानी मोक्तानको आवाजमा सजिएको मिठो गोलको सुमधुर मिठो गीत रहेको छ है। अहिलेको लागि ढिला नगरिकन सुनाइहाल्छु, स्वीकार्नु होला भन्दै यो गीत सँगसँगै हामी जान्छौँ कार्यक्रमको व्यावसायिक विश्राममा। विश्राम पश्चात पुनः भेट हुन्छ नि, हामी सँगै रहनुहोला है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिद्धे मयम चिसापानी बाट काठमाडौँ काठमाडौँ बाट
1: मयम चिसापानी अनि बीचमा नझर्ने
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
1: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
3: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महन्त 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663
4: यही आउँदो साउन 2 गते पहिलो शनिबार
3: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
4: उपचार हुने रोगहरू
3: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
4: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
3: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
4: दिसा पिसाब एवं पेटको समस्या
3: तौल गडबड हुने वा थाइराइडको समस्या
4: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौंडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ
3: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौंडा तनहुँ
3: फोन नम्बर 0564142333 र 9978761887
5: यसैलेसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
6: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वास र सुनचादी पसल खोजौला नि
5: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौंडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
7: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
8: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
7: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौंडा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9087172
9: मम्मी भोक लाग्यो खाजा खाऊ न
10: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर
9: हस् मम्मी
11: मैले सुने छोरी ल जाम हिँड
10: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
12: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
10: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
12: बीजी मोमो हाउस दुलेगौंडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
13: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ
3: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
13: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
3: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
14: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
15: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
16: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी
15: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी, 9805501422, दिपेश मल्ल ठकुरी, 9805501420,
16: दीप मल्ल ठकुरी, 9460141530।
17: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
18: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
17: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
18: त्यसो भए कहाँ जाने त कान्छा?
17: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
18: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
19: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
13: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9855411445 र 9855420445।
20: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
21: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
15: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 9816634372।
22: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
23: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
22: उपचार सेवाहरू
23: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरू रोगहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
22: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
23: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
22: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
23: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
22: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
23: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
0: This is Radio Dhor Barahi 103.8 MHz.
1: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइम सुन्दै हुनुहुन्छ भने अबको 12 बजेको समयसम्म यहाँले सुनेर साथ दिन सक्नुहुन्छ अनि के कस्तो लागिरहेको छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया पनि दिन सक्नुहुन्छ। अनि बिहानको समय धेरै साथीहरू काम कार्यमा नै व्यस्त चाहिँ हुनुहुन्छ होला। अब मौसमको कुरा गर्नुपर्दा त अब पानी घाम पानी घाम पानी भने जस्तै नै भइरहेको छ। बिहानी पख चाहिँ अब पानी परेको थियो, अहिले हेर्दा अलिकति गर्मी महसुस सँगसँगै फेरि कता कता घाम चाहिँ देखिरहेको छ होइन। यो गर्मीको समय पनि छ अनि त्यसै कारणले गर्दा चाहिँ विशेष त आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नुहोला। अब बर्खायामको समय पनि छ, बाढी पहिरोको यो पानी परे सँगसँगै उच्च जोखिम पनि हुन्छ, त्यसैले चाहिँ एकदमै सतर्कता पनि अप्नाउनुहोला अनि साथमा चाहिँ यहाँले चाहिँ मौसम सम्बन्धी जानकारीको साथमा पनि रहिराख्नुहोला, पूर्व जानकार भएर पनि बस्नुहोला। सकेसम्म यो समयमा चाहिँ अब टाढाको यात्रा गर्नु छ भने पनि अब एकदमै पहिला मौसम सम्बन्धी जानकारी लिने अनि मात्र यात्रा चाहिँ गर्नुहोला पनि भन्न चाहन्छु। सकेसम्म अब अनावश्यक कामको लागि चाहिँ बाहिर ननिस्किने है। अब मौसम यस्तै नै छ, अब धेरै साथीहरू अब खेतीपातीको काम कार्य पनि बिस्तारै बिस्तारै कति ठाउँमा चाहिँ सकिँदैछ होला, कतिपय चाहिँ अब भर्खरै पानी परेको छ अब चाहिँ गर्नुपर्छ है भनेर पनि एकदमै तम तयार कसिएर धेरै साथीहरू काम कार्यमै हुनुहुन्छ पनि होला। ल अनि आज आइतबारको एपिसोडमा रहेर भने यस्तै कुराकानी सँगसँगै हामी साथीहरूसँग पनि जोडिरहेका छौँ अनि आज अन्ताक्षरी गाइडोग्दा अब साथी चाहिँ अघि जोडिनु भएको थियो, सुन्दै हुनुहुन्छ भने अब चाहिँ आउन सक्नुहुन्छ है, टेलिफोन लाइन खुल्ला छ। आज हामी अन्ताक्षरी खेले सँगसँगै अब आउने साथीको पालो गबाट परेको छ। गबाट कुनै पनि गीत सङ्गीतहरू आउँछ भने गुनगुनाउन सक्नुहुन्छ। अहिलेको लागि भने यसरी खुल्ला टाइटलमा रहेको एक दुई फिल्मबु र बिहोनको आवाज सुनेको मिठो गीत रहेको छ, स्वीकार नहोला है त।
2: के गर्दै बसिरहेको तिमी साह्रै राम्रो लाग्यो नि वर्षा के भन्छ

हजुर, यो मिठो गीत सँगसँगै प्रोग्राम रहेको छ कलिङ टाइम। सुन्दै हुनुहुन्छ भने के कस्तो लागिरहेको छ त, हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रिया छ दिँदै गर्नु होला। र अहिलेको लागि भने ढिला नगरी हामी अर्को गीत पनि सुनिहालौ, अनि साथीहरू सुन्दै हुनुहुन्छ भने जोडिँदै पनि गर्न सक्नुहुन्छ। बादल पारीको देशैमा जान्छौ र माया समुद्र गीत रहेको छ यस्ती योगी आवाजमा सजिएको यो गीत सँगसँगै हामी जानुपर्ने हुन्छ अर्को व्यावसायिक विषयमा। विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ नै, हामी सँगै रहनु होला है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 571 240
3: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
4: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
3: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौडा बजारको हेल्पोस चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
4: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
2: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
2: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9845610950
6: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
7: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
6: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
8: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9856032475 र 9801132475
9: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
2: अब चिन्ता नलिनुहोस् शरणयान सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
9: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी शर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
2: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
9: शरण एन्ड सुसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
2: प्रोप्राइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9846361209 र 9901421718 आजै सम्पर्क गर्नुहोस्
10: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
11: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
10: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेरको चिन्ता लिनु भएको छ यो दिदीले
11: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
12: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
11: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
6: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 9806613195 र 9847153368
3: ए सम्झी यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हौ सम्झी
13: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अन्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ
14: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9008828810 9008828811 र 9008828816
15: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
2: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन् यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श दिई मौकाको फाइदा लिनुहोला
15: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0625414233 मोबाइल 9868168887
2: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
16: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
2: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
16: छुटका दायराहरू
2: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
5: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
2: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
5: थप जानकारीका लागि सम्पर्क 06551479 मोबाइल 98562665 र 98468164145।
0: This is Radio Dhorbarahi 103.8 MHz.
17: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइमको चाहिँ अब हामी अन्त अन्ततर्फ पनि छौँ। रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भन्ने के कस्तो लाग्यो त त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हामीलाई चाहिँ दिन सक्नुहुन्छ र सल्लाह सुझाव प्रतिक्रिया दिनको लागि चाहिँ हाम्रो अफिसको नम्बर रहेको छ 0564141000 भने एक ठाउँमा दुई राखेर हामीसँग सहभागिता जनाउन सक्नुहुन्छ 0562 सुनेको बाटो भएर चाहिँ रेडियो प्रोग्राममा सहभागिता जनाउन सक्नुहुन्छ। र आज आइतबारको एपिसोडमा रहेर चाहिँ हामीले अन्ताक्षरी गुनगुनाउँदै गर्दा चाहिँ आज भने शुरूआतीमा चाहिँ हाम्रो खगीमायाजीले चाहिँ सम्झनु भएको थियो र पछि साथीहरूलाई चाहिँ अब सहभागी गराउन चाहिँ सकिएन। आज छुट्नु भएको साथीहरू पनि अब अर्को हप्ताको आइतबार चाहिँ हामीसँग सहभागिता जनाउँदै अन्ताक्षरीको साथमा जोडिन सक्नुहुन्छ भने आजको विजय साथी पनि हाम्रो खगीमाया थापाजी हुनुहुन्छ। कस्तो मजाले मिठो आवाजमा हामीसँग अन्ताक्षरीको साथमा चाहिँ जोडिनु भएको थियो भने भोलि सोमबारको एपिसोडमा चाहिँ यहाँहरूमा अब मिठा मिठा रमाइलो कुराकानीको साथमा तपाईँहरूलाई मनपर्ने गीत सङ्गीत रोजाइमा पार्नको लागि हामी त उपस्थित हुन्छौँ नै। त्यतिन्जेलसम्म भने अब सुन्दै गर्नुहोला र जाँदा जाँदै चाहिँ बासना मिठो कस्तुरीको सुमधुर गीत रहेको छ जहाँ चाहिँ आवाज रहेको छ साधना सरगम अनि राजेश पाल राईको आवाजमा सजिएको यो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
2: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
2: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
0: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
2: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
0: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
0: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपत्रि, फोन 0635 93 369।
3: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना: शैक्षिक सत्र 2083-84 लागि गण्डकी विश्वविद्यालयमा सञ्चालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी बी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसैगरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 0164502949, मोबाइल नम्बर 97 36 45 845, वेबसाइट www.gandakiuniversity.edu.np।
4: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिक नै त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83 507, कविता श्रेष्ठ, सम्पर्क 0657414055 र 98466188017।
7: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
8: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
7: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
8: अँ हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
9: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
10: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
2: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
10: अनि बन्छ त दाई?
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
11: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि।
12: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
13: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
9: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
14: जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ, यो हो कहाँ संचार नेटवर्क, समयको आवाज, समयको।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सञ्जु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: न्याय माग्न भन्दै काठमाडौँको पैदल यात्रामा निस्किएका मिटर ब्याज पीड़ित सरलाई पुगे। पटक पटक भएका सम्झौता सरकारले कार्यान्वयन नगरेको गुनासो।
0: त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको अझै भएन पोस्टमार्टम। सरलाईका विवेक मण्डलको अवस्था चिन्ताजनक।
1: माजिद अन्सारी पक्राउ परेपछि सरकारको चर्को आलोचना। प्रश्न सोध्नेमाथि दमन गर्नु निन्दनीय विषय भएको नेताहरूको टिप्पणी।
0: इरानमाथि अमेरिकाले गर्यो पुनः हवाई आक्रमण। इरानद्वारा हर्मुज जलमार्ग बन्द। चर्को मूल्य चुकाउनु पर्ने अमेरिकी चेतावनी।
1: र फिफा विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा। स्विजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना र नर्वेलाई पराजित गर्दै इंल्याण्ड शीर्ष चारमा।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ।
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साँच्ची बन्द।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। काठमाडौँ मार्चमा जनकपुरबाट असार 25 गते हिँडेका मिटर ब्याज पीड़ितहरू आज सरलाई आइपुगेका छन्। करिब 250 जनाको संख्यामा रहेका पीड़ितहरू आज चौथो दिन पैदल हिँडेर सरलाईको मलंगवा आइपुगेको मिटर ब्याज तथा ठगी विरूद्ध किसान मजदूर संघर्ष समितिका प्रवक्ता नवीन निर्गले जानकारी दिनुभयो। मार्चमा विभिन्न जिल्लाबाट पीड़ितहरू थपिने क्रममा रहेको उहाँले बताउनुभयो। विगतमा सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि पटक पटक आग्रह गर्दा पनि सुनवाई नभएपछि दबाव दिन काठमाडौँतर्फ हिँडेको नवीनको भनाइ छ। 15 दिनमा काठमाडौँ पुग्ने लक्ष्यका साथ अघि बढ़ेको मार्चमा सहभागीहरू आज राति रौतहटको चपुर आएर बास बस्नेछन्। सहभागीहरूले चुपचाप तम्सुक फाँड र अधिकार माग्न काठमाडौँ जान पर्दैन जस्ता नारा लेखिएका प्लाकार्डहरू बोकेका छन्। सरकारले चार पटक सहमति गरे पनि प्रतिबद्धता कार्यान्वयन नगरेकाले दबाव बढ़ाउन फेरि काठमाडौँ आएका उनीहरू करिब एक साताभित्र काठमाडौँ पुग्नेछन्।
1: काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरी उपचारको क्रममा मृत्यु भएका गणेश नेपालीको अझै पोस्टमार्टम भएको छैन। नेपालीको सब पोस्टमार्टमको लागि त्रिवेणी शिक्षण अस्पतालमा लगिएर राखिएको छ। परिवार र सरकार बीच हिजोदेखि निरन्तर छलफल भए पनि सहमति हुन नसक्दा पोस्टमार्टम हुन नसकेको हो। परिवारले घटनाको जिम्मेवारी राज्यले नलिएसम्म सब नबुझ्ने अडान लिएका छन्। हिजो साँझदेखि सहमतिको लागि भएको छलफल अझै टुंगोमा नपुगेको बताइएको छ। त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि असार 25 गते महानगर प्रहरीसँग विवाद भएपछि नेपालीले पेट्रोल छर्केर आफैलाई आगो लगाएका थिए। गणेशको वीर अस्पतालमा उपचारको क्रममा भोलिपल्टै मृत्यु भएको थियो। काठमाडौँ महानगरपालिकाले गणेश नेपालीको परिवारलाई रोजगारी उपलब्ध गराउने र सन्ततिलाई निशुल्क शिक्षा दिने घोषणा गरेको छ। महानगरको घोषणामा मात्रै चित्त नबुझाएका परिवारजनले घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताइरहेका छन्। गणेशको मृत्यु भएपछि आफन्तसहित अभियन्ताहरूले सरकार विरूद्ध प्रदर्शन गरिरहेका छन्। घटनाको छानबिनको लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा 5 सदस्यीय समिति गठन गरिएको छ। घटनामा नगर प्रहरीको भूमिका, व्हील लगाउने प्रक्रिया तथा त्यसपछिका सम्पूर्ण घटनाबारे विस्तृत अध्ययन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसबीच आत्मदाहको प्रयास गरेका सरलाईका विवेक मण्डलको अवस्था चिन्ताजनक रहेको छ। किर्तिपुर वर्ण अस्पतालमा उपचाररत उनको अहिले सर्जरी हुँदैछ। 85% भन्दा बढ़ी भाग जलेका विवेकको 3 दिनदेखि उपचार भइरहेको हो।
0: सुकुम्बासीको अधिकारका लागि आवाज उठाउँदै आएका जेएनजी अभियन्ता माजिद अन्सारीको गिरफ्तारीपछि सरकारको चौतर्फी आलोचना भएको छ। शुक्रबार रातिको बाढ़ीले डुबानमा परेको कृतिपुर स्थित होल्डिङ सेन्टरमा पुगेका माजिद अन्सारी, सरिष्मा थापा लगायतमाथि प्रहरीले दुर्व्यवहार गर्दै नियन्त्रणमा लिएको थियो। त्यसअघि सरिष्मा थापा लगायतले सरकारका तर्फबाट पुगेका भनिएका ओजस्वी थापाको आधिकारिकतामाथि प्रश्न उठाएका थियो। उनी ओजस्वीले सुकुम्बासी अधिकार कर्मी नहेन्द्र खड्कालाई पार्टीको टोपी लगाएको भन्दै दुर्व्यवहार गरेका थिए। त्यस्तो गर्दै प्रहरीले नहेन्द्र लगायतलाई पनि गिरफ्तार गरेको थियो। नेपाली कंग्रेसका सभापति गगन थापाले बाढ़ी पीड़ितको अवस्था बुझ्न र राज्यसँग जवाब माग्न पुगेका माजिद अन्सारी, नहेन्द्र खड्का र सरिष्मा थापामाथि निर्ममतापूर्वक कुटपिट गरी नियन्त्रणमा लिनु अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय भएको टिप्पणी गर्नुभएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले बोल्न पाउनुपर्छ भनेर आएको सरकार बोल्न खोज्नेमाथि दमनमा उत्रिएको भन्दै आलोचना गर्नुभएको छ। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायण काजी श्रेष्ठले प्रहरीको दुर्व्यवहार र गिरफ्तारीको भर्त्सना गर्नुभएको छ। रक्षा बम लगायतका जेएनजी अभियन्ता तथा अरू अधिकार कर्मीले समेत सरकारको आलोचना गरेका छन्। बाढ़ीबाट बचाउन भन्दै गत वैशाख 12 गते सरकारले बागमती किनारका सुकुम्बासीलाई जबरजस्ती हटाएको थियो, तर उनीहरूलाई अहिलेसम्म सेटल गरिएको छैन। बरू कृतिपुरको उक्त होल्डिङ सेन्टर समेत बाढ़ीमा डुब्ने भन्दै माजिद अन्सारी लगायतले यसअघि नै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
1: बझाङको केदारच्यू गाउँपालिका सात सुगुरियामा हिजो बोलेरो जीप दुर्घटनामा परि गम्भीर घाइते भएका छजनालाई थप उपचारको लागि नेपालगंज लगिएको छ। मौसम अनुकूल नहुँदा हिजो उद्धार गर्न नसकिएका छजना गम्भीर घाइतेलाई आज बिहानै हेलिकप्टर मार्फत नेपालगंज लगिएको हो। हिजो उद्धारको लागि नेपाली सेनाको हेलिकप्टर गए पनि मौसम खराब भएको कारण अवतरण गर्न सकेको थिएन। अन्य घाइतेहरूको भने जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हिजो दिउँसो करिब 4 बजेतिर बंगल नगरपालिका बीजगढ़ाबाट दुर्गाथली जाँदै गरेको सुदूरपश्चिम प्रदेश 01-0014-2644 नम्बरको बोलेरो जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार केदार सिंह 7 की, विमला धामी, दुर्गाथली 6 की, 60 वर्षीय केला देवी महत्र सोही ठाउँका 60 वर्षीय चक्र महतको घटनास्थलमै मृत्यु भएको हो।
0: संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर टाली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाह संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। विपक्षी दलको अवरोधले लामो समयसम्म बस्न नसकेको मध्य प्रदेश सभाको बैठक आजलाई बोलाइएको छ। बैठक आज दिउँसो 1 बजे बस्ने गरी बोलाइएको हो। विपक्षी दलको अवरोधका कारण प्रदेश सरकारले आगामी आर्थिक वर्ष 83-84 लागि प्रस्तुत गरेको बजेटमाथि छलफल हुन नसकेको बेला आज बैठक बोलाइएको छ। आजको बैठकमा बजेटमाथि छलफल तथा पारित गर्ने कार्यसूची छ। हिजो बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभा सञ्चालन गर्ने सहमति गरेपछि आजलाई बैठक आह्वान गरिएको हो। आर्थिक वर्ष सकिन 4 दिन मात्रै बाँकी छ। यो अवधिमा बजेट पारित गर्ने पनि बाध्यता छ। यद्यपि विपक्षी दल जसपा नेपाल, जनमत र रापरपाले बजेटमा मनोमानी भएको भन्दै नसोच्या बैठक चल्न नदिने अडान छाडेका छैनन्।
0: अविरल वर्षाका कारण हुम्लाको सर्केगाड गाउँपालिका एक खच्चा नजिकै
1: माथि छलफल तथा पारित गर्ने कार्यसूची छ। हिजो बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभा सञ्चालन गर्ने सहमति गरेपछि आजलाई बैठकको आह्वान गरिएको हो। आर्थिक वर्ष सकिन 4 दिन मात्रै बाँकी छ।

0: अन्तर्गतको पुक्तचरा खण्ड हिजो अपरान्ह परेको अविरल वर्षाले पहिरो खसेपछि अवरूद्ध भएको हो। लेदु सेटको बाढ़ीका कारण सड़क अवरूद्ध भएको सहायक प्रमुख जिल्लाधिकारी राजेन्द्र कुमार चन्दले बताउनुभयो। उक्त सड़क खण्ड अवरूद्ध हुँदा दुईतर्फी सवारी साधन रोकिएका छन्। सड़क खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले फेरि इरानमाथि हवाई आक्रमण गरेको छ। पछिल्ला केही दिन यता इरानमाथि गरिएको यो तेस्रो चरणको आक्रमण हो। अमेरिकी अधिकारीहरूका अनुसार शुरूमा इरानले हर्मुज जलमार्ग हुँदै गइरहेको एउटा जहाजमाथि आक्रमण गरेको थियो। त्यसको जवाब स्वरूप अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले हवाई आक्रमण गरेको हो। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले अर्को आदेश नआएसम्म हर्मुज जलमार्ग बन्द गरिएको घोषणा गरेको छ। इरानको सरकारी संचार माध्यमका अनुसार आक्रमणमा परेको जहाजले आफ्नो ट्र्याकिङ प्रणाली बन्द गरेको थियो र निर्धारित मार्गबाट बाहिरिएको थियो। त्यसपछि उक्त जहाजमाथि आक्रमण गरिएको बताइएको छ। उता अमेरिकी सेन्ट्रल कमाण्डले यसै साता इरानमाथि तेस्रो चरणको आक्रमण गरिएको जनाएको छ। सेन्टकमका अनुसार आईआरजीसीले साइप्रसको झण्डा बोकेको एउटा जहाजमाथि आक्रमण गरेको थियो। सेन्टकमले जहाजको इन्जिन रहेको भागमा गम्भीर क्षति पुगेकोले त्यसले आफ्नो यात्रा जारी राख्न नसकेको जनाएको छ। अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले इरानले गलत निर्णय गरेको र अब त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभएको छ। यसअघि यही साता तीनवटा व्यापारिक तेल ट्याङ्करमाथि आक्रमण भएको थियो। त्यसपछि अमेरिका र इरान बीच पुनः द्वन्द शुरू भएको हो।
0: अब खेल समाचार। स्विजरल्याण्डलाई पराजित गर्दै साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ। आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले स्विजरल्याण्ड विरूद्ध 3-1 गोलको जीत निकालेको हो। एलेक्सिस एलिस्टरको गोलबाट खेलको 10 मिनटमै अग्रता बनाएको अर्जेन्टिनाले जीत हासिल गर्न भने अतिरिक्त समय कुर्नु पर्यो। 67 मिनटमा डन एन्डोएको गोलबाट स्विजरल्याण्ड खेलमा फर्किए पनि 72 मिनटमा ब्रिल एम्बोलो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि 10 जनामा सीमित भएको थियो। पहिलो हाफ 1-1 गोलको बराबरी भएको खेल अर्जेन्टिनाका लागि 112 मिनटमा जुलियन अल्भारेस र इन्जुरी समयमा लौटारो मार्टिनेजले गोल गर्दै 3-1 गोलको जीत सुनिश्चित गरे। यससँगै अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। यसैबीच आज बिहान भएको खेलमा नर्वेलाई पराजित गर्दै इंग्ल्याण्डले सेमी फाइनलमा स्थान बनाएको हो। मियामी स्टेडियममा सम्पन्न खेलमा नर्वे विरूद्ध 2-1 गोलको पुनरागमन जीत निकाल्दै इंग्ल्याण्डले सेमी फाइनलमा टिकट काटेको हो। खेलको 36 मिनटमा आन्द्रेस स्टेडेरूपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए तर पहिलो हाफ इन्जुरी समयमा जुड वेलिङ्गमको गोलबाट इंग्ल्याण्डले खेललाई बराबरीमा ल्यायो। पहिलो हाफ 1-1 गोलको बराबरीमा सकिएपछि थप गरिएको समयको निर्धारित समय 1-1 गोलको बराबरीमा सकिएपछि थप गरिएको समयको पहिलो 3 मिनटमै बेलिङ्गमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डको अग्रता दोब्बर बनाए। त्यसपछि कुनै पनि टोलीबाट गोल नहुँदा इंग्ल्याण्डले सेमी फाइनलको स्थान पक्का गरेको हो।
1: र एसएसए वुमेन्स अण्डर 19 प्रिमियर कपमा नेपालले लगातार दोस्रो जीत निकालेको छ। मलेसियाको वाईएसडी यूकेएम ओभल मैदानमा आज बिहान सम्पन्न खेलमा नेपाली अण्डर 19 महिला क्रिकेट टोलीले सिंगापुरमाथि 151 रनको फराकिलो र ऐतिहासिक जीत दर्ता गरेको हो। नेपालले दिएको 200 रनको विशाल लक्ष्य पछ्याएको सिंगापुर निर्धारित विश्व ओभरमा 8 विकेट गुमाएर मात्र 48 रनमा समेट्यो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित विश्व ओभरमा कुनै पनि विकेट नगुमाई 169 रनको विशाल योगफल तयार पारेको थियो। नेपालका ओपनर द्वय सोना प्रवीण 98 र सावित्री धामी 74 रन बनाएर अभिजित रहे। 200 रनको कठिन लक्ष्य पछ्याएको सिंगापुर शुरूआतदेखि नै नेपाली बलरहरूको कड़ा बलिङ सामु निरीह देखिए। सिंगापुरका लागि अंकिता वर्षा राजले सर्वाधिक 1900 रन र ध्वनि प्रकाशले 8 रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्। सिंगापुरका 3 जना ब्याटर 0 रनमै आउट भए। नेपालका लागि बलर अनु कडायतले आफ्नो स्पेलको 4 ओभरमा मात्र 4 रन खर्चेर 3 महत्वपूर्ण विकेट लिइन्। यस्तै मनिषा उपाध्याय र रिया शर्माले 2-2 विकेट लिए भने सोनी पाखरिनको नाममा 1 विकेट रहयो। नेपालले पहिलो खेलमा कतारलाई 105 रनले हराएको थियो। समूह डीमा नेपालले पर्सि मंगलबार हङकङसँग खेल्नेछ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: न्याय माग्न भन्दै काठमाण्डुको पैदल यात्रामा निस्किएका मिटर ब्याज पीड़ित सरलाई आइपुगे। काठमाण्डुमा भएका

0: सम्झौता सरकारले कार्यान्वयन नगरेको, पटक पटक भएका सम्झौता सरकारले कार्यान्वयन नगरेको गुनासो।
1: त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको अझै भएन पोस्टमार्टम, सर्लाहीका विवेक मण्डलको अवस्था चिन्ताजनक।
0: माजिद अन्सारी पक्राउ परेपछि सरकारको चर्को आलोचना, प्रश्न सोध्नेमाथि दमन गर्नु निन्दनीय विषय भएको नेताहरूको टिप्पणी।
1: इरानमाथि अमेरिकाले गर्यो पुनः हवाई आक्रमण, इरानद्वारा हर्मुज जलमार्ग बन्द, चर्को मूल्य चुकाउनु पर्ने अमेरिकी चेतावनी।
0: र फिफा विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा, स्विजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना र नर्वेलाई पराजित गर्दै इंग्ल्याण्ड शीर्ष चारमा।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र बिदा हुन्छ, नमस्कार।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
3: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
4: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ। विश्वासिलो सुनचादी पसल खोजौला नि।
3: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
5: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ।
4: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ।
5: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087692।
6: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन, आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी कहाँ पाइन्छ होला त।
7: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ, साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 98058101422, दिपेश मल्ल ठकुरी 98058101420, दीप मल्ल ठकुरी 98460145530।
8: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल, शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
9: दुलेगौडा पोलिक्लिनिकमा यही साउन 2 गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय,
8: गण्डकी मेडिकल कलेज GMC कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
9: हारजोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
8: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
9: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
9: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
10: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
11: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
12: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
11: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
13: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउं।
12: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
13: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
12: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
11: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौंडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
12: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
11: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
12: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
11: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
12: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
11: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
12: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98-4-61-769 र 98-4-61-15-644।
11: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौंडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
14: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज।

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र, फेरि कहाँ तारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल,
3: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
0: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
4: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
6: सुन, शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
6: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
8: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार,
1: मोबाइल 98058 35537 र 98068 15 899।
4: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
0: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98171 56606।
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
9: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
4: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
10: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
11: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 065414236, मोबाइल 98560 78302 र 98460 78302।
12: फुटै खाए साह्रै मिठो, पकाए त स्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भने अपवाक्कै।
13: यो हो बोनस चाउचाउ।

0: देशमा पेट भरिने बोनस चाउचाउ,
1: पोखरा नुडल्स प्रालीको उत्पादन, बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856202779।
2: ए सम्झे, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झे।
3: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिस र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
1: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
4: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: एकला एक्लै होइन अब समर्थकको विशाल सहभागितामा टिभीको सानो पर्दामा होइन अब ठुलो पर्दामा विश्वकप हेरौं।
2: विश्वकप?
1: यस विश्वकप। अब हाम्रै दुले गाउँदामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
2: यसपटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
1: Managed by your choice, GK Sound and Lighthouse Dulegaonda.
2: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 571 240
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
4: उपचार सेवाहरू
5: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
4: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
5: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
4: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
5: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
4: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
5: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
6: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् हो
7: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
6: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
7: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
6: हजुर विगत 13 तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
7: होटल फ्यामिली एन्ड लज खैरिनी 4 बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 98 2560 2320 9800141674 र 9840203420।
8: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
9: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
8: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
10: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
11: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: जुत्ता, चप्पल, सुट पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
12: हजुर, दान गरौ।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
7: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
12: दान गरौं, सकेको गरौं, सबैले गरौं।
2: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
7: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
2: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको इस्ट कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
7: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
7: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9856062265 र 9848164145।
13: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
3: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत संचालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा संचालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 01745249, मोबाइल नम्बर 9732548445, वेबसाइट www.gandakiuniversity.edu.np।

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
1: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
4: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी 2 काछेपानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
7: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
8: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, 9 ग्रह, ग्रह शान्ति, लाखबत्ती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
7: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
9: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98-461-33-101 र 98-468-83-522।
10: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
11: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
10: ओके, ल डन।
11: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
10: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98-560-28-543 र 98-417-00-787।
12: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच
13: गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847615368।
14: This is Radio Dhorbarahi 103.8 MHz.

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र,
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
2: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
3: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
4: सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 065414008।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora, Wat in Department Bowen Sunday, Mobile, Antanabe Pansati, Botis Charsi Tiranabe, Ro Antanabe Pansati, Artis Shunna Tirata.
2: सुबर्ण अवसर सुबर्ण अवसर सुबर्ण अवसर
3: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
4: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुसी पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
4: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
4: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
4: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
4: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
5: ल ल ल यता नआऊ है बुहारी तलै बस छाचुप नगर आज कति दिन रे
6: तीन दिन भयो
5: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
6: केही हुन्न मुवा सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
5: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
6: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
7: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
5: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
8: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: ओम भगवती मेटल एंड स्टील उद्योगलाई छिटो अनि गुणस्तर का सामान पाउनलाई गाछे पानीमा मेटल स्टील फन पार्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी
11: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
12: हामी कहाँ सटर च्यानल गेट ट्रस्ट निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टीलका रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टीलका सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
11: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
12: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9855601013 9867294
13: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
14: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
13: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानुपर्छ र हाम्रै दुलेगौंडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
14: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
15: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
16: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
15: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856633998 र 9845610950।
17: दिदी, किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
18: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
17: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
18: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौं।
17: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
19: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

मझेरे को धाने ठेको दही होला के मै छ मझेरे को धाने ठेको दही होला के मै छ गीतांगे।

मुखे खोल्न पर्ने हो कि आफै बुझी ए जानी मुखे खोल्न पर्ने हो कि आफै बुझी जानी रामै राजा थिए र पछि त

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
1: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ,
1: अहिले हतार छ पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9856602 मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846061599 छ।
8: काइली दिदी आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560062891।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
12: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समय पाइने रहेछ।
12: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
5: ग्राहकको चाहना नै हाम्रो दृष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल। फोन 9846061220।
14: अहिले दिउँसोको 2 बज्यो।
6: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो घर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98163-95301
14: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
15: ढोरबाराही हाइलाइट्स को साथ में
5: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
15: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 98461-49304
16: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। सरकारले खोला नदी किनारका बस्ती फत्काएर सुकुम्बासीहरूलाई राख्दै आएको किर्तिपुर नगरपालिका वडा नम्बर 10 स्थित राधा स्वामी सतगंग आश्रम डुबान परेको छ। शुक्रबार मध्यराती सुन्दरी घाट स्थित बागमती नदीको बहाव बढ़ेपछि उक्त होल्डिङ सेन्टर डुबानमा पर्दा त्यहाँ बस्दै आएका सुकुम्बासीहरू बिचल्लीमा परेका छन्। बाढ़ीले उनीहरूको औषधि लता कपड़ा किताब लगायत आवश्यक सबै सामान डुबानमा पारेको हो। बाढ़ी पछिपछि सुरक्षाकर्मीले उनीहरूलाई उद्धार गरेको थियो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 60 जनाको संयुक्त उद्धार टोली खती 154 जना मध्ये 54 जनालाई उद्धार गरी त्रिवी स्थित स्मृति भवनमा लगिएको छ। राजवादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाई आज झापाबाट काठमाण्डु आउन साथ विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको छ, तर उनलाई प्रहरी हिरासतमा भने लगिएन। परसाई आफ्नो गृह जिल्ला झापाबाट फर्किनु भएको थियो। उहाँ झापा काठमाण्डु ओहोर दोहोर गरिरहनु भएको हो। वहाँ उता विमानस्थलमा कन्टेन्टका लागि युट्युबरको भेट लागेको हुन्छ। प्रसाईले केही न केही खुराक दिन्छन् पनि, तर आज पनि युट्युबरहरू निराश बनेका छन्। प्रसाई आउने क्रममा विमानस्थल पुगेका युट्युबरहरूले भित्र पस्न पाएका थिएनन्। प्रहरीले उनीहरूलाई विमानस्थलको गोल्डेन गेटमै रोकेर राखेको हो। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन भजराले परसाई एयरपोर्ट ओर्लन साथ नियन्त्रणमा लिएर आफ्नो गाडीमा हाल्नु भएको थियो। भजराईले परसाईलाई हिरासतमा नलगी उहाँकै भक्तपुर स्थित निवास पुर्याएर छाड्नु भएको छ। उहाँले निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन नपाइने कारण उहाँलाई पत्रकार स्थित भेट्न नदिएको बताएका छन्। पछिल्ला घटनाक्रममा सरकारमाथि चौतर्फी आलोचना भइरहँदा परसाईले उत्तेजक अभिव्यक्ति दिएर माहौल झनै भड्काउने डरले प्रहरीले यो कदम चालेको बुझिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेवेले सुकुम्बासी बस्तीबाट हटाएका नागरिकलाई सरकारले अझ भयावह जोखिममा धकेलेको आरोप लगाउँदै गम्भीर आपत्ति जनाउनु भएको छ। उहाँले सुकुम्बासीको सुरक्षित व्यवस्थापन गर्ने भनेर प्रधानमन्त्री वालेन्द्र शाह बालेनले गरेको सार्वजनिक प्रतिबद्धताप्रति पनि प्रश्न उठाउनु भएको छ। किर्तिपुरको होल्डिङ सेन्टर नै डुबानमा परेपछि सरकारले उनीहरूलाई जोखिमबाट मुक्त गरेको नभई एउटा जोखिमबाट निकालेर अर्को अझ भयावह जोखिममा थगेलेको यथार्थ उजागर भएको उहाँले उल्लेख गर्नुभएको छ। सुरक्षित आश्रयको आश्वासन पाएका सुकुम्बासी नागरिक आज फेरि भोक पानी हिलो अभाव र असुरक्षा बीच पीड़ादायी जीवन बिताउन बाध्य भएको आङदेवेको भनाइरहेको छ। उहाँले यसलाई सुकुम्बासी नागरिकसँग गरिएको सार्वजनिक प्रतिबद्धता पूरा गर्न नसकेको राज्यको गैर जिम्मेवारी संवेदनशीलता र असफल शासनको ज्वलन्त उदाहरण भएको बताउनु भएको छ। आङदेवेले सरकारले प्रश्न उठाउने अधिकार समेत निषेध गर्न खोजेको भन्दै पनि आपत्ति जनाउनु भएको छ। प्रधानमन्त्री बालेनले आफ्नै प्रतिबद्धता पूरा गर्न नसकेपछि आत्मसमीक्षा गर्नुको सट्टा प्रश्न गर्ने नागरिकमाथि दमन गर्नु लोकतन्त्र अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमा आक्रमण भएको टिप्पणी आङदेवेले गर्नुभएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सौराहा स्थित हात्ती प्रजनन तथा तालिम केन्द्रलाई व्यवस्थित गरी उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभएको छ। वार्षिक करिब 2,00,000 पर्यटक केन्द्रको भ्रमणमा आउने गरेकाले यसलाई अझ व्यवस्थित गर्नुपर्नेमा उहाँले जोड़ दिनुभएको हो। केन्द्रको निरीक्षणपछि मन्त्री चौधरीले धेरै भन्दा धेरै पर्यटकलाई आकर्षित गर्न केन्द्रलाई व्यवस्थित गर्नुपर्ने बताउनु भएको हो। त्यसका लागि मन्त्रालयबाट आवश्यक सहयोग हुने उहाँको भनाइ रहेको थियो। मन्त्री चौधरीले केन्द्रमा कार्यरत कर्मचारीका सेवा सुविधा तथा स्थायी नियुक्ति सम्बन्धी समस्याबारे पनि जानकारी लिनुभएको हो। उहाँले प्रजनन केन्द्र तथा निकुञ्ज क्षेत्रमा रहेका हात्तीको पालन पोषण र व्यवस्थापनमा विशेष ध्यान दिन निर्देशन दिनुभएको हो। हाल केन्द्रमा 9 धोई र 7 छावा रहेका छन्। छावालाई हुर्काएर तालिम दिई विभिन्न कार्यमा परिचालन गर्ने गरिएको छ। निकुञ्जमा एउटा हात्तीको स्याहारका लागि 3 दरबन्दी रहेको छ। त्यसअघि चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल बहादुर पोनले केन्द्रको अवस्था तथा समस्याबारे मन्त्री चौधरीलाई जानकारी दिनुभएको थियो। यसै गरी मन्त्री चौधरीले असार 20 गते भरतपुर महानगरपालिका 23 जंगली हात्तीको आक्रमणमा परिमृत्यु भएका 21 वर्षीय आशिका बोचे र उनका छोरा 4 भरत बोटेका अभिभावकसँग भेट गर्नुभएको हो। मन्त्री चौधरीले माडी नगरपालिका 1 सेरुवामा बाघको आक्रमणबाट घाइते भई अपाङ्ग भएका सूर्य महतो तथा सोहीवटाका गैंडाको आक्रमणबाट घाइते भएका मंगले बोचेसँग पनि भेट गर्नुभएको हो। उहाँहरूलाई जीविकोपार्जनका लागि प्रति व्यक्ति 5,00,000 दरले आर्थिक सहयोग उपलब्ध गराएको जानकारी दिँदै मन्त्री चौधरीले मानव वन्यजन्तु द्वन्द न्यूनीकरण सरकारको प्राथमिकतामा रहेको बताउनु भएको हो। सुदूरपश्चिम सरकारको आगामी आर्थिक वर्षको बजेटलाई सत्ताधारी दलहरूबीच नै विवाद चर्किँदै गएको छ। एमालेका 6 प्रदेशसभा सदस्यले बजेटमाथि खर्च कटौती प्रस्ताव दर्ता गराएपछि राजनैतिक तरंगित रहेको छ। एमालेका 3 मन्त्री र 1 राज्यमन्त्री सरकारका सहभागी रहेकै अवस्थामा आफ्नै सरकार विरूद्ध खर्च कटौती प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री कमल बहादुर शाहले एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिन वा खर्च कटौती प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको छ। एमालेको समर्थनमा मुख्यमन्त्री बनेका शाहले सरकारमै रहेर सरकारको बजेट विरूद्ध खर्च कटौती प्रस्ताव दर्ता गर्नु राम्रो सन्देश नभएको बताइरहनु भएको छ। मुख्यमन्त्री निकट स्रोतका अनुसार एमाले आज साँझसम्म यी 2 विकल्पबारे कुनै निर्णय नसुनाए सरकारबाट हटाउने बारे पनि आन्तरिक छलफल भइरहेको छ। यता एमाले संसदीय दलका प्रमुख सचेतक चक्र मल्लले भने अहिले दुवै विकल्प स्वीकार्य नभएको स्पष्ट पार्नुभएको छ। उहाँले आवश्यक परे मुख्यमन्त्रीले नै एमालेका मन्त्रीहरूलाई सरकारबाट बर्खास्त गर्न सक्ने बताउनु भएको छ। केन्द्रबाट भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेशमा कांग्रेस एमालेको सरकार गठन भएको उल्लेख गर्दै एमाले अहिले समर्थन फिर्ता लिएर गठबन्धन नतोड्ने जनाएको छ। नेकपा एमाले संसदीय दलको बैठक आह्वान गरेको छ। यस विषयमा थप छलफल हुने बताएको छ। जनकपुरबाट 4 अघि काठमाण्डुसम्मको पैदल मार्चमा हिँडेका मिटर ब्यास पीड़ितहरू सर्लाहीको हरिवन आइपुगेका छन्। उनीहरूले जनकपुरको तेहुई तियागाछीबाट पैदल मार्च शुरू गरेका थिए, जुन ठाउँमा गत चुनावमा रासोपाले पहिलो चुनावी सभा गरेको थियो, जहाँबाट पीड़ितहरूले फर्जी तमसुग जलाएर मार्च शुरू गरेका थिए। मालेन्द्र शाहले प्रधानमन्त्री बन्नु अघि जनकपुर धामबाटै गरेको सम्बोधनमा मिटर ब्याजबाट पीड़ित भएकाहरूको समस्या समाधान गर्ने उद्घोष गरे तापनि 100 बितिसक्दा पनि आफूहरूलाई व्यवस्था गरेको उनीहरूको गुनासो रहेको छ। जेएनजी अगुवा लक्ष्मी घिमिरेका अनुसार 45 जिल्लाका 400 भन्दा बढ़ी पीड़ितहरू पैदल मार्चमा सक्रिय रहेका छन्। घिमिरेका अनुसार लगातारको हिडाईले पीड़ितहरूको खुट्टामा ठेला उठ्न शुरू गरेको छ। उनीहरूले तमसुक व्यवस्था खारेज गरिनुपर्ने, मिटर ब्याज पीड़ितको पक्षमा विशेष ऐन ल्याउनुपर्ने, पीड़ितहरूको चल अचल सबै सम्पत्ति फिर्ता गर्नुपर्ने लगायत माग राखेका छन्। साउन 2 जता काठमाण्डु आइपुग्ने उनीहरूको योजना रहेको छ। सरकारले कार्यान्वयनमा ल्याएको शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 कतिपय प्रावधानहरूप्रति विमति जनाउँदै शैक्षिक परामर्श व्यवसायहरूका विभिन्न 13 छाता संगठनले विरोध जनाएका छन्। सरकारले ल्याएको नियमावली व्यापारिक नभएको र यसले शैक्षिक परामर्श क्षेत्रलाई धराशायी बनाउने भन्दै उनीहरूले विरोध गरेका हुन्। नयाँ नियमावलीले विद्यार्थीको सुरक्षा सुनिश्चित गर्ने भन्दा पनि निजी क्षेत्रको लगानीलाई निरुत्साहित गर्ने र अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा नेपालको विश्वसनीयतामा नकारात्मक प्रभाव पार्ने उनीहरूको दावी रहेको छ। संयुक्त प्रेस विज्ञप्ति मार्फत व्यवसायीहरूले नियमावलीमा गरिएको धरौटी सम्बन्धी व्यवस्था न्यायोचित र वैज्ञानिक नभएको भन्दै यसलाई पूर्ण रूपमा हटाउन माग गरेका छन्। धरौटीको साटो विद्यार्थीको सुरक्षाका लागि बीमा प्रणाली प्रभावकारी अनुगमन र क्षतिपूर्ति संयन्त्र लागू गर्नुपर्ने उनीहरूको माग रहेको छ। त्यसै नियमावलीले सेवा प्रवाहलाई सरल बनाउनुको साटो अनावश्यक प्रशासनिक नियन्त्रण र दोहोरो प्रक्रिया थपेको व्यवसायीहरूको आरोप रहेको छ। उनीहरूले स्वीकृति नवीकरण र अनुगमनका लागि एकद्वार प्रणाली कार्यान्वयन गर्न माग गरेका छन्। भरतपुर महानगरपालिकाको वडा नम्बर 23 आमा छोराको ज्यान लिएको ध्रुवे हात्ती हप्ता दिनपछि माडी नगरपालिका पुगेको छ। ध्रुवेले कोइराती माडी एक वनकटमा एक घर भत्काएको छ। स्थानीय अजय बोर्डका अनुसार गइराती करिब 1:30 ध्रुवेले गाउँ पसेर आतंक मचाएको थियो। हात्तीले दीपक बोटेको घर भत्काउन थालेपछि गाउँले त्रसित भएका छन्। हात्तीले आतंक मचाउन थालेपछि स्थानीयले ट्र्याक्टर बोलाएर स्टार्ट गरेपछि त्यसको आवाजले हात्ती भागेको थियो। घरमा रहेका 3 भने हात्तीको आक्रमणबाट जोगिएका छन्। अजय बोटेका अनुसार ध्रुवे पहिलो पटक राति करिब 12 मनकच्चा स्थित बोटे टोलमा देखिएको थियो। त्यहाँबाट स्थानीयले लखेटेपछि केही बेर जंगलतर्फ गएकोमा एक घण्टामै दीपक बोटेको घर पुगेको उहाँले बताउनु भएको छ। हात्तीले घर फत्काउन थालेपछि परिवारले घरभित्रैबाट गाउँलेलाई फोन गरेर हात्ती भगाउन ट्र्याक्टर बोलाइदिन अनुरोध गरेका थिए। त्यसको आवाजले हात्ती भागेको थियो। घरमा रहेका 3 भने हात्तीको आक्रमणबाट जोगिएका छन्। अजय बोटेका अनुसार ध्रुवे पहिलो पटक राति करिब 12 मनकच्चा स्थित बोटे टोलमा

0: 600 रूपियाँले बढेको हो। भाव बढेर सुन आज तोलाको 2,88,000 रूपियाँमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। अझ शुक्रबार सुनको भाव तोलाको 2,87,400 रूपियाँ रहेको थियो। चाँदी आज तोलामा 35 रूपियाँले घटेको छ। शुक्रबार तोलाको 4,510 रूपियाँमा कारोबार भएको चाँदी आज भाव घटेर तोलाको 4,475 रूपियाँमा झरेको महासंघले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेन्ट्रल कमाण्डले आइतबार इरान विरूद्धको सैन्य अभियानको तेस्रो चरण सम्पन्न भएको जनाएको छ। कमाण्डका अनुसार यस चरणमा करिब 140 लक्ष्यमा आक्रमण गरिएको छ। सामाजिक सञ्जाल एक्स मार्फत सेन्ट्रल कमाण्डले जनाए अनुसार आक्रमणका क्रममा क्षेपास्त्र तथा ड्रोन प्रक्षेपण स्थल, गोला बारूद भण्डारण केन्द्र, संचार उपकरण तथा अन्य सैन्य पूर्वाधारलाई निशाना बनाएको थियो। यसअघि जारी अर्को विज्ञप्तिमा कमाण्डले व्यावसायिक जहाजमाथि भएका आक्रमणपछि इरानलाई समझदारी पत्र पालना गर्ने अवसर दिएको भए पनि त्यसमा असफल भएको दावी गरेको थियो। यसैबीच युनाइटेड किङडम मेरिटाइम ट्रेड अपरेशनले शनिबार अबेर ओमानको तट नजिक भएको एक घटनामा क्षति पुगेपछि एउटा कन्टेनर जहाजमा आगलागी भएको जनाएको छ। अब अन्त्यमा खेल समाचार। फिफा विश्वकप 2026 शीर्ष चार वरियतामा रहेका टोलीहरू नै अन्तिम चार अर्थात सेमी फाइनलमा पुगेका छन्। फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्याण्ड सेमी फाइनलमा प्रवेश गरेका हुन्। ताजा फिफा विश्व वरियता अनुसार फ्रान्सले दुई स्थान सुधार गर्दै पहिलो स्थानमा रहेको छ। उसले 1948.97 अङ्क पाएको छ। त्यसै गरी अर्जेन्टिना 1943.47 अङ्क सहित दोस्रो, 1934.79 अङ्क सहित स्पेन तेस्रो र 1889.42 अङ्क सहित इंग्ल्याण्ड चौथो वरियतामा रहेको छ। विश्वकपको क्वार्टर फाइनलमा मोरक्कोलाई हराएको फ्रान्सको अबको भेट सेमी फाइनलमा स्पेनसँग र स्विजरल्याण्डलाई हराएको अर्जेन्टिनाको अबको भेट सेमी फाइनलमा इंग्ल्याण्डसँग तय भएको छ। आगामी बुधबार र बिहिबार राति हुने ती दुई खेलले तेस्रो स्थान र सेमी र फाइनलमा भिड्ने टोलीको डुंगो लाग्नेछ। तेस्रो खेलमा आगामी आइतबार राति 2:45 बजे र उपाधिका लागि सोमबार बिहान 12:45 बजे खेल हुनेछ। जारी विश्वकपमा 48 टोली सहभागी भएकोमा 44 बाहिरिएका छन्। त्यसै गरी 104 खेलमै 100 सकिएको छ। अमेरिका, मेक्सिको र क्यानाडाले यो विश्वकपको आयोजना गरेका हुन्। हस्त दिउँसो 2 बजेको ढोरबरा हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचाँदी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ।
3: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9807169।

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
4: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
4: छुटका दायराहरू:
3: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
4: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
3: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
4: थप जानकारीका लागि सम्पर्क 0765174479, मोबाइल 9856062265 र 9847864145।
5: ए सबिना, यस्तो हतारमा कता हो?
6: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
5: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
7: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्रास, मोबाइल 9864078528 र 9908-16142।
8: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
9: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
8: ए हो र, ल त ल।
7: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142222 र 98560192।
10: यही आउँदो साउन 2 गते पहिलो शनिबार
11: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौनामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: उपचार हुने रोगहरू
11: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
10: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
11: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
10: दिसा पिसाब एवं पेटको समस्या
11: तौल घटबड हुने वा थाइराइडको समस्या
10: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
11: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
10: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ।
11: फोन नम्बर 0564142233 र 98678167।
12: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
13: अनि बीचमा नझर्ने।
12: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
13: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461168 र दुलेगौडा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235562663।
14: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
15: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
14: उपचार सेवाहरू
15: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
14: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
15: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
14: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
15: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
14: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
15: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778582779582780।
16: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
17: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
16: अनि बन्छ त दाई?
17: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
18: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
19: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
18: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
19: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560062029।
20: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0635930369।
3: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन।
0: होइन, के सुन्ने भनेको?
1: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
0: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
1: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन?
0: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
4: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
4: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
4: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
5: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार दुलेगौडा आफ्नै निवासमा।
6: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9856411445 र 9856420445।
7: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, तरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
7: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
7: सरन एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843061209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
8: लौ न नि दाइ, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
9: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
10: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
11: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
13: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
12: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
13: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस।
12: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने।
13: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
12: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
13: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
12: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
13: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
12: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
13: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0635712040।
14: मम्मी भोक लाग्यो, खाजा खाम न।
15: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
14: हस् मम्मी।
16: मैले सुने छोरी, ल जाम हिँड।
15: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
13: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
15: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
13: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
17: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
18: ल हेर, यी काइनीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
17: हजुर, दुलेगौडाकै पुरानो 34 सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0654141042, 98560231128, 98462014726।
18: हाम्रो प्रतिबद्धता, धातुका भाँडा बर्तनको उपलब्धता।
19: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0564142733, मोबाइल 98678161887।
2: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसैगरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061450249, मोबाइल नम्बर 97 32 45 845, वेबसाइट www.gandakiuniversity.edu.np।
0: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253-9922, 98058-28008 र 98460-69246।
3: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658-590-065, मोबाइल 98166-34372।
6: हजुर, दान गरौ।
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
8: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
6: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
7: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी 8 तन हो।
9: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
10: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
9: ओके, ल डन।
10: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी चार दुले गौड़ा गणपति लघुवित्त रहेको भवनमा
9: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर गोविन्द सिग्देल फोन 9556285443 र 9847000787।
11: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816395301।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा कृष्ण शर्मासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मन्त्रीहरूद्वारा खरीपाटी होल्डिङ सेन्टरको संयुक्त निरीक्षण। पीड़ितहरूलाई धैर्यता गर्न आग्रह। सरकार विरूद्ध माइतीघरमा सुकुम्बासीद्वारा आज पनि प्रदर्शन।
0: समता शिक्षा सेवा शुल्कमा पुनर्विचार गर्न निजी विद्यालय संचालकको आग्रह। प्रधानाध्यापकको कम्तीमा 15% भत्ता रोक्न शिक्षक महासंघको माग।
1: दुर्गा प्रसाईलाई विमानस्थलबाट नियन्त्रणमा लिएर प्रहरीले घर पुर्यायो। निषेधित क्षेत्रमा पत्रकार सम्मेलन गर्न खोजेपछि नियन्त्रणमा लिनु परेको प्रहरीको प्रष्टीकरण।
0: चीनमा एक साताभित्रै दोस्रो ठूलो आँधी। 20 लाख मानिसलाई सुरक्षित स्थानमा सारियो।
1: र एसएससी महिला अण्डर 19 प्रिमियर कपमा नेपालको शानदार जीत। सिंगापुर 151 रनको फ्राकिलो अन्तरले पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। भक्तपुरको खरीपाटी सुकुम्बासी होल्डिङ सेन्टरको निरीक्षण गर्न सरकारका 5 मन्त्री पुगेका छन्। कृतिपुर स्थित होल्डिङ सेन्टरमा डुबान भएपछि त्यहाँ राखिएका सुकुम्बासीलाई खरीपाटी सारिएको थियो। त्यहाँको अवस्था बुझ्न गृहमन्त्री सुदङ गुरूङ, शिक्षा मन्त्री सस्मित पोखरेल, स्वास्थ्य मन्त्री निशा मेहता, श्रम मन्त्री रामजी यादव लगायत खरीपाटी पुगेको सुकुम्बासी संघर्ष समितिका अगुवा पवन गुरूङले जानकारी दिनुभयो। उहाँले मन्त्रीहरूले सरकार समस्या समाधानमा केन्द्रित रहेकाले धैर्यता गर्न आग्रह गरेको थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। अहिले सुकुम्बासीलाई व्यवस्थित पार्ने नाममा झनै दुःख दिएको भन्दै आलोचना भइरहेको छ।
1: सरकार विरूद्ध काठमाडौँको माइतीघरमा सुकुम्बासी तथा व्यवस्थित बसोबासीहरूले आज प्रदर्शन गरेका छन्। उनीहरूले सरकारले 78 दिनसम्म सुकुम्बासी व्यवस्थापन गर्न नसकेको गैर न्यायिक पक्राउ गरेको भन्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले दमन होइन न्याय दे, अभियन्तामाथिको दमन बन्द गर, होइन भने होस गर जस्ता प्ले कार्ड समेत प्रदर्शन गरेका छन्। सरकारले 78 दिन अघि काठमाडौँको थापाथली लगायतका स्थानबाट सुकुम्बासीहरूलाई होल्डिङ सेन्टरमा राखे पनि स्थायी बन्दोबस्त गरेको छैन, जसकारण पीड़ितहरू थप पीड़ा भोग्न बाध्य भएका छन्। किर्तिपुर स्थित राधास्वामी होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूले अस्ति राति बाढ़ी पसेर डुबानमा परेपछि थप आक्रोश व्यक्त गरेका छन्।
0: निजी विद्यालय संचालकका विभिन्न संगठनहरूले सरकारले लागू गरेको 3% समता शिक्षा सेवा शुल्क बारे पुनर्विचार गर्न आग्रह गरेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याप्सन, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान, राष्ट्रिय निजी तथा विद्यालय एसोसिएशन नेशनल प्याप्सन र एसोसिएशन अफ प्री स्कूल एजुकेटर्स नेपाल अपेनले आज संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त शुल्क व्यावहारिक र न्यायोचित नभएको उल्लेख गर्दै यसको कार्यान्वयनबारे पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका हुन्। संगठनका अध्यक्षहरू कृष्ण प्रसाद अधिकारी, युवराज शर्मा, सुभाष न्यौपाने र कृष्ण कुमार बोहरा अपेनद्वारा जारी संयुक्त विज्ञप्तिमा पुनर्विचार गर्न आग्रह गरिएको हो।
1: नेपाल शिक्षक महासंघले प्रधानाध्यापकको भत्ता आधारभूत तलबको प्रतिशतमा कम्तीमा पनि 15% तोक्न माग गरेको छ। महासंघले सरकारले हालै जारी गरेको शिक्षा नियमावली 10 संशोधन 2083 विरूद्ध विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो। सरकारले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले पाउने मासिक भत्ता बढ़ाएको छ। संशोधित नियमावली अनुसार अब प्रधानाध्यापकले 1,000 देखि 3,000 पाउनेछन्। माध्यमिक विद्यालय कक्षाको प्रधान अध्यापकले मासिक 500 रूपियाँ पाउँदै आएकोमा अबदेखि 3,000 पाउनेछन्। निम्न माध्यमिक विद्यालयका प्रधान अध्यापकले 2,000 पाउनेछन्। यसअघि मासिक 300 भत्ता तोकिएको थियो। त्यस्तै प्राथमिक विद्यालयका प्रधान अध्यापकले मासिक 200 भत्ता पाउँदै आएकोमा अब ती प्रधान अध्यापकले मासिक 1,000 भत्ता पाउनेछन्। तर भत्ता बढ़ाउनु पर्ने महासंघको माग छ।
0: प्रहरीले व्यवसायी दुर्गा प्रसाईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर घर पुर्याइदिएको छ। झापाबाट आज दिउँसो काठमाडौँ फर्किनुभएका प्रसाईले विमानस्थलमै पत्रकार सम्मेलन गर्न खोजेपछि जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रोक लगाएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक एसपी पवन कुमार भट्टराईका अनुसार विमानस्थल निषेधित तथा संवेदनशील क्षेत्र भएकाले त्यहाँ पत्रकार सम्मेलन गर्न अनुमति दिइएको थिएन। प्रहरीका अनुसार प्रसाईले पोस्टर सहित पत्रकार सम्मेलन गर्ने तयारी गरेपछि उहाँलाई सम्झाई बुझाई गरी भक्तपुरस्थित निवाससम्म पुर्याइएको हो। प्रहरीले यो घटनामा कुनै मानिस पक्राउ वा मुद्दा दर्ता नगरी आवश्यक सहजीकरण मात्र गरिएको जनाएको छ।
1: आज दिउँसो 1 बजेका लागि बोलाइएको मधेस प्रदेशसभाको बैठक अझै सुचारू हुन सकेको छैन। विपक्षी दलको अवरोधले लामो समयसम्म बस्न नसकेको मधेस प्रदेशसभाको बैठक आजका लागि बोलाइएको थियो। विपक्षी दलको अवरोधका कारण प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेटमाथि छलफल हुन सकेको छैन। हिजो बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभा सञ्चालन गर्ने सहमति गरेपछि आज दिउँसो 1 बजेका लागि बैठक आह्वान गरिएको थियो। आर्थिक वर्ष सकिन 4 दिन मात्रै बाँकी रहेको छ। यो अवधिमा बजेट पारित गर्नै पर्ने बाध्यता छ। यद्यपि विपक्षी दल जसपा नेपाल जनमत र राप्रपाले मनमानी भएको भन्दै बजेट नसच्याए बैठक चल्न नदिने अडान लिएका छन्।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको नाम
4: मार्बल। मार्बल कास्ती पीवीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन।

0: को एकमात्र डीटीएच सेवा डिस हो डिस हो खुशी को कनेक्शन
1: यो हो हाँ हाँ संचार नेटवर्क समय को आवाज समय को आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। संरक्षण मुद्रण केन्द्रले गत कार्तिक यता 26 लाख सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्स छापेको जनाएको छ। दुई चरण गरेर संरक्षण मुद्रण केन्द्रले उक्त लाइसेन्स छापेको हो। पुरानो मितिका 29 लाख मध्ये 25,92,417 लाइसेन्स छापिसकेको केन्द्रले जनाएको छ। यसमा 3,07,583 लाइसेन्स एक वर्षभन्दा कम समय अवधिका छन्। यस्ता लाइसेन्स भने नवीकरणपछि मात्र छापिने यातायात व्यवस्था विभागले बताएको छ। विभागबाट प्राप्त डेटा अनुसार सबै लाइसेन्स छापिसकिएको केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले बताउनुभयो।
2: अब अन्तर्राष्ट्रिय समाचार। चीनमा शक्तिशाली आँधी बावी प्रवेश गरेको छ। एक साताभित्रै चीनमा आएको यो दोस्रो ठूलो आँधी हो। आँधीबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यसको सम्भावित प्रभाव क्षेत्र पर्ने करिब 20 लाख भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। चीनको मौसम विभागका अनुसार बावी हिजो साँझ पहिलो पटक ताइझौ शहरको तटीय क्षेत्रमा प्रवेश गरेको थियो। त्यसपछि राति वेनझौ क्षेत्रमा दोस्रो पटक स्थल भागमा प्रवेश गरेको हो। आँधी करिब 1,000 किलोमिटर क्षेत्रसम्म फैलिसकिएको छ। चीन पुग्नु अघि बावीले जापानका दुर्गम टापुहरूलाई प्रभावित गरेको थियो भने ताइवानको उत्तरी क्षेत्रमा भारी वर्षा गराएको थियो। आँधीका कारण आज पूर्वी झेजियाङ प्रान्त र उत्तर पूर्वी फुजियान प्रान्तमा भारी वर्षाको चेतावनी जारी गरिएको छ। कुनै पनि गम्भीर अवस्था आउन नदिन मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने निर्णय गरिएको प्रशासनले जनाएको छ। आँधीका कारण झेजियाङमा विद्यालय कार्यस्थल र बाहिरी गतिविधिहरू स्थगित गरिएका छन्। साथै करिब 400 उडान र धेरै रेल सेवाहरू रद्द गरिएको छ।
3: अब खेल समाचार। एसएससी महिला अण्डर 19 प्रिमियर कपमा नेपालले सिंगापुरलाई पराजित गरेको छ। आज भएको समूह चरणको दोस्रो खेलमा नेपालले सिंगापुरलाई 151 रनको फराकिलो अन्तरले पराजित गरेको हो। नेपालले दिएको 200 रनको विशाल लक्ष्य पछ्याएको सिंगापुरले 20 ओभरमा 8 विकेट गुमाएर मात्र 48 रन बनाउन सक्यो। सिंगापुरलाई सस्तैमा समेट्न नेपालका अनुकडायतले 3, मनिष उपाध्याय र रिया शर्माले समान 2 तथा कप्तान सोनी पाखरिनले 1 विकेट लिइन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा कुनै विकेट नगुमाई 199 रनको विशाल योगफल तयार गरेको थियो। नेपालका लागि ओपनर साना प्रवीणले 98 रनको अभिजित इनिङ खेलिन्। अर्की ओपनर सावित्री धामीले 78 रन बनाउँदै अभिजित रहिन्। पहिलो खेलमा नेपालले कतारलाई 105 रनले पराजित गरेको थियो।
2: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरिए।
3: टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा कुनै विकेट नगुमाई 199 रनको विशाल योगफल तयार गरेको थियो। नेपालका लागि ओपनर साना प्रवीणले 98 रनको

0: क्षेत्रबाट नियन्त्रणमा लिएर प्रहरीले घर पुर्यायो। निषेधित क्षेत्रमा पत्रकार सम्मेलन गर्न खोजेपछि नियन्त्रणमा लिनु परेको प्रष्टीकरण।
1: चीनमा एक साताभित्रै दोस्रो ठूलो आँधी, 20 लाख मानिसलाई सुरक्षित स्थानमा सारियो।
0: र एसएससी महिला अण्डर 19 प्रिमियर कपमा नेपालको शानदार जीत, सिंगापुर 151 रनको फ्राकिलो अन्तरले पराजित।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश विदा हुन्छौ, नमस्कार।
2: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
3: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142634 र 98171656606।
5: साइली आमा, प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
6: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
5: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
6: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक, प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
7: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
4: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
6: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98560 32475 र 98011 32475।
9: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
10: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
9: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
11: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाइ त्यही बनेको छ।
12: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गेला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
13: आज पनि भाटो।

0: के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन?
1: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
0: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
1: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
2: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9850683507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
4: एक्लै एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन, अब ठुलो पर्दामा विश्वकप हेरौँ।
5: विश्वकप?
4: यस, विश्वकप। अब हाम्रै दुलेगौडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
5: यसपटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
4: Managed by your choice, GK Sound and Lighthouse, Dulegaonda.
5: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
6: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
6: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
8: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर भुज बहादुर सुनार।
5: मोबाइल 9008535537 र 9806615899।
9: योइतोको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
6: तपाईको घर आँगनमा घन्किने मादलुका तालसँगै वनपाखा, मेलापात, उकाली ओरालीमा सुसेलिने भाकाहरू, हाम्रै मौलिकपन बाँसुरीको धुनसँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसेली
8: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसण आभूषण सुनचाँदी पसल, दुलेगौडा 4 भित्री बजार, मोबाइल 9008535537।
9: आकर्षक सुनचाँदीको गहना, नारीको चाहना।

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्नाबु सन्दोक सुशीलको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमा म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तमनका आवाज साथै www.radiodhorbarahi.com जनसाथ लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ। र यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रश्नाबु सुनसानी पसलले रोय पसल दुईटोडाको भिडी बजारमा रहेको छ। सुनसादी सम्बन्धी थप सेवाहरू चाहिएमा कारोबारहरू पनि गर्नु परेमा त्यसपछिबाट पनि यहाँले कारोबारहरू गर्न सक्नुहुनेछ। र श्रोत साथी आजको श्रृंखलामा रहेर आइतबारको दिनमा रहेर हामीहरू यहाँको रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिनेछौ भने 0.41 बाटो भएर कार्यक्रममा आफूलाई सुन्न मन भएको लोकगीतहरू लोकभाकाहरू यहाँले आजको श्रृंखलामा रहेर सुन्न सक्नुहुनेछ भने कार्यक्रममा आफ्नो रोजाईको गीतहरू सुन्दै गर्नुहोला। र 0.41 टेलिफोन लाइन भएर नम्बर डायल गरेर हामीलाई कल गर्दै गर्नुहोला र आफ्नो मन परेको भाकाहरू मिठो मिठो सुमधुर भाकाहरू सुन्नुहोला भने साथी कार्यक्रमको पहिलो सांगीतिक कोशी स्वरूपको लागि आज निकै नै सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु। रमाइलो भाका पनि रहेको छ, मिठो भाका रहेको छ, गीतको बोल रहेको छ म पल्टनमा सानु, जसमा आवाज रहेको छ दिपेन्द्र खत्रीको भने आशा विसीको आवाजमा सजिएको मिठो भाका रहेको छ, जसमा लय रहेको छ दिपेन्द्र खत्रीको र सङ्गीत सजिएको पनि छ दिपेन्द्र खत्रीकोमा नै। स्वीकार्नुहोला यो मिठो भाकालाई।

श्रोता साथी, तिमी घर कालो कहिले आउने हो निकै नै सुमधुर भाका रहेको थियो, म पल्टनमा सानो गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा यो मिठो भाकालाई स्वीकार्नु भयो होला। र त्यसै गरी श्रोता साथी, आजको श्रृंखलामा रहेर हामीहरू यहाँको रोजाईको गीत संगीतलाई कार्यक्रममा स्थान दिनेछौ भने कार्यक्रममा ढिला नगरिकन आफ्नो रोजाईको गीत संगीतहरू लोकदोहोरी भाकाहरू सुन्नको लागि कार्यक्रममा सहभागिता जनाउनुहोला। 0645 41 40 00 फोन नम्बर डायल गरेर भने अहिलेको लागि भने एउटा निकै नै रमाइलो भाकालाई राख्नतर्फ तिर लागिरहेको छु। झ्याउरे भाका रहेको छ र गीतको बोल रहेको छ शुभ साहित्य, जसमा आवाज रहेको छ प्रेम राजा महत्र शिला आलेको भने स्वीकार्नुहोला यो रमाइलो भाकालाई। आफ्नो रोजाईको गीत संगीत पनि सुन्नको लागि आउँदै गर्नुहोला। हाई त

हजुर सधैँ साथी शुभ सहायता गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुन्नुभयो होला यो मिठो भाकालाई भने त्यसै गरी श्रोता साथीहरू कार्यक्रममा आफ्नो रोजाइको गीत संगीत सुन्नको लागि आउँदै गर्नुहोला। हाम्रो टेलिफोन लाइन पनि एकदम मजाले खुला रहेको छ र कति कति बेला चाहिँ हाम्रो समय पनि मिल्दैन, ठ्याक्कमा यसरी बोलिरहँदा चाहिँ कल आउँदैन र यसरी गीत बजाएपछि चाहिँ मात्र कल आउने गर्दछ भने यहाँले चाहिँ टाइम मिलाएर कल गर्नुहोला भने श्रोता साथी यति बेलाको क्रममा पनि कोही साथी लाइनमा हुनुहुन्छ, उहाँलाई पनि सहभागी लिइहाल्नेछौ। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर चाहिँ मैले भनिरहेको थिएँ र साथी चाहिँ सायद लाइनमा हुनुहुन्न र यदि हाम्रो नै केही प्राविधिक समस्या हो भने चाहिँ हामी हेर्नेछौँ र फेरि पनि यहाँले सुनिरहनु भएको छ भने सुन्नपछि चाहिँ साढे साढे शून्य शून्यको टेलिफोन लाइन भएर फेरि पनि कल गर्नुहोला र आजको रोजाइको भाकाहरू यहाँले सुन्नुहोला भने श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा मेरी हजुर गीतको बोललाई स्थान दिनतर्फतिर लागिरहेको छु जसमा आवाज रहेको छ मेलिना राई र सुरज पण्डितको भने स्वीकार्नुहोला मिठो भाकालाई है त। Thank you.

हजुर श्रोता साथीहरू, निकै नै सुमधुभाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। मेरी हजुर गीतको बोल रहेको थियो भने यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नु भयो होला भन्दै आश्रयको छ। यहाँले कार्यक्रमलाई पनि अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ र त्यसै गरी श्रोता साथीहरूको लागि भने कार्यक्रममा मानुङ कोटेमा गीतको बोललाई राखिरहेको छु, स्वीकार्नुहोला है।

हजुर श्रोता साथी मानुङको जयमा यो निगे नै सुमधुभागालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र बगे पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा रमाइलो भागालाई स्वीकार्नु भयो होला र त्यसै गरी श्रोता साथीहरू आजको श्रृंखलामा हामीले रोजाइको गीत संगीत कार्यक्रम स्थान दिन्थ्यौं भने श्रोता साथीहरूले चाहिँ कार्यक्रममा सहभागिता जनाउनु भएन र पके पनि यहाँहरूको पनि आफ्नै काम कार्यमा नै व्यस्त हुनुहुन्थ्यो होला र आशु रहेको छ आगामी दिनहरूमा पनि यहाँले कार्यक्रमलाई भरपूर मनोरञ्जनको साथ सुनेर साथ दिनुहुनेछ र कार्यक्रममा पनि सहभागिता जनाउँदै गर्नुहुन्छ होला भने अहिलेको लागि भने श्रोता साथी कार्यक्रमको हामी अन्त्यतर्फ आइसकेका छौं र जाँदा जाँदै कार्यक्रममा मायाली गीतको बोललाई राखिरहेको छु र त्यसै गरी म त गलको चाहिँ छिटो सुमधुर भाकामा सजिएको मिठो भाका रहेको छ जसमा आवाज रहेको छ बसन्त थापा र देवी घरती मगरको भने यो सुमधुर भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङहरू माझबाट भोलि फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा भेटिने बाचा गर्दै अहिलेको लागि भने विदा हुने आज्ञा चाहन्छु। नमस्ते नमस्कार।

0: पिंटोको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज। हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
5: कहाँ जाने?
6: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
5: मयाम चिसापानी, अनि बीचमा नझर्ने।
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो। ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 98461618878, र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 98235526363।
7: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार, 98253919122, 98058800008 र 98460076246।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
9: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा, र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
12: स्टुडियो साइन चेक, अहिले दिउँसोको 4 बज्यो। टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
13: जिंदगी का हर एक क्षण आफैमा विशेष हुन्छन् र ती क्षण अझ विशेष बनाउँछ संगीतले सो लेट्स मेक आवर एवरी मोमेंट टू द रॉक मोमेंट Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks. Every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz.

हेलो दर्शन नमस्ते नमस्कार स्वागत छ सम्पूर्ण श्रोता साथीलाई तपाईं यतिबेला सुन्दै हुनुहुन्छ रेडियो डोरबाट 103.5 मेगाहर्ज अन्तर्मनको आवाज भनी आज हामी चाहिँ तपाईँहरूको माझमा चाहिँ साउन्डेक एपिसोडमा रहेर यिनै सदाबहारको गीत लाने कार्यक्रम सन्धि छौ भनी दिइ पनि रहेको छौँ र अहिलेको लागि भने चाहिँ हामीले तपाईँलाई चाहिँ सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ। तपाईँको माझमा चाहिँ आज हामी यिनै ओल्ड नेपाली अब सदाबहारको गीतहरूलाई नै कार्यक्रम स्थान दिइरहेको छौँ भने अहिलेको लागि भने चाहिँ कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ सङ्घलाई स्थान दिने नै छौँ र अहिलेको लागि भने चाहिँ तपाईँको माझ सङ्घलाई स्थान दिँदैछु। पारित्यो डाँडामा घाम लाग्यो र मैले बोल्दै गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु। स्वीकार्नुहोस् है त

हजुर, यो गीतबाणी कार्यक्रम सुन्दै सकेको छ भने प्रोग्राम लिएर बस्छु लक्ष्मी सुन रहन्छ अब एक घण्टाको समयभरको लागि तपाईँले चाहिँ हामीलाई ठिक यसै समयमा चाहिँ सुन्न सक्नुहुनेछ भने अहिलेको लागि भने चाहिँ ढिला नगरिकन कार्यक्रम चाहिँ सङ्गलाई सुन्दै हुनेछ भने सुनिल गिरीको नाना पारी बोलको गीतलाई चाहिँ कार्यक्रम सुन्दै सुस्वी गर्नुहोस् है।

हजुरसँग पनि कार्यक्रम सम्बन्धित सकेको छ। भगवान हाम्रो श्रोत साथीहरू सुनिराख्नु भएको छ र यसमा आज हामी तपाईँहरूको माझमा चाहिँ यिनै कार्यक्रममा चाहिँ सँगलाई नै स्थान दिइरहेको छौँ भन्ने अहिलेको लागि भने चाहिँ तपाईँहरूको माझ ढिला नगरिकन कार्यक्रममा चाहिँ स्थान दिँदैछु सँगलाई भने बिएडको चाहिँ के यो माया हो बोलको गीत चाहिँ कार्यक्रम स्थान दिँदै हामी छोटो विश्रामा जाने नै छौँ। त्यति बेलाको समय भरको लागि भने चाहिँ हामी सँगै रहनु होला।

0: क्योंतोको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च

0: प्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौड़ा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98164334372।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
2: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
2: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
2: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
2: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
2: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
3: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
2: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
2: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
2: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
1: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
2: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था,
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
2: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0635712040।
0: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
5: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने, प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9851188।

0: 4061 र सिजन गुरुङ 97045 40900।
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: इस्तुलेगौडा पोलिक्लिनिकमा यही साउन 2 गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
5: गण्डकी मेडिकल कलेज GMC कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
4: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
5: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560-31053।
0: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
7: हजुर, केही दिनको विश्राम लगाएर फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज भनी आज हामी तपाईँहरूको माझमा चाहिँ यिनै महत्वको गीतहरूलाई नै कार्यक्रम स्थान दिइरहेको छ भने अहिलेको लागि कार्यक्रममा फेरि पनि कार्यक्रम सँगै स्थान दिने नै छ। माया लुकी लुकी बोलको गीत चाहिँ कार्यक्रम स्थान दिने नै छ र अहिलेको लागि यो गीत चाहिँ कार्यक्रम स्थान दिने नै छ। स्वीकार
8: उसलाई कुरेर बसिरहेको थिएँ।

हजुर माया लुकी लुकी बोल गीत भन कार्यक्रम सुनिसकेको छौँ भने अहिलेको लागि भने चाहिँ हाम्रो प्रोग्रामको छोटो विस्तृत जानकारी पनि तपाईँको माझमा रहन्छ है. हामी चाहिँ सन्डे कापिसरमा रहेर सदाभरका गीतहरूलाई कार्यक्रम सुनिदिन्छौँ भने मन्डे कापिसरमा चाहिँ ब्यान्डको सङ्घलाई कार्यक्रम सुनिदिने गर्दछौँ भने ट्युस्डे कापिसरमा चाहिँ लेटी सङ्घलाई कार्यक्रम सुनिदिन्छौँ. त्यसै गरी थर्सडे कापिसरमा चाहिँ वेनस्डे एपिसोडमा चाहिँ रक सङलाई भने थर्सडेको एपिसोडमा चाहिँ ऱ्याप एन्ड रिमिक्स सङलाई कार्यक्रम स्थान दिने गर्दछौँ र फ्राइडेको एपिसोडमा चाहिँ नेपाल एकोस्टिक अनप्लगमा सब र कभर सङलाई कार्यक्रम स्थान दिन्छौँ. यसरी हामी हप्ताको छ दिन फरक वा फरक श्रृङ्खलाको साथमा चाहिँ उपस्थित हुन्छौँ भने हाम्रो श्रोता साथीले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ र अहिलेको लागि भने चाहिँ कार्यक्रममै नै जानकारी सँगसँगै चाहिँ गीतलाई कार्यक्रम स्थान दिने नै छ भने असारी महिनामा बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छु प्रशान्त तामाङको आवाजमा रहेको र उहाँले चाहिँ उहाँको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छ स्वीकार्नुहोस् है.

0: युनिटोको थेबिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: सुवर्ण अवसर
2: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
1: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
2: पेट सम्बन्धित समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
1: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
2: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
1: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
2: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
1: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
2: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
1: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा
3: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
4: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
5: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
4: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
5: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
2: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
6: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा
2: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9845610950 बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
6: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
2: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
6: छुटका दायराहरू
2: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
6: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
2: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
6: थप जानकारीका लागि सम्पर्क 0635714479 मोबाइल 9560602065 र 9048064145
7: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौ बेल चौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ
2: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको
3: गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
3: अनुरोधक श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनी चार।

0: पानी मेटल स्टील फन पर का सब सामान चाहनी कति मजा एक तार जालिनी पानी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9807794।
3: अफिसबाट अमित सरको फोन।
4: हस् म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
5: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
6: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
7: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279। This is Radio Dhorbarahi 103.8 MHz.
8: हजुर, केही दिनको विश्राम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ बेला सुन्दै हुनुहुन्छ 103.8 रेडियो ढोरबारही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भने। आज हामी तपाईँहरूको माझमा चाहिँ सन्डेका एपिसोडमा रहेर यिनै सदाबहारको गीतहरूलाई नै कार्यक्रम स्थान दिइरहेको छ भने हाम्रो श्रोता साथीले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ। र अहिलेको लागि भने चाहिँ ढिला नगरिकन कार्यक्रममा चाहिँ फेरि पनि सङ्घलाई स्थान दिनेछौ भने श्रेया सोताङको आवाजमा रहेको यो छोरीको रूपै राम्रो बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छु। र अहिलेको लागि भने चाहिँ गीत छाड्दैछु, स्वीकार्नुहोस्।

हजुर, यो गीतलाई पनि कार्यक्रम स्थान दिइसकेको छ भने अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि सङ्गलाई स्थान दिने नै छ। नेक्स्ट सङ्गलाई भने तपाईँहरूको माझमा अहिलेको लागि भने चाहिँ ढिला नगरिकन झमझम स्टाकोट बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छौँ भने स्वीकार्नुहोस् यस सङ्गलाई।

हजुर झमझम स्टाकोट बोलको गीतलाई पनि कार्यक्रम स्थानिसकेको छ भने आजको हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ र अब भने हामी छुट्टिनु पर्ने बेला पनि भइसकेको छ भने हामी भोलि चाहिँ तपाईँहरूको माझमा मन्डेको एपिसोडमा रहेर ब्यान्डको संग्रह लिएर पक्कै पनि उपस्थित हुने नै छ। हाम्रो श्रोता साथीले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ भन्दै तपाईँले हामीलाई ठिक 4 बजेदेखि 5 बजेको घण्टाको समय भरको लागि चाहिँ सुन्न सक्नुहुनेछ र अहिलेको लागि भने चाहिँ जाँदा जाँदै कार्यक्रममा चाहिँ कालो कृष्ण रेलीमा बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैमा कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार पनि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: दाई पहिला यो मोबाइल हेर्नुस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एकैचोटि बिग्रियो
2: खै दिनुस् त ए चिन्ता नगर्नुस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
1: अनि बन्छ त दाई
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुस् त
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
4: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
5: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
4: प्रोपाइटर राजन पौडेल मोबाइल 98560 62029
6: एक्लै एक्लै होइन अब समर्थकको विशाल सहभागितामा टिभीको सानो पर्दामा होइन अब ठुलो पर्दामा विश्वकप हेरौँ
1: विश्वकप
6: यस विश्वकप अब हाम्रै दुलेगौंडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ
1: यसपटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट
6: Managed by your choice. GK Sound and Lighthouse Dulegaonda.
1: नोट हामी कहाँ एलजी गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
8: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो
7: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
8: हो त है सामान लिन टाढा किन जानु पर्यो र
9: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
10: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
11: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
9: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
11: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461 62220
12: सिधै मयाम चिसापानीबाट काठमाडौँबाट मयाम चिसापानी
13: अनि बिचमा नझर्ने
12: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
13: ए हो र यस्तो सुविधा पनि आइसक्यो र जाम
11: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महन्त 98461 16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235 52663
14: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 98253 59 122 98058 28008 र 98460 69 246
15: 103.8 अन्डरमनको आवाज
16: स्टुडियो अहिले साँझको 5 बज्यो
17: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98161 95301
18: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार
0: ढोरबाराही हाइलाइट्स को साथमा
11: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
18: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षमा खर्चको अत्यन्तै कमजोर नतिजा निकालेको छ। प्रदेश स्थापना भएदेखि हालसम्मकै यो सबैभन्दा न्यून बजेट खर्च हो। प्रदेशको तथा लेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षमा कुल बजेटको 64.26% मात्रै खर्च भएको छ। सरकारले प्रतिसर्व 6,08,35,000 रूपियाँको बजेट कार्यान्वयनमा ल्याएको थियो। यसमध्ये 20,60,50,65,978 रूपियाँ मात्रै खर्च भएको छ। बाँकी 11,45,71,21,000 रूपियाँ बजेट खर्च हुन सकेन। जेठ मसान्तसम्म मुस्किलले 40% बजेट खर्च गरेको सरकारले असार महिनामा मात्रै खर्चको दर बढ़ाएर 64% पुर्याएको हो। बजेटको प्रकृति अनुसार चालुतर्फ 12,54,00,000,000 रूपियाँ विनियोजन भएको थियो। यसमा 7,60,84,00,000 रूपियाँ अर्थात 60.6% खर्च भएको छ। पुँजीगत तर्फ भने 19,26,00,000,000 रूपियाँ मध्ये 12,69,66,00,000 रूपियाँ खर्च भएको देखिन्छ। यो कुल पुँजीगत बजेटको 67.4% हो। सरकारले वित्तीय व्यवस्थातर्फ छुट्याएको 5,00,00,000 रूपियाँ भने खर्च हुन सकेन। यो क्षेत्रको खर्च शून्य रहेको लेखा नियन्त्रक कार्यालयको तथ्याङ्क रहेको छ। प्रदेश लेखा नियन्त्रक सुरेश चुवेदीले भुक्तानी हुने अवधिसम्मको यो प्रारम्भिक तथ्याङ्क भएको र यसमा केही गडबड हुन सक्ने जानकारी दिनुभएको हो। नेपाल शिक्षक महासंघले शिक्षा नियमावली 10 संशोधन प्रति असन्तुष्टि जनाएको छ। आफ्नो शासकीय सहजताको खातिर मात्र ल्याएको जनाएको छ। महासंघले आज एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारबाट 2083/3/25 गते जारी भएको शिक्षा नियमावली 10 संशोधन आफ्नो शासकीय सहजताको खातिर मात्र ल्याएको भन्दै असन्तुष्टि जनाएको हो। संशोधनले नेपाली शिक्षक कर्मचारीको पेशागत ट्रेड युनियनमाथि घुमाउरो ढंगबाट प्रहार गरी पेशागत संस्थाको सहज संचालन बाधित गरेको आरोप लगाएको छ। यो नियमावलीले अस्थायी प्रकृतिका करिब 1,00,000 शिक्षक राहत साविक उमावि सिकाई अनुदान बाल विकास शिक्षा अस्थायी र करार प्राविधिक धार लगायत र विद्यालय कर्मचारीको समस्या र पीड़ाको निदानका लागि सम्बोधन गर्नुपर्ने विषयलाई उपेक्षा गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। साथै निजी लगानीका संस्थागत विद्यालयका शिक्षकका समस्या र पीड़ामा पनि यो नियमावलीले कुनै सरकार नराखेको महासंघको भनाई रहेको छ। विद्यालय शिक्षालाई संविधानको साझा अधिकार सूचीमा राखेर संघ प्रदेश र स्थानीय तहका बीच अधिकारको प्रश्न बारफाड़ हुनुपर्छ भन्ने माग उठिरहेको बेला यो संशोधनले यस विषयमा सरकार सकारात्मक नभएको प्रश्न पारेको उल्लेख गर्दै निकट भविष्यमा हुने संविधान संशोधन र नयाँ ऐन निर्माणका सन्दर्भमा यो संशोधनले यस विषयलाई कमजोर गराउने दिशा लक्षित गरेको आरोप लगाएको छ। यो संशोधनबाट निकै ठूलो सुधार र सहजताको आशा लिएर बसेका सबै शिक्षक कर्मचारीलाई यस्तै निराश तुलाएको अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताउनु भएको हो।

0: राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा परसाईले बालेन्द्र शाह नेतृत्वको सरकार दशैंसम्म मात्र टिक्ने विषय भविष्यवाणी गर्नुभएको छ। चापाबाट काठमाडौँ आउन साथ निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन नपाइने भन्दै प्रहरीले नियन्त्रणमा लिई घरमा लगेर छाडेका परसाईले घरमै पत्रकार सम्मेलन गरी यो जिकिर गर्नुभएको हो। वहाँले सरकार जुन बाटो आएको त्यही बाटो जाने दावी गर्नुभएको छ। वहाँले आफू भडुवा भन्दै सरकारको धरपकड गरिरहेको र फसाउन लागिरहेको भन्दै त्यो सफल नहुने बताउनु भएको हो। पालन सरकार अल्गोरिदम कब्जा गरेर फाँसीवाद ल्याउनतिर लागेको वहाँले ठोकुवा गर्नुभएको छ। वहाँले यो व्यवस्थाले नागरिकलाई आफैमाथि पेट्रोल खनाएर मर्ने बनाएको भन्दै आफूहरूले गरी खान देव मन्त्र भनेको बताउनु भएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसूनजन्य विपदको जोखिमलाई न्यूनीकरण गर्न सबै सरकारवाला निकाय संघको समन्वयलाई तीव्र बनाएको बताएको छ। प्राधिकरणको आइतबार बसेको बैठकमा मनसूनजन्य विपदको तयारी र सरकारवाला निकायले गरेका कामको प्रगति समीक्षा गर्दै विवरण संकलन अध्यावधि गरेको हो। प्राधिकरणका कर्मचारी प्रमुख तथा सहसचिव प्रदीप कुमार कोइरालाले मनसून अवधिमा धनजनको क्षति न्यूनीकरणका लागि सरकार पूर्ण तयारीमा रहेको जानकारी गराउनु भएको हो। असार 4 गते गृहमन्त्री सुदन गुरूङको संयोजकतामा बसेको बैठकले विभिन्न निकायलाई आवश्यक निर्देशन दिएको थियो। सोही निर्देशनको कार्यान्वयन अवस्था समीक्षा गर्न बैठक आयोजना गरिएको वहाँले बताउनु भएको हो। पोखरा महानगरपालिका 8 न्यू रोडमा शनिबार गरिएको आकस्मिक प्रदूषण परीक्षणमा जाँच गरिएका 40 सवारी साधन मध्ये 22 मापदण्ड भन्दा बढ़ी धुवा उत्सर्जन गरेको भेटिएको छ। अत्याधिक धुवा फाल्ने ती सबै सवारी साधनलाई आवश्यक कार्यवाहीका लागि यातायात व्यवस्था कार्यालय कास्की पठाएको छ। जिल्ला प्रहरी ट्राफिक प्रहरी कार्यालय कास्की र यातायात व्यवस्था कार्यालय कास्कीको संयुक्त टोलीले प्रदूषण मापन गर्ने मेसिन सहित सड़कमै सवारी परीक्षण गरेको थियो। जाँचमा पोखरा नगर क्षेत्रभित्र सञ्चालन हुने सिटी बस सहित डिजल इन्जिनबाट चल्ने अन्य सवारी साधन पनि समावेश रहेको थियो। प्रदूषण परीक्षण गरिएका सवारी मध्ये आधा भन्दा बढ़ीले तोकिएको मापदण्ड विपरीत धुवा उत्सर्जन गरेको ट्राफिक प्रहरीले जनाएको छ। त्यसपछि ती सवारीलाई थप कार्यवाहीका लागि यातायात व्यवस्था कार्यालय कास्की पछाएको हो। कार्यवाहीपछि ट्राफिक प्रहरी कार्यालय कास्कीकै फेसबुक पोस्टमा सर्वसाधारणले विभिन्न प्रतिक्रिया दिएका छन्। धेरैले अभियानको स्वागत गर्दै यसलाई नियमित बनाउन माग गरेका छन् भने कोहीले जाँच गर्ने तरिका सुधार्न सुझाव दिएका छन्। म्याग्दीको सुदरमुकाम बेनी बजारदेखि पश्चिमी क्षेत्रका 3 स्थानीय तहलाई जोड्ने बेनी दरबाङ सड़कको वैकल्पिक मानिएको महारानी थान छाप डाँडाखेत ठूलो खुला सड़क उत्तर सड़कको टुनी खर्क खण्डमा कालोपत्र र ढलान गरेर सुन्नति भएको छ। बेनी नगरपालिकाले 18 वर्ष अघि मार्ग खोलेको यो सड़कलाई यस वर्ष 1,15,00,000 लागतमा फराकिलो पार्ने नाली पर्खाल निर्माण 400 मिटर ढलान र 350 मिटर दूरीमा प्रिमिक्स कालोपत्र गरेको हो। तनहुँको व्यास नगरपालिकाले छुवाछुत मुक्त नगरपालिका घोषणा गर्दै नगरभित्र जातीय विभेद तथा छुवाछुतको घटना भए पीड़ितको कानूनी उपचारको सम्पूर्ण दायित्व आफैले बेहोर्ने निर्णय गरेको छ। नगरपालिकाको 45 नगरसभाको दोस्रो बैठकले शनिबार यस्तो निर्णय गर्दै सामाजिक समानता र विभेद रहित समाज निर्माणप्रति आफ्नो प्रतिबद्धता जनाएको हो। नगर प्रमुख वैकुण्ठ नेपालीले छुवाछुत मुक्त नगरपालिकाको घोषणा केवल औपचारिकतामा सीमित नरहे बताउनु भएको हो। वहाँले नगरभित्र जातीय विभेद तथा छुवाछुतको कुनै घटना भए पीड़ितलाई न्याय दिलाउन आवश्यक कानूनी उपचारको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले नै लिने निर्णय गरिएको जानकारी दिनुभएको हो। नगरपालिकाले यसअघि विभिन्न वडामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सामाजिक विभेद अन्त्यका लागि सरकारवाला निकायसँग समन्वय गर्दै आएको जनाएको छ। नगर प्रमुख न्यौपालीले संविधानले सुनिश्चित गरेको समानता र सामाजिक न्यायको मर्म अनुसार विभेदरहित समाज निर्माणका लागि नगरपालिकाले निरन्तर पहल गर्दै आएको बताउनु भएको हो। उहाँले छुवाछुत मुक्त घोषणाले सामाजिक एकता र सह अस्तित्वलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको हो। नेपालको संविधानले जातीय विभेद तथा छुवाछुतलाई दण्डनीय अपराधका रूपमा व्यवस्था गरेको छ। ब्यास नगरपालिकाले छुवाछुत मुक्त घोषणाले विभेद रहित समाज निर्माणका सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा गरेको जनाएको छ। पोखराको प्रमुख पर्यटकीय आकर्षणका रूपमा रहेको प्याराग्लाइडिङ उडानलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले निगरानी कड़ा गरेको छ। साहसिक खेलका रूपमा चिनिने यस क्षेत्रमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि प्रहरीले प्याराग्लाइडिङ फ्लाइटको मादक पदार्थ मापसले तथा लागू औषध सेवन सम्बन्धी विशेष जाँच शुरू गरेको छ। सड़कमा सवारी चालकको नियमित जाँच गरिएछैं पोखरा 18 सारङकोट स्थित तोरी पानी पुगेर प्रहरी टोलीले उडानको तयारीमा रहेका फ्लाइटको पाइलटको आकस्मिक परीक्षण गरेको थियो। हाल भारतीय पर्यटकको बाक्लो आगमन भइरहेका बेला पाइलटले नशालु पदार्थ सेवन गरी उडान भर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा यो अनुगमन गरिएको हो। वडा प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी नमराज भट्टराईको नेतृत्वमा सामुदायिक सेवा केन्द्र कास्कीमा पदाधिकारी सहितको टोलीले तोरी पानीमा पुगेर 35 जना पाइलटको स्वास्थ्य परीक्षण गरेको थियो। अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापको तथ्याङ्क अनुसार यस आर्थिक वर्षमा एक्यापले 92,75,95,900 रूपियाँ आमदानी गरेको छ, जुन गत आर्थिक वर्ष 2080-81 तुलनामा करिब 16,42,00,000 रूपियाँले बढ़ेको हो। गत वर्ष 76,33,64,153 रूपियाँ संकलन भएको थियो। एक्यापको आमदानीको सबैभन्दा ठूलो हिस्सा पर्यटक प्रवेश शुल्क हो। राष्ट्रिय प्रकृति संरक्षण कोष मार्फत संकलन हुने शुल्कबाट 46,48,84,000 रूपियाँ भन्दा बढ़ी उठाएको छ। हाल विदेशी पर्यटकका लागि प्रति व्यक्ति 3,000 र सार्क मुलुकका पर्यटकका लागि 1,000 रूपियाँ प्रवेश शुल्क तोकिएको छ। अन्नपूर्ण क्षेत्रको प्राकृतिक सुन्दरता र पदमार्गको स्तरोन्नतिका कारण पर्यटकको चाप बढ़दो क्रममा रहेको छ। जेएनजी आन्दोलन र इरान वारले पर्यटकको आगमनमा केही प्रभाव परे पनि अन्य समयमा एक्याप क्षेत्रमा पर्यटकको राम्रो उपस्थिति रहँदै आएको एक्यापका प्रमुख डाक्टर रविन गजरियाले बताउनु भएको हो। हस्तसाज 5 बजेको ठोरबर हेलर्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
2: ए सबिना, यसको हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको
1: bankefm@gmail.com इमेल गर्नुहोस्। Excited.

0: साथी पसल हो त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
1: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9908216142।
2: यही आउँदो साउन 2 गते पहिलो शनिबार
3: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: उपचार हुने रोगहरू
3: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
2: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
3: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
2: दिसा पिसाब एवं पेटको समस्या,
3: तौल गडबड हुने वा थाइराइडको समस्या,
2: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
3: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लगण्डकी 4, दुलेगौडा तनहु।
3: फोन नम्बर 0564142333 र 9978161887।
4: सुन्नु न श्रेया, यो चाया, पोतो, डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
5: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
4: कहाँ?
5: गण्डकी मेडिकल हल।
6: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
6: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश प्रष्टबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
4: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0965903669, मोबाइल 9840826926।
7: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
7: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
8: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
7: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
8: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
7: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
3: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
9: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल

0: 98461599 छ।
1: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
2: कता हिँड्नु नि, मिलको जाली र पिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
1: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
2: त्यसो भए कहाँ जाने त कान्छा?
1: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
2: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
0: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मरमत पनि गरिन्छ।
2: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा, आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 98551145 र 98551245।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
3: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
4: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
4: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
5: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
6: मैडम, धुम्रपान भनेको के हो?
5: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
6: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
5: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
6: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
5: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
8: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्षीय स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061-450-249, मोबाइल नम्बर 97-32-45-845, वेबसाइट www.gandakiuniversity.edu.np।
9: दाई पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
10: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
9: अनि बन्छ त दाई?
10: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
11: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
12: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
13: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
9: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
14: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
9: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98-60-73-73-10 र 98-261-53-507।
15: नमस्ते, तपाईँ यति बेला रेडियो ढोलवालाई सुन्दै हुनुहुन्छ। थ्याङ्क यू।

0: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
1: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही साउन 2 गते शनिबार
2: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
2: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
2: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
1: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
2: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
1: वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
3: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0065414377, मोबाइल 9856044343।
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
5: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
4: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556783002 र 9846078302।
7: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
8: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
7: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
8: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
7: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: 103 थोपलो 8
1: अन्तर्मन को आवाज
2: स्टूडियो साइन अहिले साँझको 6 बज्यो
3: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301
4: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: पोखरीमा डुबेर सिराहामा एकै परिवारका तीन बालबालिकाको मृत्यु। बझाङ जीप दुर्घटनाका घाइतेको नेपाली सेनाद्वारा हवाई उद्धार।
0: मध्य प्रदेश सरकारको विनियोजन विधेयक प्रस्तुत। बजेट लगायतका समस्या समाधान गर्न कार्यदल गठन।
1: सुकुम्बासीमाथि दमन गरेको भन्दै काठमाडौँमा प्रदर्शन। प्रधानमन्त्री र गृहमन्त्री विरूद्ध नाराबाजी।
0: इरानद्वारा एकैपटक छ देशमाथि हमला। अमेरिका र इरानलाई संयमता अप्नाउन पाकिस्तानको आग्रह।
1: र विश्वकपमा खराब प्रदर्शनपछि सेनेगलका मुख्य प्रशिक्षक बर्खास्त।

0: ढोकढोक होइन ढोक्क हो प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। सिराहामा एकै परिवारका तीन बाल बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। गोलबजार सात स्थित पशु बजार नजिकै रहेको पोखरीमा नुहाउने क्रममा आज दिउँसो उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको हो। मृत्यु हुनेमा स्थानीय अब्बास खानका 8 वर्षीय एक छोरा सैफुल शेख तथा 10 र 12 वर्षीय दुई छोरीहरू रुबिना खातुन र सबनम खातुन रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेश पालले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान बाँकी रहेको प्रहरीले जनाएको छ।
4: बझाङको सुगुरेमा हिजो भएको जीव दुर्घटनामा गम्भीर घाइते भएका 5 जनालाई नेपाली सेनाले आज हेलिकप्टर मार्फत उद्धार गरी थप उपचारका लागि नेपालगंज मेडिकल कलेज पुर्याएको छ। नेपाली सेनाद्वारा जारी विज्ञप्ति अनुसार हवाई उद्धार गरिएका मध्ये 3 महिला र 2 पुरूष रहेका छन्। सेनाका अनुसार स्वास्थ्य अवस्था थप जटिल रहेका 2 पुरूषलाई हेलिकप्टर मार्फत सुर्खेत ल्याई त्यसपछि स्काई ट्रकबाट काठमाडौँ पठाइएको छ। सोही क्रममा अर्की 1 जना बिरामी बालिकालाई पनि सुर्खेत प्रादेशिक अस्पतालमा उपचारका लागि पुर्याइएको सेनाले जनाएको छ। बझाङको केदारस्यू गाउँपालिका 7 सुगुरेमा हिजो भएको जीप दुर्घटनामा 3 जनाको मृत्यु भएको थियो भने 7 जना घाइते भएका थिए।
3: सरकारले मनसूनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रतिकारीय अभियानको तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनसूनजन्य रोगको प्रकोप बढ़ने भएकाले रोकथाम तथा नियन्त्रणका लागि प्रतिकारीय अभियानको तयारी गरेको हो। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टचनले डेंगी, औलो, हैजा, झाडापखला, जापानिज इन्सेफ्लाइटिस, स्क्रब टाइफस र इन्फ्लुएन्जा जस्ता मनसूनजन्य रोगको प्रकोप नियन्त्रणका लागि प्रतिकारीय अभियानको तयारी गरिएको बताउनुभयो। उहाँले संघ, प्रदेश र स्थानीय तहसँग मिलेर ती रोगको रोकथाम तथा नियन्त्रणका लागि जोखिम मूल्यांकन गर्ने र जोखिमको स्तर अनुसार तीनै तहबाट प्रतिकारीय गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका निर्देशक डाक्टर राधिका थपलियाले मनसूनजन्य रोगको रोकथाम गर्न सामाजिक सञ्जालबाट सर्वसाधारणलाई सचेतना गराउन थालिएको जानकारी दिनुभयो।
4: काठमाडौँ महानगरपालिकाले आज र भोलि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले बाढ़ी पहिरोबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ। महानगरपालिकाले सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र हुन सक्ने बाढ़ी पहिरो तथा भूक्षयको सम्भावित जोखिमबाट बच्न तथा महिला बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका बिरामीलाई बचाउन सावधानी अपनाउन अनुरोध गरेको हो। आज र भोलि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मनसून सक्रिय भई भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ। मौसम र सम्भावित जोखिमका विषयमा आधिकारिक सूचना अध्यावधि गर्न र तत्काल एम्बुलेन्स चाहिए 102 सम्पर्क गर्न महानगरले आग्रह गरेको छ।
3: मध्य प्रदेश सरकारको विनियोजन विधेयक 2083 प्रस्तुत भएको छ। प्रमुख प्रतिपक्षी जसपा नेपाल र जनमत पार्टीले बजेटबारे विमति राख्दै सदन अवरूद्ध गर्दा विनियोजन विधेयक प्रस्तुत हुन सकेको थिएन। विवाद समाधानका लागि आज कार्यदल गठनसँगै अवरोध हटेपछि अर्थमन्त्री युवराज भट्टराईले विनियोजन विधेयक प्रस्तुत गर्नुभएको हो। अब प्रदेशसभाको अर्को बैठक पर्सी दिउँसो 1 बजे बस्ने गरी स्थगित भएको छ।
4: सरकारले सुकुम्बासीमाथि दमन गरेको भन्दै काठमाण्डुमा प्रदर्शन गरिएको छ। होल्डिङ सेन्टरमा पीड़ा सहन नसकेपछि विरोधमा उत्रिएका सुकुम्बासीहरूमाथि सरकारले बर्बर दमन गर्दै नियन्त्रणमा लिएपछि त्यसको विरोधमा आज काठमाण्डुको माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो। सरकारले गरीब सुकुम्बासीहरूमाथि समेत बर्बर दमन गरेपछि त्यसको विरोधमा प्रदर्शनमा उत्रिन बाध्य हुनु परेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका कार्यवाहक अध्यक्ष नारायण परिशर्मीले बताउनुभयो। उहाँले सरकार विरूद्ध आफूहरूले देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिनुभयो। यस क्रममा प्रदर्शनकारीहरूले सरकारको दमन र गैर न्यायिक पक्राउ विरूद्ध चर्का नाराबाजी लगाएका थिए। सुकुम्बासीमाथिको अन्यायको अन्त्य गर जनताको आवाज दबाउन पाइदैन, गरीबमाथिको अन्याय बन्द गर, सुकुम्बासी यहाँ छ, रवि बालेन कहाँ छ, गरीब मारा सरकार मुर्दाबाद लेखिएका प्लेकार्ड पनि प्रदर्शनकारीहरूले प्रदर्शन गरेका थिए।
3: यस्तै नेकपा मसाल निकट अखिल नेपाल युवक संघले काठमाण्डुमा सरकार विरूद्ध प्रदर्शन गरेको छ। आज काठमाण्डुको माइती घर मण्डलामै युवक संघले प्रदर्शन गरेको हो। सरकारले सुकुम्बासीलाई उठीवास लगाएर जनविरोधी काम गरिरहेको प्रदर्शनमा सहभागी युवाहरूको आरोप थियो। उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङ विरूद्ध नाराबाजी गरेका छन्। उनीहरूले बालेन सुदनको अराजकता, सुकुम्बासी जनताको उठीवास, मलाई बोल्न दे सरकार, हत्यारा सरकार मुर्दाबाद लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्। सरकारले व्यवस्थापन गर्ने भन्दै काठमाण्डु उपत्यका नदी किनारका सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राखेको थियो। घर भत्काउँदा आफ्नो साथमा केही सरसामान लिएर त्यहाँ पुगेका सुकुम्बासीहरू होल्डिङ सेन्टर समेत डुबानमा पर्दा थप समस्यामा परेका थिए। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्।
5: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
6: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले बालेन्द्र शाह नेतृत्वको सरकारको आयु धेरै लामो नरहेको बताउनु भएको छ। त्रिभुवन अन्तराज विमानस्थलबाट प्रहरी खटाएर नियन्त्रणमा लिई भक्तपुरको ठिमी स्थित घरमा छाडिएका उहाँले यस्तो दावी गर्नुभएको हो। प्रसाईले शाह नेतृत्वको सरकार दशैंसम्म मात्रै टिक्ने दावी गर्नुभएको छ। आज घरमै पत्रकार सम्मेलन गर्दै उहाँले यो सरकार जुन बाटो आएको हो त्यही बाटो जाने बताउनुभयो।
3: 26 वर्ष अघि जारी भएको पशु वधशाला र मासु जाँच N-2055 अब चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याइने भएको छ। कृषि वन तथा वातावरण मन्त्री चौधरीले काठमाण्डु उपत्यका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँग छलफल गर्दै एन कार्यान्वयनका लागि आवश्यक तयारी तत्काल अघि बढ़ाउन निर्देशन दिनुभएको छ। मन्त्री चौधरीले एन बनेको 2 दशक भन्दा बढ़ी समय बितिसक्दा पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै अब कुनै पनि वाहनामा ढिलो गर्न नसकिने स्पष्ट पार्नुभएको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। इरानले पश्चिम एसियाका 6 देशमाथि एकैपटक हमला गरेको छ। अमेरिकी हमलाको जवाफी कार्यवाही भन्दै इरानले आज खाड़ीका 6 देशमाथि हमला गरेको हो। इरानले जोर्डन, कुवेत, कतार, बहराइन, युएई र ओमानमा रहेका अमेरिकी सैन्य अड्डाहरू र रणनीतिक स्थानलाई लक्षित गरी हमला गरेको उल्लेख छ। यसअघि अमेरिकाले इरानका करिब 140 सैन्य अड्डामाथि बमबारी गरेको जनाएको थियो। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्ट कमका अनुसार यो बमबारी होर्मुज स्ट्रेटमा साइप्रसको झण्डा रहेको कन्टेनर जहाजमाथि इरानी हमलापछि गरेको अमेरिकाको भनाई छ। इरानी हमलामा उक्त जहाजमा आगो लाग्नुका साथै इन्जिन क्षतिग्रस्त बनेको छ भने चालक दलका सदस्य समेत हराइरहेका छन्। इरानले अर्को आदेश नआएसम्म होर्मुज बन्द गर्ने घोषणा गरेको छ। साथै यो आदेशको पालना नगरेमा कार्यवाही गर्ने चेतावनी पनि दिएको छ।
3: पाकिस्तानका उप प्रधानमन्त्री तथा विदेश मन्त्री इसहाक दारले अमेरिका र इरानलाई संयमता अपनाउँदै तनाव घटाउने दिशामा अघि बढ़न आग्रह गर्नुभएको छ। दारले आज इरानी विदेश मन्त्री सैयद अब्बास अरघाचीसँग टेलिफोन वार्ता गर्दै पछिल्लो क्षेत्रीय अवस्थाबारे छलफल गर्नुभएको थियो। वार्ताका क्रममा दारले विवाद समाधानका लागि संवाद र कूटनीति नै सबैभन्दा उपयुक्त माध्यम भएको उल्लेख गर्दै क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न सबै पक्षले संयमता अप्नाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले क्षेत्रीय शान्ति प्रवर्धन र स्थायित्व कायम गर्न रचनात्मक भूमिका निर्वाह गर्न पाकिस्तान प्रतिबद्ध रहेको समेत दोहोर्याएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्।
4: अब खेल समाचार। सन् 2026 फिफा विश्वकपको अन्तिम 32 बाहिरिएपछि सेनेगलले मुख्य प्रशिक्षक पापे थियोलाई पदबाट बर्खास्त गरेको छ। डिसेम्बर 2024 सेनेगलको राष्ट्रिय टोली सम्हाल्दै आएका थियोको प्रशिक्षणमा टोलीले विश्वकपको शुरूआती दुई खेलमा फ्रान्स र नर्वेसँग पराजय बेहोरेको थियो। समूह चरणको अन्तिम खेलमा इराकलाई 5-0 पराजित गर्दै सेनेगल उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये अन्तिम स्थान हात पारेर नकआउट चरणमा पुगेको थियो। अन्तिम 32 खेलमा सेनेगलले बेल्जियम विरूद्ध 2-0 अग्रता बनाए पनि अन्तिम समयमा 2 गोल खायो। अतिरिक्त समयमा पेनाल्टी मार्फत थप गोल बेहोरेपछि सेनेगल नाटकीय रूपमा 3-2 पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। विश्वकपबाट बाहिरिएपछि मिडफिल्डर पापे गुएलेले वर्तमान टोली जिम्मेवारीमा रहँदासम्म सेनेगलका लागि खेल्नबाट केही समय विश्राम लिने बताएका थिए। सेनेगल फुटबल महासंघले राष्ट्रिय टोलीको खेल नतिजा र भविष्यबारे विस्तृत समीक्षा गरेपछि सेनेगली फुटबलको हितका लागि प्रशिक्षक थियोलाई हटाउने निर्णय गरिएको जनाइएको छ।
3: साँझ 6 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: पोखरीमा डुबेर सिराहामा एकै परिवारका 3 बालबालिकाको मृत्यु। बझाङ जीव दुर्घटनाका घाइतेको नेपाली सेनाद्वारा हवाई उद्धार।
3: मध्य प्रदेश सरकारको विनियोजन विधेयक प्रस्तुत। बजेट लगायतका समस्या समाधान गर्न कार्यदल गठन।
4: सुकुम्बासीमाथि दमन गरेको भन्दै काठमाडौँमा प्रदर्शन। प्रधानमन्त्री र गृहमन्त्री विरूद्ध नाराबाजी।
3: इरानद्वारा एकैपटक 6 हमला। अमेरिका र इरानलाई संयमता अप्नाउन पाकिस्तानको आग्रह।
4: र विश्वकपमा खराब प्रदर्शनपछि सेनेगलका मुख्य प्रशिक्षक बर्खास्त।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 थाहा खबर सकियो। माधव र दिनेश विदा हुन्छौ। नमस्कार।
4: नाराबाजी।
3: इरानद्वारा एकैपटक 6 हमला। अमेरिका र इरानलाई संयमता अप्नाउन पाकिस्तानको आग्रह।
4: र विश्वकपमा खराब प्रदर्शनपछि सेनेगलका मुख्य प्रशिक्षक।

0: जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 98562625 र 98468464145।

0: Connect your dream. Connect your future. Steel. Connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Tulegaura. Walk in Department Bhavan Sangai. Mobile 98-562-4493 ra 98-562-3873.
2: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 गौड़ा फोन 0625414233 मोबाइल 98-678-1887।
4: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 0164502949 मोबाइल नम्बर 97632548 वेबसाइट www.gandakiuniversity.edu.np।
5: कान्छे भोलि घर पूजा गर्नुपर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
6: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
5: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
6: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
3: हजुर, हामी कहाँ रुद्री

0: कहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजा का सामग्री पाइनु का साथ ही माटो बाट बनेगा सभी प्रोडक्टहरु थोक तथा खुद्रा मूल्य में उपलब्ध रहेका छन्।
1: सेन्सिका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
0: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9868883522।
2: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
0: अब चिन्ता नलिनुहोस्। शरण सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
2: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
0: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
2: शरण एन्ड सिसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
0: प्रोपाइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9843661209 र 9801417718 आजै सम्पर्क गर्नुहोस्।
3: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
4: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
3: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
5: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
0: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
5: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
5: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
5: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
0: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
5: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
5: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
5: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
0: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
5: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
0: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थी वार्षिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
5: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
0: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
5: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 571 240।
6: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
7: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
6: ए हो र, ल त ल,
8: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 98560-21692।
9: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
7: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
9: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
10: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
9: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878, प्रशान्त नेउपाने 98460-26925।
7: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
0: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
7: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
11: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
7: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
11: NCLको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र NTC को सिम पनि पाइन्छ। NCL को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
7: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
0: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
12: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98460-56999 छ।
13: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेर सुन।
14: होइन के सुन्ने भनेको
0: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
14: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
0: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
14: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
0: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
15: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
16: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
15: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
17: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825519122, 9800528 र 9460769246।
18: आमा, पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
19: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, नत्र बिरामी होइएला।
20: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
21: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
22: एक्ला एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन, अब ठुलो पर्दामा विश्वकप हेरौँ।
23: विश्वकप?
22: यस, विश्वकप। अब हाम्रै दुलेगौंडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
23: यसपटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
22: Managed by Your Choice, GK Sound and Lighthouse, दुलेगौंडा।
23: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
20: १०३.८ अन्तर्मनको आवाज।

0: Trends Gossip.
1: Uy, yo jibon class mo posting kusto sojo bhaye ra athyo hai.
0: Nadan.
2: हात हामी काँधमा राखी संसार डुलायो मलाई संसार देखाउन आफ्नो रहर बुलायो न भन्यौ कहिले नै मलाई नगर्यौ कहिले
3: यस्तै बाल प्रतिभाहरू र विद्यार्थी भाइ बहिनीहरूसँग गरिएको रमाइलो कुराकानीहरू कार्यक्रम स्कूल कलेजमा मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक आइतबार र शनिबार साँझ 6 बजेको थाहा खबरपछि 7 बजेसम्म

0: नमस्ते नमस्कार स्वागत छ स्कूल कलेज मा तपाई हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाजका साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ। कार्यक्रम स्कूल कलेजमा हरेक हप्ताको आइतबार बेलुकी 6 बजेको थाहा खबरपछि 7 बजेसम्म सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा रहेर विद्यार्थी भाइ बहिनी भित्र लुकेर रहेको प्रतिभा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्य सहित उनीहरूसँग गरिएको रमाइलो कुराकानी प्रस्तुत गर्छौ। यस कार्यक्रमलाई निरन्तरता दिँदै आजको श्रृंखला तयार गर्नको लागि म कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार रहेको छु। यो क्षेत्रकै गुणस्तरीय नमूना विद्यालय ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कूलमा चाहिँ हामी उपस्थित भइसकेका छौ र कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला। अहिले भने भाइ बहिनीहरूसँगको कुराकानी तर्फ लागौ है त।
1: नमस्कार, माई नेम इज सुबानी तिमर सिन्हा। आई रिड इन क्लास 1 मर्करी। माई स्कुल नेम इज ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कुल। आई एम 6 इयर्स।

0: धेरै धेरै धन्यवाद सबैलाई, यस्तो मिठो चाहिँ हामीलाई तपाईँले गाएर सुनाउनु भएको छ है। अनि यो चाहिँ टिचरले सिकाउनु भएको कि आफैले घरमा मोबाइलहरू हेरेर सिक्नु भयो?
1: टिचरले सिकाउनु भएको।
0: टिचरले सिकाउनु भएको हो। अनि तपाईँको फेभरेट टिचर चाहिँ को हुनुहुन्छ नि?
1: अस्मिता अनि अनिसा।
0: ल हुन्छ, अनि तपाईँको घरमा चाहिँ को को हुनुहुन्छ त?
1: मेरो घरमा दादा, मम्मी, बाबा, हजुरबुवा, हजुरआमा अनि म छु।
0: हो भनेपछि दादा चाहिँ कुन स्कुलमा पढ्नुहुन्छ नि?
1: ज्ञान बगैँचा इङ्ग्लिस बोर्डिङमा पढ्नुहुन्छ।
0: यही स्कुलमा पढ्नु हुँदो रहेछ है। अनि घरमा मम्मीहरूलाई चाहिँ कतिको मिस गरिराख्नु भएको छ त अहिले?
1: धेरै मिस गर्छु।
0: धेरै नै मिस गर्नु भएको छ। अनि आज गएर चाहिँ मम्मी म रेडियोमा बोलेको भनेर भन्नुहुन्छ कि नै?
1: भन्छु।
0: भन्नुहुन्छ। त्यसो भए चाहिँ दादासँग झगडा गर्नुहुन्छ कि नै?
1: गर्दिन।
0: गर्नु हुँदैन है। ल हुन्छ, रेडियो सुनेर बस्नुहुने आमा बुबाहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ नि?
1: मेरो राइम्स चाहिँ सुनिदिनु होला भन्न चाहन्छु।
0: ल हुन्छ, अहिलेको लागि भने चाहिँ हामी छुट्टी है त?
1: हुन्छ।
0: हुन्छ, बहिनीले चाहिँ यस्तो मिठो राइम्स चाहिँ हामीलाई सुनाएर गइसक्नु भएको छ भने, आज पनि हामीहरूसँग धेरै भाइ बहिनी हुनुहुन्छ, उहाँहरूसँग चाहिँ हामी धेरै कुराकानी गर्ने छैनौँ, उहाँहरूको प्रतिभाहरूलाई नै हामी कार्यक्रममा चाहिँ अगाडि बढाउनेछौँ। फेरि पनि एकजना बहिनी हुनुहुन्छ, उहाँसँगको कुराकानीतर्फ चाहिँ अगाडि बढाउँ।
2: नमस्कार, म स्तुति श्रेष्ठ बाट आज म हजुरहरूलाई एउटा छोटो र मिठो कथा सुनाउन जाँदैछु। मेरो कथाको शीर्षक रहेछ दुःख पछिको सुख। एका देशमा एउटा सुन्दर गाउँ थियो। त्यस गाउँमा एकजना राम भन्ने व्यक्ति थियो। ऊ एकदमै मेहनती र इमान्दार थियो। उसले गाउँमा खेतीपाती गरेर जीवन गुजारा गरिराख्यो। उसको परिवारमा आफ्ना बुबा आमा, श्रीमती र दुईवटा छोरा छोरीहरू थिए। रामले एक दिन विदेश जाने निर्णय लिए र विदेश गएपछि उसले त्यहाँ एकदम मेहनत र इमान्दारीका साथ काम गरे। उसको इमान्दारी देखेर उसको मालिकले उसलाई एकदम माया गर्थ्यो र उसको काम देखेर उसको तलब पनि बढाइदिनु भयो। यसरी रामले विदेशमा 2-4 वर्ष बसेर टन्न पैसा कमायो र स्वदेश फर्केर फेरि खेतीपातीसँगै व्यापार सुरु गरे। त्यसपछि उनलाई व्यापारबाट धेरै पैसा कमाए। यसरी त्यसपछिका दिन उनको सुख दिन कट्यो। धन्यवाद।
0: धेरै धेरै धन्यवाद सबैलाई। दुःख पछिको सुख चाहिँ तपाईँले हामीलाई सुनाउनु भएको छ, आफै रचना गर्नुभएको?
2: मैले मेरो बुबा र मैले आफै रचना गरेको।
0: ल हुन्छ, त्यसो भए बुबालाई चाहिँ के भन्न चाहनुहुन्छ? तपाईँलाई चाहिँ हेल्प गरिदिनु भएको साथ
2: धन्यवाद। बुबा भन्न चाहन्छु।
0: धन्यवाद भन्न चाहनुहुन्छ है। अनि हुन्छ, त्यसो भए चाहिँ रेडियो सुनेर बस्नुहुने साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
2: ध्यान दिएर मेरो कथा सुनिदिनु होला भन्न चाहन्छु। तपाईँहरू पनि यसरी नै मेहनत गर्दै जानु होला, अवश्य नै यसरी नै फल पाउनु हुनेछ। धन्यवाद।
3: कलम समातेर सपना लेख्न, कलम समातेर सपना लेख्न, भविष्यको ठुलो सपना सफलता देख्न, कलम समातेर सपना लेख्न, भविष्यको ठुलो सफलता देख्न, ज्ञानको बाटो अघि बढ्न सक्दैन कोही मलाई सिक्न, ज्ञानको बाटो अघि बढ्न सक्दैन कोही मलाई सिक्न। नमस्कार, म दिपचन्द पौडेल कक्षा 7 एडिसनको विद्यार्थी हुँ। आज म रेडियो ढोरबराई स्कुल कलेज कार्यक्रममा मेरो एउटा गजल सुनाउन चाहन्छु। मेरो गजल यसरी सुरु हुन्छ। यही दुःख पीर व्यथा हो, यही दुःख पीर व्यथा हो चिन्न नसकेको, यही दुःख पीर व्यथा हो चिन्न नसकेको, सबथोक सामा सुख हो किन्न नसकेको, सबथोक सामा सुख हो किन्न नसकेको। अगाडिबाट प्रहार गर्नेको, अगाडिबाट प्रहार गर्नेको रत्तिभर डर लाग्दैन, अगाडिबाट प्रहार गर्नेको रत्तिभर डर लाग्दैन, पिठीमा बाला हान्नेलाई हो चिन्न नसकेको, सबथोक सामा सुख हो किन्न नसकेको। जोड घटाउ गणितका, जोड घटाउ गणितका एक एक भाग फल गरे, जोड घटाउ गणितका एक एक भाग फल गरे, जिन्दगी रहेछ दशमलव भिन्न नसकेको, सबथोक छामा सुख हो किन्न नसकेको, सबथोक छामा सुख हो किन्न नसकेको। जे जति छ, जे जति छ मिलिजुली खाउला पियारी, जे जति छ मिलिजुली खाउला पियारी, झुटा आश्वासन कसैलाई दिन्न नसकेको, सबथोक छामा सुख हो किन्न नसकेको। लाख कोसिस गर्दा गर्दै, लाख कोसिस गर्दा गर्दै हार भयो त के गरू, लाख कोसिस गर्दा गर्दै हार भयो त के गरू, त्यही घट्टको ढुङ्गा हो किन्न नसकेको, सब थोक सामा सुखौ किन्न नसकेको, सब थोक सामा सुखौ किन्न नसकेको। धन्यवाद।
0: हुन्छ, धेरै धेरै धन्यवाद छ भाइलाई। यो गजल चाहिँ आफै रचना गर्नुभएको
3: मैले र मेरी प्यारी आमाले मिलेर।
0: ल हुन्छ, अनि आमालाई चाहिँ के भन्न चाहनुहुन्छ?
3: धेरै धेरै धन्यवाद भन्न चाहन्छु यहाँ जन्माइदिनु भएको, तपाईँ बिना म अहिले यहाँ हुने थिइनँ भन्न।
0: अनि आमाको चाहिँ कतिको माया लाग्छ?
3: धेरै नै लाग्छ,
0: धेरै नै लाग्छ है। तपाईँको पढाइ चाहिँ कस्तो हुँदैछ त?
3: राम्रो हुँदैछ।
0: तपाईँको घर चाहिँ कहाँ हो नि?
3: मेरो घर खैरेनी शुक्ला गण्डकी नगरपालिका।
0: हुन्छ, अनि यो स्कुलमा चाहिँ के के कुराको सुविधाहरू छ नि?
3: यो स्कुलमा धेरै सुविधा छ, जस्तै यहाँ लाइब्रेरीको सुविधा छ, यहाँ डान्स क्लासहरूको सुविधा छ, अनि यहाँ चाहिँ अहिले चाहिँ बिबिए चलिरहेको छ, जसमा चाहिँ हामीले एउटा बुक पढेर त्यसको बारेमा चाहिँ लेख्नुपर्छ, अनि अरू कफी हाउसहरू पनि हुन्छ, जसमा चाहिँ हामीले आफ्नै एउटा कथा रचना गरेर त्यो चाहिँ आफ्नो प्यारेन्ट्सहरूको अगाडि चाहिँ सुनाउनु पर्छ, अरू पनि सुविधा छन्।
0: ल हुन्छ, यति धेरै सुविधाहरू रहेछ है, अनि यस्तो धेरै सुविधाहरू राखिदिनु भएको सर मिसलाई चाहिँ के भन्न चाहनुहुन्छ?
3: धेरै धेरै धन्यवाद भन्न चाहन्छु, उहाँले गर्दा हामी चाहिँ एकदम क्रिएटिभ हुन सकेका छौँ।
0: ल हुन्छ, त्यसो भए अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ। रेडियो सुनेर बस्नुहुने साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
3: सबैलाई सहयोग गर्नु, म जस्तै अरू बेलामा पनि विभिन्न कार्यक्रमहरूमा भाग लिनु, कहिले पनि पछि नहट्नु भन्न चाहन्छु।
0: ल हुन्छ, अहिलेको लागि भने चाहिँ हामी छुट्टियौँ है त।
4: नमस्कार सबैजनालाई, मेरो नाम योहाना गुरुङ, म कथा चार मनस्लीमा पढ्छु। आज म हजुरहरूको सामु कथा भन्न जाँदैछु। मेरो कथाको शीर्षकको नाम बाघ र बाख्रा। एक गाउँमा एउटा सानो बाख्रा हुन्थ्यो, ऊ हरेक दिन जङ्गलमा घाँस खान जान्थ्यो। जङ्गलमा एउटा ठुलो बाघ पनि बस्थ्यो। एउटा दिन बाघले बाख्रालाई देख्यो र समात्न खोज्यो। बाख्रा डराए तर तुरुन्तै योजना बनायो। उनले भनिहाल्यो, हे बाघ, मलाई एक खानु भन्दा अघि म तपाईँलाई एउटा गीत सुनाउँछु। बाघले सोच्यो, यो त सानो छ कहाँ बाघला, र गीत सुनायो। बाख्राले जबरजस्ती मे भनेर गाउँभरि करायो। गाउँका गोठाले र कुकुरहरू आएर बाघलाई देखेर बाघ डराएर भाग्यो। धन्यवाद।
0: ल हुन्छ, धेरै धेरै धन्यवाद छ बहिनीलाई। यो कथा चाहिँ आफै रचना गर्नुभएको?
4: मैले र मेरो बुबाले मिलेर बनाएको यो रचना।
0: ल हुन्छ, यस्तो राम्रो रचना गर्नुभएको रहेछ कथा। अनि यो कथाले चाहिँ के भन्न खोजेको हामीलाई बुझाउन सक्नुहुन्छ?
4: आफूले अप्ठ्यारो परेको बेलामा आफूले दिमाग लगाएर यो कुराहरूबाट पनि हामी निस्कन सक्छौ, त्यही भन्न चाहन्छु।
0: ल हुन्छ, धेरै धेरै धन्यवाद छ बहिनीलाई, यस्तो मिठो चाहिँ जानकारी मूलक चाहिँ हामीलाई तपाईँले सुनाउनु भएको छ भने। तपाईँको घरमा चाहिँ को को हुनुहुन्छ?
4: मेरो घरमा मम्मी, बाबा, बहिनी र म,
0: भनेपछि सबैजना हुनुहुन्छ है। अनि बहिनी चाहिँ कुन स्कुलमा पढ्नुहुन्छ त?
4: बहिनी ज्ञान बगैँचा
0: यही स्कुलमा पढ्नुहुन्छ। कति क्लासमा पढ्नुहुन्छ त?
4: नर्सरी।
0: नर्सरीमा पढ्नुहुन्छ। बहिनीको चाहिँ कतिको माया लाग्छ?
4: धेरै
0: धेरै नै माया लाग्छ है। ल हुन्छ, अनि स्कुलमा आएपछि मम्मीको याद आउँछ कि नै?
4: आउँछ
0: आउँछ हो। त्यसो भए चाहिँ बिदाको बेलामा घर परिवारहरूसँग कतिको घुम्न जानुहुन्छ?
4: थोरै
0: जानुहुन्छ। अनि त्यही घरमा मम्मीहरूलाई काममा हेल्प गर्नुहुन्छ कि नै?
4: गर्छु।
0: ल हुन्छ, के कामहरूमा हेल्प गर्नुहुन्छ नि?
4: कपडा धुन, भाँडा माझ्न, खाना पकाउन।
0: ल हुन्छ, अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ। रेडियो सुनेर बस्नुहुने साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
4: हामीले बनाएको कथाहरू सुनिदिनु भन्न चाहन्छु।
0: ल हुन्छ, धन्यवाद छ बहिनीलाई, अहिलेको लागि भने चाहिँ हामी छुट्टियौँ है त।
4: हुन्छ।
5: नमस्कार, मेरो नाम शिवम श्रेष्ठ।
6: नमस्कार, मेरो नाम शिव श्रेष्ठ।
5: म कक्षा 3 लिलीको छात्र।
6: म कक्षा 3 लोटसको छात्र।
5: आज हामी गीत गाउन गइरहेको छु। यो गीत चाहिँ मम्मीको लागि।

0: धन्यवाद
1: हुन्छ भाइले चाहिँ यस्तो मिठो गीत गाएर सुनाउनु भयो. दुईजना साथी मिलेर चाहिँ यस्तो मिठो गीत गाउनु भएको छ. यो गीत चाहिँ गाउने भनेर चाहिँ फर्स्टमा कसले चुज गर्नुभयो?
2: मैले छैन सर म गाउने भन्ने थिएँ लास्टसम्म छैन सर म भनिसके भनेर अर्को भन्यो भने अनि नौ नौ महिना भनेर मेरो दिमागमा आयो त्यो भएर भन्यो.
1: हुन्छ अनि तपाईँहरू दुईजना चाहिँ बेस्ट फ्रेन्ड हुनुहुन्छ कि साथी भन्नु?
2: बेस्ट फ्रेन्ड र साथी भाइ जस्तो.
1: त्यसो भए चाहिँ बेस्ट फ्रेन्ड हुनुहुँदो रहेछ साथीभाइ जस्तै हुनुहुँदो रहेछ. अघि चाहिँ साथीहरू बोल्दै गर्दा तपाईँ दुईटा चाहिँ एकदम चलिराख्नु भएको त्यही भएर हो.
2: बसौँ भने थिए अनि बसौँ बसौँ भनेर उनी बसेन त्योहरू झ्याउलाहरू उठेर बसेको.
1: ल हुन्छ अनि तपाईँहरूको पढाइ चाहिँ कस्तो चलिरहेको छ?
2: राम्रै
3: राम्रै
1: राम्रै चलिरहेछ. अनि तपाईँको घर चाहिँ कहाँ हो नि? ल हुन्छ अनि तपाईँहरूको घरमा चाहिँ को को हुनुहुन्छ त?
2: मेरो घरमा बुवा आमा ड्याडी अनि मम्मी अनि दिदी फेरि दुईटा दिदी अनि म कुकुर दुईटा कुकुर.
4: हजुर बुबा हजुर आमा बाबा आमा दिदी अनि म.
1: ल हुन्छ अनि त्यसो भए चाहिँ तपाईँको फेभरेट गेम कुन हो नि तपाईँहरूको?
2: फुटबल. फुटबल
1: दुइटैको फुटबल भनेपछि कतिको खेल्नुहुन्छ फुटबल गेम चाहिँ?
2: म त थोरै खेल्छु.
1: एकजना चाहिँ धेरै एकजना चाहिँ थोरै खेल्नुहुन्छ है. ल हुन्छ अहिलेको लागि भने हामी छुट्टिन्छौँ. रेडियो सुनेर बस्नुहुने साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
4: हाम्रो गीत सुनिदिनु होला.
1: हुन्छ अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त.
5: हस् गुड इभिनिङ टु एभ्री वान. माइसेल्फ सन्वी मल्ल फ्रम क्लास 9 फेवा हियर टु टक अबाउट द हिस्ट्री अफ मनी. द हिस्ट्री अफ मनी इज use of money is as old as the human civilization. Money is basically a means of exchange and coins and notes are just items of exchange. But money was not always in the same form as the money today and is still developing. Before the invention of money, the basic of early commerce was barter, a system of direct exchange of one product for another. Subsequently, both livestock, particularly cattle and part land products such as grain come to be used as money in many different societies at different periods. Some of the earliest currencies were objects from nature. Unsurprisingly, currencies come with a number of problems, one of which concerns fiat money. This is currency that is issued on the order of a sovereign government, and unlike gold and silver, coins has intrinsic value. Countries can though issue such money at will and some did, potentially making the currency worthless. The 21st century has given rise to novel from the form of money, including digital payment and virtual currency such as Bitcoin. Are paper notes and coin going to be disappear soon? It's a myth that everyone will know in the upcoming future days. Thank you.
1: हुन्छ धेरै धेरै धन्यवाद छ बहिनीलाई. हुन्छ अनि यो चाहिँ आफूले रचना गर्नुभयो हो?
5: होइन
1: होइन. केबाट भन्नुभयो त? बुकबाट हुन्छ कि केहीबाट हेरेर भन्नु?
5: इन्टरनेटमा यसको बारेमा रिसर्च गरे अनि रिसर्च गरेर आफैले लेखे.
1: ल हुन्छ अनि त्यसो भए चाहिँ तपाईँको पढाइ कस्तो हुँदैछ?
5: ठिकै हुँदैछ.
1: ठिकै हुँदैछ. अनि यो स्कुलमा चाहिँ के कुराको सुविधाहरू छ नि?
5: धेरै चिजको सुविधा छ, जस्तै राम्रो सफा पानीको सुविधा, लाइब्रेरी, साइन्स ल्याब र कम्प्युटर ल्याब, धेरै अरू धेरै चिजको.
1: ल हुन्छ अनि तपाईँको फेभरेट टिचर चाहिँ को हुनुहुन्छ?
5: योग्य सर.
1: अनि उहाँले पढाउनु भएको शैली हुन्छ कि व्यवहार के मनपर्छ?
5: मलाई व्यवहार शैली सबै मनपर्छ.
1: तपाईँको फेभरेट सब्जेक्ट चाहिँ कुन हो नि?
5: इङ्ग्लिस.
1: इङ्ग्लिस त्यसो भए सबभन्दा गाह्रो लाग्ने सब्जेक्ट चाहिँ कुन हो?
5: ओपिटी म्याथ.
1: भनेपछि त्यसमा चाहिँ अलिक धेरै मेहनत गरेर पढ्नु होला है त. ल हुन्छ अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ. रेडियो सुनेर बस्नुहुने साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
5: धेरै गर्मी छ, धेरै पानी खानु होला. धन्यवाद.
1: हुन्छ धेरै धेरै धन्यवाद छ बहिनीलाई. हुन्छ हाम्रो अब कार्यक्रमको हामी अन्तिम तर्फ आइसकेको छ भने हामीसँग कुराकानी गर्नको लागि तीनजना बहिनी हुनुहुन्छ. उहाँसँगको कुराकानी तर्फ चाहिँ हामी अगाडि बढिहालौँ है त.
6: सम्पूर्णमा नमस्कार. म सर्वराम मगर.
7: म दिया सुनार. र म सोया श्रेष्ठ. हामी कक्षा 9 राराका छात्राहरू आज हजुरहरूको सामु छोटो र मिठो संवाद लिएर उपस्थित भएका छौँ. संवाद यसरी शुरू भएको छ. एक साँझ विद्यालयको छुट्टीपछि दुई साथीहरू घर फर्किने बाटोमा एउटा शान्त ठाउँमा बसिरहेका थिए. आकाशमा सुनौला रंगहरू फैलिएको थियो र चिसो हावा चलिरहेको थियो. दिनभरिको व्यस्तता पछि त्यो छठ धेरै शान्त र सुन्दर थियो।
2: सहेल, तिमीलाई कहिले काहीँ यस्तो लाग्दैन कि हामी धेरै छिटो ठुलो हुँदैछौ? हिजो साना थियौ, खेल्थ्यौ, हाँस्थ्यौ र अहिले भविष्यको जिम्मेवारी र धेरै कुराका बारेमा सोच्न थालेका छौ।
6: लाग्छ नि समयले कसैलाई रोप्दैन, तर ठुलो हुँदै जानु भनेको केवल उमेर बढ्नु मात्र होइन अनुभव र जिम्मेवारी बढ्नु।
2: तर जीवन सधैँ सजिलो हुँदैन नि, कहिले खुसी, कहिले दुःख, कहिले हार र कहिले जित, किन होला है यस्तो?
6: किनकि जीवनले हामीलाई सबै कुरा सिकाउन खोज्छ। यदि सधैँ खुसी मात्रै हुन्थ्यो भने दुःखको मूल्य थाहा हुँदैन थियो। कठिन समयले हामीलाई बलियो बनाउँछ र राम्रो समयको कदर गर्न सिकाउँछ।
2: कहिले काहीँ म अरूलाई हेर्छु, सोच्छु र सबैको जीवन राम्रो देखिन्छ अनि आफ्नो जीवन पनि सामान्य लाग्छ।
6: साथी दिया, बाहिरबाट देखिने कुरा सधैँ वास्तविक हुँदैन, सबैसँग आफ्नै सङ्घर्ष हुन्छ।
2: तिम्रो कुरा सुन्दा त मेरो मन हल्का भयो साथी, सायद म धेरै टाढाको कुरा सोचेर आजको दिन बिर्सिरहेकी थिएँ।
6: हो, कहिलेकाहीँ जीवनका सबैभन्दा सुन्दर भाग यही अहिलेको समय हो। साना खुसीहरू, साथीसँगको कुरा, परिवारसँग बिताएको समय, सितै कुराले जीवनलाई अर्थ दिन्छ।
7: सूर्य बिस्तारै अस्तायो, दुवै साथी उठेर मुस्कुराउँदै घरतिर लागे। त्यो दिन तिनीहरूले एउटा कुरा बुझेका थिए कि जीवनलाई सुख बनाउन ठूलो कारण चाहिँदैन, साना पलहरूको मूल्य बुझ्न सक्नुपर्छ र सबैभन्दा ठूलो कुरा हामीले यथार्थलाई स्वीकार्न सक्नुपर्छ। धन्यवाद।
1: हुन्छ, धेरै धेरै धन्यवाद छ बहिनीहरूलाई, यस्तो राम्रो संवाद चाहिँ आफूले रचना गर्नुभयो।
6: हजुर, हामी तिनजना मिलेर।
1: हुन्छ, तिनजना मिलेर चाहिँ रचना गर्नुभएको रहेछ। अनि यसमा चाहिँ कतिको टाइम लाग्यो त यो रचना गर्नको लागि?
2: यो संवाद रचना गर्न एक घन्टा जति।
1: एक घन्टा जति चाहिँ लाग्यो है। र हुन्छ, अनि यस्तो राम्रो चाहिँ संवाद लिएर आउनु भएको छ, के सोचेर यस्तो राम्रो रचना गर्नुभयो नि?
7: धेरै मानिसहरूले चाहिँ धेरै पछिको कुरा सोचेर अहिले हाल चलिरहेको कुराहरूलाई बिर्सिरहनुहुन्छ, पछिको कुराहरूलाई लिएर धेरै तनाव लिइराख्नुहुन्छ, त्यही सोचेर नै हामीले यो संवाद रचना गरेका हौ।
1: ल हुन्छ, यस्तो राम्रो सोच राखेर चाहिँ रचना गर्नुभएको रहेछ। तपाईँहरूको फेभरेट गेम चाहिँ कुन हो नि?
6: मेरो चाहिँ ब्याडमिन्टन।
2: मेरो पनि ब्याडमिन्टन नै हो।
7: मेरो नि ब्याडमिन्टन नै हो।
1: हुन्छ, अनि कतिको खेल्नुहुन्छ त तपाईँले?
6: म सधैँ करिब एक घन्टा जति खेल्छु।
2: म प्रायः खेलिरहेको हुन्छु।
7: मैले अहिले चाहिँ पढाइमा ध्यान दिइरहेको छु, अहिले खासै खेलेको छैन।
1: ल हुन्छ, आफ्नो गेमलाई पनि प्रायोरिटी दिनु होला, पढाइलाई पनि धेरै प्रायोरिटी दिनु होला, सबैको लागि चाहिँ टाइम छुट्याउँदै जानु होला। रेडियो सुनेर बस्नुहुने साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
6: हामीले आफूमाथि विश्वास राख्नुपर्छ, चाहे जीवन जति नै दुःख भए पनि ती दुःख कठिनाईबाट डटेर अगाडि बढ्नुपर्छ भन्न चाहन्छु।
1: ल हुन्छ बहिनीहरूलाई धेरै धेरै धन्यवाद, अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त। आजको श्रृङ्खला तयार गर्नको लागि हामी थियौ ज्ञान बगैँचा इङ्ग्लिस बोर्डिङ स्कूलमा र सोही विद्यालयको भाइ बहिनीको प्रतिभालाई नै कार्यक्रममा स्थान दियौ। फेरि पनि अर्को हप्ताको आइतबार यस्तै प्रतिभा लिएर उपस्थित हुने नै छौ। तबसम्मको लागि म कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार विदा हुने आज्ञा चाहन्छु। सुन्दै गर्नुहोला रेडियो ढोर बारा ही 103.8 मेगाहर्ज कार्यक्रम स्कूल कलेजमा। नमस्कार।
0: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
3: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
0: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ। अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
8: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँसुवा कालिस पाइँदैन भने सुरुप झोल खाउ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धी।
9: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
10: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 98028 28810, 98028 28811 र 98028 28816।
11: होइन है आरुषी, आर्यलाई लिएर कता हिँड्यौ?
10: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
12: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
11: ए त्यसो भए युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
10: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
11: सम्पर्क युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241 84264 र 98141 53305।
13: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
10: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
13: हस् मम्मी।
14: मैले सुने छोरी, ल जाऊ हिँड।
10: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाऊ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
14: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
10: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028 28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
14: बीजी मोमो हाउस, दुलेगौडा, हेल्पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
10: खै, जन्म दर्ता दिनुहोस् त।
15: जन्म दर्ता गरेको छैन नि म्याडम।
10: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
15: हो र, मलाई त थाहा नै थिएन म्याडम।
10: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
15: पहिला कसैले भनेन?
16: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिन भित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
17: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
16: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
17: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: अहिले साँझको 7 बज्यो। टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98163-95301
19: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
20: धोरबाराही हाइलाइट्सको साथमा
21: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
20: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461-49304

0: नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको धोरबाराही हाइलाइट्समा सहकर्मी सृष्टि खत्री र म अशोक विश्वकर्माको स्वागत छ। धोरबाराही हाइलाइट शुरू गरौं आजका प्रमुख समाचारहरूबाट।
1: तत्काल लालपूर्जाको व्यवस्था नगरे सरकार विरूद्ध कड़ा आन्दोलन गर्ने सुकुम्बासी सम्बद्ध संगठनहरूको चेतावनी। गण्डकी प्रदेशमा विकास निर्माणका कामले गति दिएको मुख्यमन्त्री पाण्डेको दावी।
0: प्रधानमन्त्री शाह र सत्तारूढ़ दल रासोपाका सभापति लामिछाने बीच आज भेटवार्ता। सरकारप्रतिको बढ़दो असन्तुष्टि र सुकुम्बासी व्यवस्थापनका विषयमा छलफल।
1: नगरभित्र जातीय विभेद तथा छुवाछुतको घटना भए पीड़ितको कानूनी उपचारको सम्पूर्ण दायित्व आफैले बेहोर्ने व्यास नगरपालिकाको निर्णय। मानसिक स्वास्थ्य सम्बन्धी सेवा उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गरिने।
0: इरानका सर्वोच्च नेता खामेनी हत्याको बदलाका लागि ट्रम्प सहित विदेशी नेताको सूची सार्वजनिक। इरान र अमेरिका बीचको बढ़दो सैन्य तनावका बीच ओमानमा त्रास बढ़्दो।
1: र फिफा विश्वकप फुटबलको सेमीफाइनल समीकरण पूरा। पहिलो सेमीफाइनल खेल फ्रान्स र स्पेन बीच आगामी मंगलबार हुने।
0: अब पूरा समाचार सुन्नुहोस्। विभिन्न राजनीतिक पार्टीमा आबद्ध सुकुम्बासीसँग सम्बन्धित संघ संगठनहरूले सुकुम्बासीहरूलाई तत्काल लालपूर्जाको व्यवस्था नगरी सरकार विरूद्ध कड़ा आन्दोलन गर्ने चेतावनी दिएका छन्। आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर नेपाली कम्युनिष्ट पार्टी नेकपामा आबद्ध अखिल नेपाल सुकुम्बासी संघ लगायतका संघ संगठनहरूले सरकारलाई यस्तो चेतावनी दिएका हुन्। अखिल नेपाल सुकुम्बासी संघका इन्चार्ज नहिन र खड्काले सरकारले सुकुम्बासीलाई ढाँट्ने छल्ने काम गरिरहेको जिकिर गर्दै त्यसका लागि त्यसका विरूद्धमा सशक्त आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउनुभयो। उहाँले सुकुम्बासीहरूका कारणले तत्काल लालपूर्जा दिने काम नगरी सरकार विरूद्ध कड़ा संघर्षमा जाने आफूहरूले चेतावनी दिएको पनि बताउनु भएको छ।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसूनजन्य विपदको जोखिमलाई न्यूनीकरण गर्न सबै सरकारवाला निकायसँगको समन्वयलाई तीव्र बनाइएको बताएको छ। प्राधिकरणको आइतबार बसेको बैठकमा मनसूनजन्य विपदको तयारी र सरकारवाला निकायले गरेका कामको प्रगति समीक्षा गर्दै विवरण संकलन अध्यवधि गरेको जनाएको छ। प्राधिकरणका कार्यकारी प्रमुख तथा सहसचिव दीपक कुमार कोइरालाले मनसून अवधिमा जनधनको क्षति न्यूनीकरणका लागि सरकार पूर्ण तयारीमा रहेको बताउनु भएको छ। असार 4 गते गृहमन्त्री सुदन गुरूङको संयोजकत्वमा बसेको बैठकले विभिन्न निकायलाई आवश्यक निर्देशन दिएको थियो। सोही निर्देशनको कार्यान्वयन अवस्था समीक्षा गर्न बैठक आयोजना गरिएको उहाँले जानकारी दिनुभएको छ। हाल देशभर मनसून सक्रिय रहेकाले जल तथा मौसम विज्ञान विभागले जारी गर्ने विशेष बुलेटिनका आधारमा प्राधिकरणले आवश्यक एडभाइजरी जारी गरिरहेको पनि कार्यकारी प्रमुख कोइरालाले जानकारी दिनुभएको छ। विभागले गरेको मौसमको पूर्वानुमानका आधारमा आवश्यक पर्दा प्राधिकरणले निरन्तर एडभाइजरी जारी गर्ने गरेको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाह बालेनले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेसँग आज भेटवार्ता गर्नुभएको छ। आज बिहान 11:30 बजे लामिछानेलाई भेट्न एक्लै उहाँको निवास बडा नीलकण्ठ पुग्नुभएका बालेन दिउँसो 3:15 बजे मात्रै बाहिरिनु भएको थियो। पछिल्लो समय सरकारप्रतिको बढ़दो असन्तुष्टि र सुकुम्बासी व्यवस्थापनका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार सरकारको 100 दिनको समीक्षा, पार्टी पदाधिकारी मनोनित, मन्त्री परिषद पुनर्गठन लगायतका विषयमा कुराकानी भयो। रासोपामा वरिष्ठ नेता सहित 11 पदाधिकारी र 51 जना केन्द्रीय सदस्य मनोनित हुने व्यवस्था रहेको छ। बालिन र रवि पक्षबाट को मनोनित हुने भन्ने विषय टुंगो लाग्न बाँकी रहेको छ। साथै विधानको विषयमा पनि रवि बालिन बीचमा केही असन्तुष्टि पैदा भएको छ। विशेष गरेर संसदीय दलका नेता फेरबदल गर्ने र चाहे जति वरिष्ठ नेता बनाउन पाउने प्रावधानप्रति बालिन पक्षले असन्तुष्टि जनाएका छन्। सार्वजनिक विधान अनुसार सभापतिले दिएको नीतिगत मार्ग निर्देशन पालन नगरेमा संसदीय दलको नेताको पद रिक्त हुने व्यवस्था गरिएको छ। साथै दलको नेता विरूद्ध संसदीय दलमा प्रत्याह्वान वा अविश्वास प्रस्ताव पारित भएमा पद रिक्त हुने पनि व्यवस्था गरिएको छ।
1: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित समयमै सम्पन्न हुन थालेको भन्दै विकास निर्माणका कामले गति लिएको बताउनु भएको छ। गोर्खाको शहीद लखन गाउँपालिका एक र गोर्खा नगरपालिका बाह्र जोड्ने लुदी खोला मोटरेबल पुलको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले समयमै आयोजना सम्पन्न हुनु सुशासनको महत्वपूर्ण आधार भएको लेखाउनु भएको छ। उहाँले गोर्खाको रणनीतिक ग्रामीण सड़क अन्तर्गत पर्ने स्याउली बजार भट्टफाँट मनकामना सड़क खण्डमा निर्माण गरिएको पुल 8 महिनामै सम्पन्न हुनु सकारात्मक उदाहरण भएको बताउनु भएको छ।
0: राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले बालेन्द्र शाह नेतृत्वको सरकारको आयु धेरै लामो नरहेको बताउनु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी खतार नियन्त्रणमा लिएर भक्तपुरको ठिमी स्थित घरमा छोडिएका उहाँले यस्तो दावी गर्नुभयो। प्रसाईले शाह नेतृत्वको सरकार दशैंसम्म मात्र टिक्ने दावी गर्नुभएको छ। आइतबार घरमा नै पत्रकार सम्मेलन गर्दै उहाँले यो सरकार जुन बाटोबाट आएको हो त्यही बाटोबाट जाने दावी गर्नुभएको छ। उहाँले आफूलाई भणुवा भन्दै सरकारले धरकपट गरिरहेको बताउँदै फसाउन लागिरहेको थाहा पाएकाले त्यो सफल नहुने पनि बताउनु भएको छ। उहाँले यो व्यवस्थाले नागरिकलाई आफैमाथि पेट्रोल खन्नाएर मर्न बाध्य बनाएको पनि बताउनु भएको छ। गृह जिल्ला झापाबाट काठमाडौँ पुग्न साथ निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन नपाइने भन्दै प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिएर घरमा लगेर छोडिदिएको थियो।
1: नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले त्रिवी शिक्षण अस्पताल महाराजगंज पुगेर जेएनजी अभियन्ता माजिद अन्सारीलाई भेट्नु भएको छ। पौडेलले आफू अस्पताल पुगेर अन्सारीलाई भेटेको जानकारी दिनुभएको हो। आफूले भेट्दा अन्सारीले मैले के अपराध गरे र मलाई यसो गरियो भनेर प्रश्न गरेको पौडेलको भनाइरहेको छ। पौडेलले अन्सारी भुइँ मान्छेका प्रश्न दमन गर्ने रवैयाको शिकार भएको बताउनु भएको छ। सुकुम्बासीहरूलाई राखिएको कृतिपुरको होल्डिङ सेन्टरमा बाढ़ी पसेपछि अन्सारी सहितका जेएनजी अभियन्ताहरू अवलोकन गर्न पुगेका थिए। सोही क्रममा प्रहरीले पक्राउ गर्दा लाठी प्रहारबाट घाइते भएर अन्सारीको अहिले टिचिङ अस्पतालमा उपचार भइरहेको छ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्य सम्बन्धी सेवा उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ प्रदेश र स्थानीय तहको संयन्त्र परिचालन गर्ने भएको छ। यसै सन्दर्भमा मन्त्रालयका सचिव विकास देवकोटाको अध्यक्षतामा सम्पन्न अनलाइन बैठकमा मन्त्रालयका महाशाखा तथा केन्द्र प्रमुख साथै प्रदेशका स्वास्थ्य सचिव र स्वास्थ्य निर्देशनालयका निर्देशक तथा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिको सहभागिता रहेको थियो। संघ प्रदेश र स्थानीय तहको विद्यमान स्वास्थ्य संरचना मार्फत मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम समुदाय तहसम्म प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ। विद्यालयमा मानसिक स्वास्थ्य शिक्षा समुदाय परिचालन उपचारमा रहेका बिरामीलाई सहजीकरण वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उनीहरूका परिवारलाई परामर्श र निगरानीमा जोड़ दिइने मन्त्रालयले जनाएको छ।
1: पोखरा महानगरपालिका 8 न्यू रोडमा शनिबार गरिएको आकस्मिक प्रदूषण परीक्षणमा जाँच गरिएका 40 सवारी सदनमध्ये 22 मापदण्ड भन्दा बढ़ी धुवाँ उत्सर्जन गरेको भेटिएको छ। अत्यधिक धुवाँ फाल्ने ती सबै सवारी साधनलाई आवश्यक कार्यवाहीका लागि यातायात व्यवस्था कार्यालय कास्की पठाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र यातायात व्यवस्था कार्यालय कास्कीको संयुक्त टोलीले प्रदूषण मापन गर्ने मेसिन सहित सड़कमै सवारी परीक्षण गरेको थियो। जाँचमा पोखरा नगर क्षेत्रभित्र सञ्चालन हुने सिटी बस सहित डिजेल इन्जिनबाट चल्ने अन्य सवारी साधन पनि समावेश रहेका थिए। प्रदूषण परीक्षण गरिएका सवारी मध्ये आधाभन्दा बढ़ीले तोकिएको मापदण्ड विपरीत धुवा उत्सर्जन गरेको ट्राफिक प्रहरीले जनाएको छ। त्यसपछि ती सवारीलाई थप कार्यवाहीका लागि यातायात व्यवस्था कार्यालय कास्की पठाइएको हो। कार्यवाहीपछि ट्राफिक प्रहरी कार्यालय कास्कीकै फेसबुक पोस्टमा सर्वसाधारणले विभिन्न प्रतिक्रिया दिएका छन्। धेरैले अभियानको स्वागत गर्दै यसलाई नियमित बनाउन माग गरेका छन् भने केहीले जाँच गर्ने तरिका सुधार्न सुझाव दिएका छन्।
0: निजी विद्यालय संचालकहरूका विभिन्न संस्थाहरूले सरकारले लगाउँदै आएको 3% समता शिक्षा सेवा शुल्क खारेज गर्न माग गरेका छन्। प्याप्सन एण्ड प्याप्सन हिसान र अपेनले आज आइतबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त शुल्क न्यायोचित नभएको र यसले अभिभावकलाई थप भार पारेको जनाएका छनृ।
1: पोखरा महानगरपालिकाद्वारा निर्माण गरिएको पोखरा घरको शुभ वास्तु पूजा सम्पन्न भएको छ। पोखराको पृथ्वी चोकमा निर्माण गरिएको अत्याधुनिक सुविधा सम्पन्न यस भवनमा पोखरा सूचना केन्द्र, पोखरा प्रज्ञा प्रतिष्ठान, सार्वजनिक पुस्तकालय, कला दीर्घा घण्टाघर, सार्वजनिक शौचालय तथा स्नान गृह लगायतका सेवा सञ्चालन हुनेछन्। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार केही दिनभित्रै पोखरा घर पूर्ण रूपमा सञ्चालनमा आउने र यस्तै पोखराको पर्यटन, कला, साहित्य, संस्कृति तथा नागरिक सेवामा नयाँ आयाम थप्ने विश्वास दिएको छ। दुई वर्ष अघि निर्माण शुरू गरिएको पोखरा घरलाई छिटै सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको छ।
0: विश्वका 110 देशमा श्रम स्वीकृति लिएर गइरहेका नेपाली श्रमिकको स्वदेशका अन्तर्राष्ट्रिय विमानस्थलबाट सहज, सुलभ र प्रतिस्पर्धी हवाई सेवा पाउन नसकेको अवस्था अझै विद्यमान रहेको छ। गत वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति र धावन मार्ग मर्मतका क्रममा उडानहरू प्रभावित हुँदा टिकट मूल्य अस्वाभाविक रूपमा 3 गुणासम्म महँगो भएको थियो। एयरलाइन्स तथा ट्राभल एजेन्सीहरूले टिकटमा कृत्रिम अभाव सृजना गरेपछि परराष्ट्र मन्त्री र परराष्ट्र मन्त्रालयको समन्वयमा श्रमिकहरूलाई थप एनओसी बिना भारतको अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर गन्तव्य जान सक्ने वैकल्पिक व्यवस्था गरिएको थियो। भारत स्थित नेपाली दूतावासले समेत सूचना जारी गरेर नेपालबाट श्रम स्वीकृति पाएकालाई भारतबाट प्रस्थान गर्न थप एनओसी नचाहिने स्पष्ट पारेको थियो।
1: राष्ट्रिय उपभोक्ता मंच गण्डकी प्रदेशको अध्यक्षमा कपिलनाथ कोइराला निर्वाचित हुनुभएको छ। शनिबार पोखरामा भएको मंचको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले कोइरालालाई सर्वसम्मत अध्यक्ष चुनेको हो। अधिवेशनले 8 जना सदस्य निर्वाचित गरेको छ भने 7 जना सदस्य अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको छ। मंचको नयाँ कार्य समिति सदस्यमा रमेश पौडेल, गीता आचार्य, हरि खनाल, मीना राणाभाट, गीता लामिछाने, मिलन तिवारी र राजु अधिकारी चुनिनु भएको छ। निर्वाचित अध्यक्ष कोइरालाले लगत्तै सुनिल उलक र बेबी श्रेष्ठलाई सदस्यमा मनोनित गरेका छन्। बाँकी 5 सदस्यपछि मनोनित गरिने उहाँले जानकारी दिनुभएको छ। अधिवेशनपछि बसेको पहिलो बैठकले पदाधिकारी समेत चयन गरेको छ।
0: तपाईं यति बेला साँझ 7 बजेको ढोर बाराही हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98-166-34-372।
5: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
6: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
5: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
7: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
5: ए हो र, हस् दाई म आजै जान्छु।
8: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका।
5: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
6: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
5: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै

0: साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
2: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
3: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9961553507।
5: कहाँ जाने?
6: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
5: मयाम चिसापानी, अनि बिचमा नझर्ने?
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, र जाम जाम।
7: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9825552663।
1: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
9: किन आँखा मिचेकी मिचे गरेको
10: हेर्न, अचानकै मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
9: धेरै समय मोबाइल चलाएपछि क्या
10: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
9: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
10: ए, त्यसो भए जोगिन के गर्ने त?
9: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
10: बुझे।
9: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
11: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हाइलाइट्समा। अब बाँकी समाचारहरू। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले मुक्तिनाथ क्षेत्रलाई प्लास्टिक मुक्त बनाउन निर्देशन दिनुभएको छ। धार्मिक पर्यटनको विकास र पूर्वाधार स्तर उन्नतिको सम्भाव्यता अध्ययन गर्ने उद्देश्यले मन्त्री पौडेलले मुक्तिनाथ क्षेत्रको भ्रमण गरेको मन्त्रालयले जनाएको छ। सो अवसरमा वहाँले स्थानीय र तीर्थयात्रुसँग अन्तर्क्रिया समेत गर्नुभएको थियो। वहाँले मन्दिर क्षेत्रको सरसफाई, जुत्ता चप्पलको उचित व्यवस्थापन र सो क्षेत्रलाई पूर्ण रूपमा प्लास्टिक मुक्त बनाउन निर्देशन दिनुभएको छ।

0: तनहुको ब्यास नगरपालिकाले छुवाछुत मुक्त नगरपालिका घोषणा गर्दै नगरभित्र जातीय विभेद तथा छुवाछुतको घटना भए पीड़ितको कानूनी उपचारको सम्पूर्ण दायित्व आफैले बेहोर्ने निर्णय गरेको छ। नगरपालिकाको 45औं नगरसभाको दोस्रो बैठकले शनिबार यस्तो निर्णय गर्दै सामाजिक समानता र विभेद रहित समाज निर्माणप्रति आफ्नो प्रतिबद्धता जनाएको छ। नगर प्रमुख वैकुण्ठ न्यौपानेले छुवाछुत मुक्त नगरपालिकाको घोषणा केवल औपचारिकतामा सीमित नरहने बताउनु भएको छ। उहाँले नगरभित्र जातीय विभेद तथा छुवाछुतको कुनै घटना भए पीड़ितलाई न्याय दिलाउन आवश्यक कानूनी उपचारको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले नै लिने निर्णय गरिएको जानकारी दिनुभएको छ। नगरपालिकाले यसअघि विभिन्न वडामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सामाजिक विभेद अन्त्यका लागि सरकारवाला निकायसँग समन्वय गर्दै आएको जनाएको छ।
1: नेपालको शेयर बजार पछिल्लो छ महिना यताकै न्यून बिन्दुमा झरेको छ। अस्ति शुक्रबार नेप्सी परिसूचक 2600 बिन्दुमा बन्द भएको हो। नयाँ सरकार गठन भए यता नेप्सी 350 अंकले घटिसकेको छ। बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि लगानीकर्ताले शेयर बजार बढ़ने अपेक्षा गरे पनि त्यसको ठिक विपरीत बजार निरन्तर ओह्रालो लागिरहेको छ। सरकार गठन हुनु अगाडि चैतको 12 गते नेप्सी परिसूचक झण्डै 2950 बिन्दुमा पुगेको थियो। लामो आर्थिक वर्षको बजेट आउँदो आर्थिक वर्षको बजेटमा लगानीकर्ताले लामो समयदेखि माग गर्दै आएको पूँजीगत लाभकर अन्तिम कर बनाइए पनि बजारमा त्यसको सकारात्मक प्रभाव देखिएको छैन। नेपाल शेयर धनी संघका अध्यक्ष घनश्याम पाण्डेका अनुसार व्यवसायीहरूको धरकपडले लगानीकर्तामा अन्यल सृजना गरेको छ। पूर्व गवर्नर चिरञ्जीवी नेपालका अनुसार कर्जा विस्तारमा राष्ट्र बैंकले अपनाएको कडाईको प्रभाव बजारमा परेको छ। विज्ञहरूका अनुसार असार मसान्तको लेखाबन्दी र ब्रोकरहरूले लिमिट नदिएका कारणले पनि बजारमा थप दबाव परेको छ।
0: कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव बढ़ेको छ। चाँदीको भाव भने घटेको छ। सुनको भाव आज तुलामा 600 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तुलाको 2,88,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनसाथी व्यवसाय महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तुलाको 2,88,400 रूपियाँ रहेको थियो। चाँदी आज तुलामा 35 रूपियाँले घटेको छ। शुक्रबार तुलाको 4,510 रूपियाँमा कारोबार भएको चाँदी आज भाउ घटेर तुलाको 4,575 रूपियाँमा झरेको महासंघले जनाएको छ।
1: अब मौसम सम्बन्धी जानकारी। जल तथा मौसम विज्ञान विभागले आज राति देशका विभिन्न भूभागमा भारीदेखि अति भारीसम्मको वर्षा हुने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ। विभागले आज साँझ मौसम सम्बन्धी अपडेट जारी गर्दै मनसून सक्रिय भएर भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन सबैसँग आग्रह गरेको हो। विभागका अनुसार आज राति र सोमबार कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका थोरै स्थानमा तथा मधेस प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशको तराई भूभागको एक स्थानमा भारीदेखि धेरै भारीसम्मको वर्षाको सम्भावना रहेको छ। यस्तै गरी कोशी र बागमती प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। ती क्षेत्रमा हुन सक्ने गेग्रान वहाव बाढ़ी पहिरो र भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बस्न र यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि स्वास्थ्य पर्यटन पर्वतारोहण सड़क तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरान र अमेरिका बीच बढ़दो सैन्य तनाव बीच पछिल्लो पटक ओमान पनि यसको चपेटामा परेको छ। ओमानी सरकारले मुसन्दाम गभर्नरेटमा ड्रोन आक्रमण भएको पुष्टि गरेको छ। ओमान सरकारले आक्रमणको निन्दा गर्दै देश र नागरिकको सुरक्षाका लागि आवश्यक सबै कदम चालिएको जानकारी गराएको छ। यद्यपि आक्रमणबाट भएको मानवीय वा भौतिक क्षतिको विवरण तत्काल सार्वजनिक भने गरिएको छैन। यसअघि इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्सले ओमानको दुकम बन्दरगाह स्थित अमेरिकी विमानवाहक पोतका लजिस्टिक सहायता केन्द्र र इन्धन आपूर्ति स्थलमा ठूलो आक्रमण गरेको दावी गरेको थियो। उता इरानी आक्रमणमा बहराइन स्थित अमेरिकी सैन्य अड्डाबाट धुवाको मुस्लो उठेको देखिएको थियो। इरानको पछिल्लो आक्रमणपछि बहराइन स्थित अमेरिकी सैन्य अड्डाबाट धुवा उठेको देखिएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा सैन्य अड्डामाथि धुवाको मुस्लो देखिएको हो। यसअघि इरानले बहराइनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई ड्रोन र मिसाइलबाट निशाना बनाएको दावी गरेको थियो। त्यसपछि बहराइनमा मिसाइल सतर्कता जारी गर्दै सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो।
1: इरानको रूढ़ीवादी पत्रिका हम सहरीले दिवंगत सर्वोच्च नेता आयतल्लाह अली खामेनीको हत्याको बदलाका लागि कच्छित गरिने भन्दै अमेरिकी इजरायली तथा युरोपेली नेताको नाम समेटिएको सूची सार्वजनिक गरेको छ। गत फेब्रुअरी 28 अमेरिकी इजरायली आक्रमणमा खामेनीको मृत्यु भएपछि उहाँका छोरा तथा उत्तराधिकारी मोज ताबा खावेनीले बदला लिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसै साथ सम्पन्न अन्त्येष्टिपछि जारी आफ्नो पहिलो सन्देशमा मोज ताबाले भन्नुभयो, बदला लिनु हाम्रो राष्ट्रको चाहना हो र यो अवश्य कार्यान्वयन हुनेछ। उहाँले सूचीमा रहेका व्यक्तिले आफ्नो ओछ्यानमै शान्तिपूर्ण मृत्युको अपेक्षा गर्न नसक्ने चेतावनी दिनुभएको छ। तेहरान महानगरपालिकाको स्वामित्वमा प्रकाशित हम सहरी पत्रिकाले शनिबार राति आफ्नो अनलाइन संस्करणमा मोज ताबाको उक्त भनाईसँगै 13 विदेशी नेताको तस्विर समावेश गरिएको इन्फोग्राफिक सार्वजनिक गरेको हो।
0: फिफा विश्वकप फुटबलको सेमीफाइनल समीकरण पूरा भएको छ। फिफा वरियतामा शीर्ष चारका टोली फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्याण्ड नै सेमीफाइनलमा पुगेका हुन्। आज बिहान सकिएको दुई क्वार्टर फाइनलमा खेलपछि सेमीफाइनल खेल्ने चारै टोलीको टुंगो लागेको हो। इंग्ल्याण्डले नर्वे र अर्जेन्टिनाले स्विजरल्याण्डलाई हराएसँगै सेमीफाइनल समीकरण पूरा भएको हो। अब फाइनलमा पुग्न सबिक विजेता अर्जेन्टिनाले इंग्ल्याण्डसँग खेल्दा अर्को खेल फ्रान्स र स्पेन बीच खेल हुनेछ। अर्जेन्टिनाले 3 पटकको विश्व विजेता हो भने फ्रान्स 2 तथा इंग्ल्याण्ड र स्पेनले एक एक पटक उपाधि जितेका छन्। पहिलो सेमी फाइनल खेल फ्रान्स र स्पेन बीच असार 30 गते मंगलबार मध्यराति 1:15 हुनेछ। त्यस्तै इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल असार 31 गते बुधबार मध्यराति 1:15 हुनेछ। विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति 1:15 अमेरिकाको न्यूयोर्क न्यू जर्सी स्टेडियममा हुनेछ।
1: भारतलाई पछाडि पार्दै इंग्ल्याण्ड आईसीसी टी20 वरियताको शीर्ष स्थानमा उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा इंग्ल्याण्ड दोस्रो स्थानबाट शीर्षमा उक्लिएको छ भने घरेलु मैदानमा भएको 5 खेलको टी20 श्रृंखला 4-0 जितेपछि इंग्ल्याण्डले यो उपलब्धि हासिल गरेको हो। यसअगाडि भारतले आयरल्याण्डसँगको टी20 श्रृंखला 2-0 हारेको थियो। भारत 1605 दिन पछाडि टी20 वरियतामा शीर्षबाट दोस्रो स्थानमा झरेको हो। भारत सन् 2022 फेब्रुअरीदेखि शीर्ष स्थानमा रहँदै आएको थियो। इंग्ल्याण्डसँगको श्रृंखलामा भारतीय टोलीका धेरै युवा खेलाड़ीहरूले अवसर प्राप्त गरेका थिए। कप्तान श्रेयस अय्यरको नेतृत्वमा रहेको टोलीले अपेक्षा अनुरूप प्रदर्शन गर्न भने सकेको थिएन। अब भारत र इंग्ल्याण्ड बीच पर्सि मंगलबारदेखि 3 खेलको एक दिवसीय श्रृंखला शुरू हुने भएको छ।
0: यिनै खबरहरूसँगै हामी ढोरबाराई हाइलाइट्सको अन्त्यमा रहेका छौं। बिदा हुनु पूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्।
1: तत्काल लालपूर्जाको व्यवस्था नगरी सरकार विरूद्ध कड़ा आन्दोलन गर्ने सुकुम्बासी सम्बद्ध संघ संगठनहरूको चेतावनी। गण्डकी प्रदेशमा विकास निर्माणको कामले गति लिएको मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेको दावी।
0: प्रधानमन्त्री शाह र सत्तारूढ़ दल राजसभा सभापति लामी छाने बीच भेटवार्ता। सरकारप्रतिको बढ़दो असन्तुष्टि र सुकुम्बासी व्यवस्थापनका विषयमा छलफल।
1: नगरभित्र जातीय विभेद तथा छुवाछुतको घटना भए पीड़ितको कानूनी उपचारको सम्पूर्ण दायित्व आफैले बेहोर्ने तनहुको व्यास नगरपालिकाको निर्णय। मानसिक स्वास्थ्य सम्बन्धी सेवा उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गरिने।
0: खामेनी हत्याको बदलाका लागि ट्रम्प सहित विदेशी नेताको सूची सार्वजनिक। इरान र अमेरिका बीच बढ़दो सैन्य तनाव बीच ओमान त्रास बढ़्यो।
1: र फिफा विश्वकप फुटबलको सेमी फाइनलको समीकरण पूरा। पहिलो सेमी फाइनल खेल फ्रान्स र स्पेन बीच आगामी मंगलबार हुने।
0: अवस्थ यिनै खबरहरूसँगै साँझ 7 बजेको ढोलबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। राति 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्री विदा हुन्छौ। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
3: सुवर्ण अवसर
4: अब दुले गौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
3: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
4: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
3: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
4: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
3: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
4: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
3: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
4: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
3: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
4: हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा
5: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
6: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
7: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9855188461 र सिजन गुरुङ 9705440900।
8: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
6: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा पावर चस्मा शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
9: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
6: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805101422 दिपेश मल्ल ठकुरी 9805101420 दीप मल्ल ठकुरी 9460141530।
10: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
11: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
10: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
11: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
10: ए त्यसो भए त म गइहाले,
11: चिया त पिएर जाऊ।
10: अहिले हतार छ, पछि आउँदै गरौँला है।
12: दीर्घायु फर्निचर शोरूम
13: हामी कहाँ स्टील तथा काठ का सम्पूर्ण सामानहरू दराज पलंग डाइनिंग टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर बेड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
14: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर शोरूम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9846061268 र 9560602068
15: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
16: दुलेगौडा पोलिक्लिनिकमा यही साउन दुई गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
17: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
16: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
17: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
18: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
17: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
18: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
19: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 9560131053
20: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
21: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
20: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
21: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
20: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
17: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
20: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
17: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
20: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
17: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि फोन 0665930369
22: बिस्तारै चलाउनुहोस् न दाई हतार गरेर कता पुग्नु छ र
23: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि
22: ट्राफिक नियमको पालना गरौ सुरक्षित यात्रा सुनिश्चित गरौ
23: तीव्र गतिमा सवारी नचलाऊ हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ मादक पदार्थ सेवन गरी सवारी नचलाऊ तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ
22: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
18: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौ बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ
17: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं
18: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्गानिक उत्पादन उपभोगको बानी बसालौ।
21: अनुरोधक श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनी चार।
0: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
21: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
0: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
21: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
0: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
21: होटल फ्यामिली एन्ड लज, खैरेनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
23: X103.8 अन्तर्मनको आवाज।
1: जन्म दिने आमा र जन्मिएको माटो कसलाई प्यारो नलाग्ला, जन्मभूमि प्रति सधैं आफूलाई बलिदान दिन तत्पर देशभक्त पति वियोगको पीड़ाले विक्षिप्त नारीको कथा हो यो आमा। तिनै पिताका पदचिन्ह पछ्याउने राष्ट्र सेवक सुपुत्रको पर्खाईमा तर्पिँदै बाटो हेर्न विवश नेपाली आमाको कथा हो यो आमा। समग्रमा नेपाल आमाको कथा हो यो आमा।

0: डरायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
1: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
0: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
1: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्यारे दुले गाउँको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
4: आज पनि ढिला भयो
5: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अनुहार भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
6: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
7: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856020279
8: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
9: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
8: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
9: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
10: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
11: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
10: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9845010950
12: सधैँ यही आउँदो साउन 2 गते पहिलो शनिबार
13: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
12: उपचार हुने रोगहरू
13: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
12: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
13: लामो समय देखेको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
12: दिसा पिसाब एवं पेटको समस्या
13: तौल गडबड हुने वा थाइराइडको समस्या
12: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ
13: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्
12: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा तनहु
13: फोन नम्बर 0564142333 र 9678161887
14: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
15: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
14: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा फिक्की बजार
16: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर भुज बहादुर सुनार
17: मोबाइल 9800585537 र 9800665389

0: छिपानी मेटल स्टील फन पर्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तर्जलिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9867294।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
7: लगभग सबैजना आइसक्नु भयो, आजको उडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
8: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
9: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
8: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
8: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
9: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
8: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
7: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
12: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै बाहिर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
11: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
12: त्यसो भए कहाँ जाने त कान्छा?
11: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, स्वस्थ पनि राम्रो पनि।
12: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
13: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
12: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुले गाउँदा आफ्नै निवासमा।
14: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855214445।
15: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
16: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
15: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
17: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9855324475 र 9801132475।
12: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
18: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
12: ओके, ल डन।
18: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
12: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
18: प्रोप्राइटर गोविन्द सिग्देल। फोन 9855028543 र 9847000787।
19: स्टुडियो
20: अहिले रातिको 8 बज्यो।
15: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816395301।

0: आहा, घर त साह्रै चित्त बुझ्नु भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकी ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
1: आऊ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
0: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
2: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0 65 4 14 2 34 र 98 1 71 56 606।
0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
0: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 98 1 41 35 622।
3: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
4: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाई?
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
5: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि।
6: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
5: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98 560 62 029।
7: पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
8: नाई बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
9: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदियौ, स्वस्थ बनाऊ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
12: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
11: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
12: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
11: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
12: शुक्ला, गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
11: कक्षा 12 3.6 वा 100+ माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
12: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
11: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
12: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
11: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
12: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला, गण्डकी 5, बेल चौतारा, तनहुँ। फोन 0 65 571 2 40। बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
13: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
12: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
13: छुटका दायराहरू:
12: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
13: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
12: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
13: थप जानकारीका लागि सम्पर्क 0655741479, मोबाइल 9856062265 र 9848064145।
14: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर:
12: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
14: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0654142733, मोबाइल 9968161887।
15: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
16: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
17: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
18: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
15: ए हो र, हस् दाई म आजै जान्छु।
12: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
19: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
20: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
21: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
20: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
22: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
23: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
19: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0656905065, मोबाइल 9816634372।
0: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
1: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
2: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
3: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
2: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
3: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
2: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
3: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
24: ल किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
25: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
24: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
25: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
24: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
25: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
26: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
27: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
26: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
27: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
1: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
28: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा
29: यही साउन 2 गते शनिबार
30: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
28: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
30: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
28: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
30: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
4: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा।
30: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक।
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ।
28: वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल।
4: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर।
28: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
1: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0865403177, मोबाइल 9560443043।
30: के कम्मर दुखाई, घुँडा तथा जोर्ने दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
29: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
30: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
29: घुँडा तथा जोर्ने दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
30: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
29: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
30: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
29: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
30: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
29: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
5: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
6: मुहान वरपरका रुख नकटाउ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि संचय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौ, पानीको दुरुपयोग नगरौ। स्वच्छ पानी सबैको पहुँच।
7: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
8: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
9: मैडम, धुम्रपान भनेको के हो?
8: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
9: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
8: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
9: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
8: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
30: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
10: चरक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
11: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1 लाख सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1 लाख बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
10: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव, आदि रोगको उपचारको लागि रु 10 लाख सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
12: सेवा लिने क्रममा चाहिने जानकारी
10: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर,
12: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
10: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
12: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
13: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा सञ्चालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061-450-249, मोबाइल नम्बर 97-32-45-845, वेबसाइट www.gandakiuniversity.edu.np।
14: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: सिधै मयाम चिसापानीबाट काठमाडौँबाट मयाम चिसापानी
1: अनि बीचमा नझर्ने
0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोच्चे महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9225552663।
3: ए बाबु, हजारो छ, टच बालेर जाऊ।
4: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
3: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
4: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
8: अन्तर्मनको आवाज।
9: स्टुडियो साइन
10: अहिले रातिको 9 बज्यो।
7: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौंडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816395301।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
1: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, फेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
3: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
4: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा,
5: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845010950।
4: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
7: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
4: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
7: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
4: गण्डकी मेडिकल हल, दुलेगौडा, हाम्रा सेवाहरू:
5: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
4: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
5: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
4: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
5: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुछरे बैङ्कको ठिक पारिपट्टि, फोन 0635903769।
8: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना: शैक्षिक सत्र 2083-84 लागि गण्डकी विश्वविद्यालयमा सञ्चालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 0614502549, मोबाइल नम्बर 97 36 45 845, वेबसाइट www.gandakiuniversity.edu.np।
9: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भयो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
9: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
7: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
9: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
7: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
10: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
5: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
10: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
10: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
10: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
10: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
11: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
0: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
13: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
14: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
15: हजुर, दान गरौ।
16: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
5: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
15: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
16: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तनहु।
5: ए एक्लै एक्लै होइन अब समर्थकको विशाल सहभागितामा टिभीको सानो पर्दामा होइन अब ठुलो पर्दामा विश्वकप हेरौँ।
2: विश्वकप?
5: यस विश्वकप। अब हाम्रै दुले गाउँदामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
16: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुटाऊ।
8: म्यानेज्ड बाइ योर चोइस जीके साउन्ड एन्ड लाइट हाउस दुलेगौंडा।
16: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
17: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
18: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
19: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
17: ए त्यसो भए युर सिङ्गापुर।
16: हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
17: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
18: हेर न आर्यन।

0: कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटीले नै हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाडी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमेलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छर्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9841484264 र 9811453305।
2: माइला दाई ए माइला दाई पानी त धेरै ठुलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौ।
5: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
6: जय मसी तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
1: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
2: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
3: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
4: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
4: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
5: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
4: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
5: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
4: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
5: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
4: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
5: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 065-571-240। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
6: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
6: छुटका दायराहरू,
5: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट,
6: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट,
5: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
4: थप जानकारीका लागि सम्पर्क 065-571-479, मोबाइल 98-560-62-265 र 98-468-64-145।
7: ए सबिना, यस्तो हतारमा कता हो?
8: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
7: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालिका सुनसादी पसल, हो त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
9: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्रा गर्नुहोस्। मोबाइल 9840788528 र 9800281642।
10: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतीहरूको लागि खुसीको खबर।
11: लामो समयदेखि सन्तान नभएका दम्पतीहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
10: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 गौड़ा, फोन 0625414233, मोबाइल 9968168887।
12: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा।
11: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
12: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
13: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
12: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
13: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
12: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
11: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौंडा।
14: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9841656999 छ।
15: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा सुन।
16: होइन के सुन्ने भनेको
11: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
16: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
11: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
16: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
11: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
17: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
18: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसेवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
17: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
18: हो त है, सामान लिन टाढो किन जानु पर्यो र?
19: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौंडाको सबैभन्दा पुरानो होलसेल पसल,
16: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
11: ग्राहकको चाहना नै हाम्रो जयसेवाल कस्मेटिक पसल दुलेगौंडा भित्री बजार।
19: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
11: प्रोप्राइटर निरञ्जन प्रसाद जयसेवाल, फोन 9841661220।
17: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
7: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
17: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौंडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
20: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इबी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9821653507।
21: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
22: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
21: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा फिची बजार।
23: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भुज बहादुर सुनार,
24: मोबाइल 9800585537 र 9800665089।
25: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
26: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
25: ओके, ल डन।
26: हजुर, सिग्नल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
25: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
26: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9855628543 र 9847000787।
27: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: दाई पहिला यो मोबाइल हेर्नुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बस्मिसौनीको ठीक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
4: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
5: यसैले यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
6: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छ हौ विश्वासिलो सुनचारी पसल खोजौला नि
5: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
7: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ
8: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ
7: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौड़ा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौड़ा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9087762
9: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
10: म्याडम धुम्रपान भनेको के हो
9: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
10: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर म्याडम
9: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
10: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
9: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाऊ
11: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
12: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्नै भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त
9: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा पावर चस्मा शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ नोट यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौड़ा प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422 दिपेश मल्ल ठकुरी 9508501420 दीप मल्ल ठकुरी 9406141530
11: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
13: इस्दुलेगौडा पोलिक्लिनिकमा 1 साउन 2 गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
11: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
13: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
11: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
13: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
11: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
13: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
14: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 98560131053
15: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
11: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला
15: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564142333 मोबाइल 98678161887
13: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौ बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्गानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ
11: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ
13: नोट प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ हाट बजारमा आऊ ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ
11: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
15: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
11: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
15: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
11: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
15: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सर्साइज थेरापी
11: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
15: दुखाईबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
11: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461696769 र 98461516644
15: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
16: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
17: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
16: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
17: ए ल ल
18: तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
17: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
19: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
20: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
19: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
21: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
22: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा फिक्की बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेकौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुना।
3: मोबाइल 9800 5835 37 र 9800 6615 809।
4: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
5: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142 34 र 9811756606।
7: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
8: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
7: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
5: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
9: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
10: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी चार दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0654142636 मोबाइल 9556078302 र 9946078302।
11: खाए साह्रै मिठो पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन प्वाक्कै।
12: यो हो बोनस चाउचाउ।

0: रूपमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9855202779।
2: ए सन्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धि।
3: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
1: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
4: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
5: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
1: धोरबाराही हाइलाइट्सको साथमा
6: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौड़ा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।

नमस्कार, रेडियो ढोरबारा 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबारा हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। नव समाचार विस्तारमा सुन्नुहोस्।

0: नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति तनहुली काठमाडौँ महानगरपालिकाको त्रिपुरेश्वर स्थित शहीद गेट अगाडि गणेश नेपालीले गरेको आत्मदाह घटनाको गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ। शनिबार जारी विज्ञप्तीमा असार 25 गते महानगर प्रहरीले 25 वर्षीय राइडर गणेश नेपालीको मोटरसाइकलमा ह्विल लक लगाएपछि उहाँले आत्मदाहको प्रयास गरेको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। युनियनले उक्त घटनाले गाड़ी खाने श्रमिकको प्रति राज्यका निकायको दृष्टिकोणमाथि प्रश्न उठाएको उल्लेख गर्नुभएको छ। विज्ञप्तीमा अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले हालै प्लेटफर्म क्षेत्रमा कार्यरत श्रमिक सम्बन्धी अभिसन्धि नम्बर 193 पारित गरेको सन्दर्भ उल्लेख गर्दै यस्ता घटना हुनु दुःखद भएको बताउनु भएको छ। ट्रेड युनियन कांग्रेस तनहुका अध्यक्ष कृष्ण केसीले प्लेटफर्म क्षेत्रमा कार्यरत राइडरका लागि पर्याप्त पार्किङ व्यवस्था सुरक्षित सड़क तथा सामाजिक सुरक्षाको सुनिश्चितता नभएको अवस्थामा सरकार एकतर्फी रूपमा कड़ा जरिमाना र दण्ड सम्बन्धी कानून ल्याउन अग्रसर हुनु श्रमिकमाथिको अन्य भएको बताउनु भएको छ। नेपाल ट्रेड युनियन कांग्रेस तनहुली घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी बमोजिम कड़ा कार्यवाही गर्न पीड़ित राइडरको परिवारलाई उचित क्षेत्र क्षतिपूर्ति उपलब्ध गराउन तथा रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। साथै श्रमको सम्मान मर्यादित काम र सामाजिक न्याय सुनिश्चित गर्न सबै तहका सरकारले आवश्यक कदम चाल्नुपर्ने युनियनले जोड़ दिएको छ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले त्रिवी शिक्षण अस्पताल महाराजगंज पुगेर जेएनजी अभियन्ता माजिद अन्सारीलाई भेट गर्नुभएको छ। पौडेलले आफूले अस्पताल पुगेर अन्सारीलाई भेटेको जानकारी दिनुभएको छ। आफूले भेट्दा अन्सारीले मैले के अपराध गरे र मलाई यस्तो गरियो भनेर प्रश्न गरेको पौडेलको भनाइ छ। पौडेलले अन्सारी भुइँ मान्छेका रूप प्रश्न दमन गर्ने रवैयाको शिकार भएको बताउनु भएको छ। सुकुमवासीहरूलाई राखिएको कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढ़ी पसेपछि अन्सारी सहितका जेएनजी अभियन्ताहरू अवलोकन गर्न पुगेका थिए। सोही क्रममा प्रहरीले पक्राउ गर्दा लाठी प्रहरबाट घाइते हुनुभएका अन्सारीको अहिले टिचिङ अस्पतालमा उपचार भइरहेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित समयमै सम्पन्न हुन थालेको भन्दै विकास निर्माणका कामले गति लिएको बताउनु भएको छ। गोर्खाको शहीद लखन गाउँपालिका एक र गोर्खा नगरपालिका 12 जोड्ने लुदी खोला मोटरेबल पुलको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले समयमै आयोजना सम्पन्न हुनु सुशासनको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभएको छ। उहाँले गोर्खाको रणनीतिक ग्रामीण सड़क अन्तर्गत पर्ने स्याउरी बजार झट्टाफाट मनकामना सड़क खण्डमा निर्माण गरेको पुल 8 महिनामै सम्पन्न हुनु सकारात्मक उदाहरण भएको बताउनु भएको छ। तनहुको व्यास नगरपालिकाले छुवाछुत मुक्त नगरपालिका घोषणा गर्दै नगरभित्र जाति विभेद तथा छुवाछुतको घटना भए पीड़ितको कानूनी उपचारको सम्पूर्ण दायित्व आफैले बिहोर्ने निर्णय गरेको छ। नगरपालिकाको 45 नगर सभाको दोस्रो बैठकले शनिबार यस्तो निर्णय गर्दै सामाजिक समानता र विभेद रहित समाज निर्माण प्रति आफ्नो प्रतिबद्धता जनाएको हो। नगर प्रमुख वैकुण्ठ न्यौपानेले छुवाछुत मुक्त नगरपालिकाको घोषणा केवल औपचारिकतामा सीमित नरहने बताउनु भएको छ। उहाँले नगरभित्र जाति विभेद तथा छुवाछुत कुनै घटना भए पीड़ितलाई न्याय दिलाउन आवश्यक कानूनी उपचारको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले नै लिने निर्णय गरिएको जानकारी दिनुभएको छ। नगरपालिकाले यसअघि विभिन्न ओडामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सामाजिक विभेद अन्त्यका लागि सरकारवाला निकायसँग समन्वय गर्दै आएको जनाएको छ। राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेशको अध्यक्षमा कपिल नाथ कोइराला निर्वाचित हुनुभएको छ। शनिबार पोखरामा भएको मञ्चको तेस्रो वर्षको वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले कोइरालालाई सर्वसम्मत अध्यक्ष चुनिएको हो। अधिवेशनले 8 सदस्य निर्वाचित गरेको छ भने 7 सदस्यलाई अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको छ। मञ्चको नयाँ कार्य समिति सदस्यमा रमेश पौडेल, गीता आचार्य, हरिखनाल, मीना राणा भट्ट, गीता लामिछाने, मिलान तिवारी र राजु अधिकारी चुनिनु भएको छ। निर्वाचित अध्यक्षमा कोइरालाले लगत्तै सुनिल उलाकर र बेबी श्रेष्ठलाई सदस्यमा मनोनित गर्ने गर्नुभएको छ। बाँकी 5 सदस्यपछि मनोनित गरिने उहाँले जानकारी दिनुभएको छ। अधिवेशनपछि बसेको पहिलो बैठकले पदाधिकारी समिति चयन गरेको छ। पोखरामा नगरपालिकाद्वारा निर्माण गरिएको पोखरा घरको शुभ वस्तु पूजा सम्पन्न भएको छ। पोखराको पृथ्वी चोकमा निर्माण गरिएको अत्याधुनिक सुविधा सम्पन्न यस भवन पोखरा सूचना केन्द्र, पोखरा प्रज्ञा प्रतिष्ठान, सार्वजनिक पुस्तकालय, कला दीर्घार, घटनाघर, सार्वजनिक शौचालय तथा स्नान गृह लगायतका सेवा सञ्चालन हुनेछन्। पोखरा महानगरपालिकाका प्रमुख दर्ज आचार्यका अनुसार केही दिनभित्रै पोखरा घर पूर्ण रूपमा सञ्चालनमा आउने गर यसले पोखराको पर्यटन, कला, साहित्य, संस्कृति तथा नागरिक सेवामा नयाँ आयाम थप्ने विश्वास लिएको छ। दुई वर्ष अघि निर्माण शुरू गरिएको पोखरा घरलाई छिटै सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापको तथ्याङ्क अनुसार यस आर्थिक वर्षमा एक्यापले 92,75,00,000 रूपियाँ 95,900 रूपियाँ आमदानी गरेको छ। जुन गत आर्थिक वर्ष 2080-81 को तुलनामा करिब 16,42,00,000 रूपियाँले बढ़ी हो। गत वर्ष 76,63,153 रूपियाँ संकलन भएको थियो। एक क्याबको आमदानीको सबैभन्दा ठूलो हिस्सा पर्यटक प्रवेश शुल्क हो। राष्ट्रिय प्रकृति संरक्षण कोष एनटीएनसी मार्फत संकलन हुने शुल्कबाट 46,48,84,000 रूपियाँ भन्दा बढ़ी उठाएको छ। हाल विदेशी पर्यटकका लागि प्रति व्यक्ति 3,000 र सार्क मुलुकका पर्यटकका लागि 1,000 रूपियाँ प्रवेश शुल्क तोकिएको छ। अन्नपूर्ण क्षेत्रको प्राकृतिक सुन्दरता र पदमार्गको स्तरोन्नतिका कारण पर्यटकको चाप बढ़दो क्रममा रहेको छ। जेएनजी आन्दोलन र इरान वारले पर्यटक आवागमनमा केही प्रभाव परे पनि अन्य समयमा एक क्याप क्षेत्रमा पर्यटकको राम्रो उपस्थिति रहँदै आएको एक क्याबका प्रमुख डाक्टर रविन कडरियाले बताउनुभएको छ। पोखराको प्रमुख पर्यटकीय आकर्षणको रूपमा रहेको प्याराग्लाइडिङ उडानलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले निगरानी कडा गरेको छ। साहसिक खेलका रूपमा चिनिने यस क्षेत्रमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि प्रहरीले प्याराग्लाइडिङ फ्लाइटको पाइलटको मादक पदार्थ मापसी तथा लागू औषध लापसी सेवा सम्बन्धी विशेष जाँच शुरू गरेको छ। सड़कमा सवारी चालकको नियमित जाँच गरिए झै पोखरा 18 सारङकोट स्थित तोरी पानी पुगेर प्रहरी टोलीले उडानको तयारीमा रहेका पाइलटको आकस्मिक परीक्षण गरिएको थियो। हाल भारतीय पर्यटकको बाक्लो आगमन भइरहेका बेला पाइलटले नशालु पदार्थ सेवन गरी उडान भर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा यो अनुगमन गरिएको हो। ओडा प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी नायब उपाधीक्षक डीएसपी नमराज भट्टराईको नेतृत्वमा समुदायिक सेवा केन्द्र कास्कीका पदाधिकारी सहितको टोलीले तौरी पानीमा पुगेर 35 पाइलटको स्वास्थ्य परीक्षण गरेको थियो। डीएसपी भट्टराईका अनुसार उडानका क्रममा हुन सक्ने मानवीय त्रुटि र सम्भावित दुर्घटना रोक्नका लागि यो कदम चालिएको हो। पर्यटकको सुरक्षा सुनिश्चित गर्न नियमित चेक जाँच गरिएको उहाँले बताउनुभएको छ। पोखराको मौसम छिट्टै परिवर्तन हुने भएकाले पाइलटले विशेष सावधानी अप्नाउनु पर्ने उहाँको भनाइ छ। सुरक्षित साहसिक पर्यटन गन्तव्यका रूपमा पोखरालाई स्थापित गर्न यस्ता चेक जाँच र निरन्तरता दिइने उहाँले बताउनुभएको छ। अवस्था यिनै खबरसँगै राति 10 बजेको ढरबार हाइलाइट सकिएको छ। भोलि बिहान 5:25 बजेको ठप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्रि।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर शोरूम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर शोरूम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
5: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 लागि गण्डकी विश्वविद्यालयमा संचालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत संचालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा संचालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 0164502049, मोबाइल नम्बर 97 36 45 845, वेबसाइट www.gandakiuniversity.edu.np।

0: अहिले के सुन्ने भनेको
1: थाहा छैन र हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
0: हो र अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ
1: हो त शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन
0: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन र
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड
2: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
4: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
5: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
2: ए हो र हस् दाई म आजै जान्छु
1: हजुर यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
6: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891
7: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन
3: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
7: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोप्राइटर कीर्तिमान थापा मगर
8: सिधै मयाम चिसापानीबाट काठमाडौँबाट मयाम चिसापानी
0: अनि बिचमा नझर्ने
8: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
0: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
1: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663 पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पोन
9: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
9: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
9: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ डाक्टर सुस्मिता गुरुङ
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर
10: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको पीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौं।
11: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625963।
12: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
1: दूरबारही हाइलाइट का प्रायोजक
2: अरनिको आवश्यक उच्चमावि तुली गौडा
1: दक्ष र अनुभवी शिक्षकहरू
2: गुणस्तरीय शिक्षा कमजोर विद्यार्थीहरूलाई विशेष कक्षाको व्यवस्था प्लस टू मा विज्ञान र व्यवस्थापन संकायमा पढाइ हुने
1: फोन नम्बर 0655707124
3: 103.8

रेडियो ढोरबाराही 103.8 मेगाहर्ज को बिहान 5:25 बजे को ढोरबाराही हाइलाइट्स में समाचार पछिबाट लक्ष्मी सुनार को स्वागत छ। ढोरबाराही हाइलाइट्स में अब समाचारहरु सुन्नुहोस्। आत्मदाह गरेको मुगुका 25 वर्षीय गणेश नेपालीको घटनामा संघीय सरकार स्थानीय तह र पीड़ित पक्ष बीच 9 बुझे सहमति। रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती। सुकुमवासीलाई आश्वासन दिन गृहमन्त्री सहित 6 मन्त्री भक्तपुरको होल्डिङ सेन्टरमा। पोखरामा अनलाइन सट्टेबाजी गरिरहेका गिरोहका 8 सदस्य पक्राउ। 20 करोड़ रूपियाँको कारोबार। गण्डकी प्रदेशमा विकास निर्माणका कामले गति लिएको मुख्यमन्त्री पाण्डेको दावी। मनसून जन्य विपदको जोखिमलाई न्यूनीकरण गर्न सबै सरकारवाला निकाय संघको समन्वयलाई तीव्र। ओमान नजिक जहाजमा आक्रमण। 10 भारतीय उद्धार। 1 अझै बेपत्ता। खामेनी हत्याको बदलाका लागि ट्रम्प सहित विदेशी नेताको सूची सार्वजनिक। अब समाचार विस्तारमा सुन्नुहोस्। सुकुमवासी र निम्न वर्गका जनतामाथि

0: बाटै थिचोमिचो गरेर बिचल्ली पारिएको गुनासो सड़क र सदनबाट उठिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह केही दिन यता गुमनाम जस्तै हुनुभएको छ। उता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि सतायत गायब जस्तै छन्। गणेश नेपालीले आत्मदाह गरेको घटना र सुकुमवासीको बिचल्ली भएको घटनामा रवि समेत मुखमा पानी हालेर बसेका छन्। दुई तिहाईको शक्ति लिएर बसेका यी दुई नेताको मौनताले यति बेला राष्ट्रपा र सरकार दुवै साक्षात्मक अवस्थामा पुगेका छन्। सड़कदेखि सदनसम्म खोजी भइरहँदा बेपत्ता जस्तै भएका यी दुई नेताबीच आइतबार चार घण्टा लामो कुराकानी भएको छ। शुक्रबार बेलुका टेलिफोनमा संवाद गरेका दुई नेताले आइतबार चार घण्टा लामो संवाद गरेका हुन्। अनौठो चाहिँ के छ भने यसअघि भेट्न समय समेत दिन नमान्ने प्रधानमन्त्री बालेन्द्र यसपटक आफै सभापति लामिछानेको बुढा नीलकण्ठी स्थित निवासमा पुग्नु भएको छ। सुकुमवासीको समस्यालाई लिएर चर्को विरोध हुन थालेपछि हिजो संघ सरकारका छजना मन्त्रीले भक्तपुरमा रहेको होल्डिङ सेन्टरको अवलोकन गर्नुभएको छ। गृहमन्त्री सुदन गुरूङ, भूमि मन्त्री प्रतिभा रावल, महिला तथा बालबालिका मन्त्री सीता वादी, स्वास्थ्य मन्त्री निशा मेहता, शिक्षा मन्त्री सस्मित पोखरेल र श्रम मन्त्री रामजी यादवले थरीपाटी र बोडेमा रहेका होल्डिङ सेन्टरको अवलोकन गर्नुभएको हो। हिजो बिहान किर्तिपुरको होल्डिङ सेन्टरमा डुबान नपरेपछि त्यहाँ रहेका हरेक सुकुमवासीलाई पनि खरीपाटीको होल्डिङ सेन्टरमा राखिएको छ। केही समयदेखि सुकुमवासीलाई खाना समेत नदिएको भन्दै विरोध भइरहेकोमा हिजो बिहान किर्तिपुरको सेन्टर डुबानमा परेपछि सुकुमवासीको समस्यालाई लिएर सरकारप्रतिको असन्तुष्टि झनै बढेको हो। सुकुमवासीसँगको भेटमा भूमि मन्त्री रावलले सरकारले सक्दो चाँडो सुकुमवासीलाई लाल पूर्जा वितरण गर्ने बताउनु भएको छ। लाल पूर्जा दिँदा कसैले पनि प्रश्न उठाउन नसक्ने गरी दिने तयारी गरेको र यही कारण समय लागेको उहाँको भनाइ छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून जन्य विपदको जोखिमलाई न्यूनीकरण गर्न सबै सरकारवाला निकायसँगको समन्वयलाई तीव्र बनाएको बताइएको छ। प्राधिकरणको आइतबार बसेको बैठकमा मनसून जन्य विपदको तयारी र सरकारवाला निकायले गरेका कामको प्रगति समीक्षा गर्दै वितरण संकलन अध्यावधि गरेको जनाइएको छ। प्राधिकरणका कार्यकारी प्रमुख तथा महासचिव प्रदीप कुमार कोइरालाले मनसून अवधिमा जनधनको क्षति न्यूनीकरणका लागि सरकार पूर्ण तयारीमा रहेको बताउनुभएको छ। असर चार गते गृह मन्त्री सुदन गुरूङको संयोजकतामा बसेको बैठकले विभिन्न निकायलाई आवश्यक निर्देशन दिएको थियो। सोही निर्देशनको कार्यान्वयन अवस्था समीक्षा गर्न बैठक आयोजना गरिएको उहाँले जानकारी दिनुभएको छ। हाल देशभर मनसून सक्रिय रहेकाले जल तथा मौसम विज्ञान विभागले जारी गर्ने विशेष बुलेटिनका आधारमा प्राधिकरणले आवश्यक एडभाइजरी जारी गरिरहेको पनि कार्यकारी प्रमुख कोइरालाले जानकारी दिनुभएको छ। विभागले गरेको मौसम पूर्वानुमानका आधारमा आवश्यक पर्दा प्राधिकरण निरन्तर एडभाइजरी जारी गर्ने गरेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित समयमा सम्पन्न हुन थालेको भन्दै विकास निर्माणका कामले गति लिएको बताउनुभएको छ। गोर्खाको शहीद लखन गाउँपालिका एक र गोर्खा नगरपालिका बाह्र जोड्ने लुदी खोला मोटरेबल पुलको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले समयमा आयोजना सम्पन्न हुनु सुशासनको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभएको छ। उहाँले गोर्खाको रणनीतिक ग्रामीण सड़क अन्तर्गत पर्ने स्याउरी बजार झट्टाफाट मनकामा सड़क खण्डमा निर्माण गरिएको पुल आठ महिनामै सम्पन्न हुन सकारात्मक उदाहरण भएको बताउनु भएको छ। आत्मदाह गरेका मुगुका 25 वर्षीय गणेश नेपालीको घटनामा संघीय सरकार स्थानीय तह र तथा पीड़ित पक्षबीच नौ विधि सहमति भएको छ। आइतबार काठमाडौँ प्रशासन कार्यालयमा भएको सहमतिमा घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि पूर्व न्यायाधीशको संयोजकतामा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ। समितिले सात दिनभित्र सरकार समक्ष प्रतिवेदन पेश गर्ने बताइएको छ। सहमतिमा छानबिन समितिको प्रतिवेदन र सिफारिशका आधारमा गणेश नेपालीलाई शहीद घोषणा गर्ने विषयमा प्रक्रिया अघि बढ़ाउने पनि उल्लेख गरिएको छ। साथै घटनाका दिन त्रिपुरेश्वर क्षेत्रमा खटिएका महानगर प्रहरीका कर्मचारीलाई हाल का लागि निलम्बन गरी छानबिन प्रतिवेदन अनुसार थप कार्यवाही गरिने सहमति भएको छ। पीड़ित परिवारलाई राहत स्वरूप मृतक की श्रीमतीलाई योग्यता र क्षमताका आधारमा महानगरपालिकामा रोजगारी उपलब्ध गराउने, छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च व्यवस्थापन गरिने उल्लेख गरेको छ। यस्तै आगामी कार्यपालिकाका बैठकबाट उचित राहत रकम उपलब्ध गराइने सहमतिमा उल्लेख छ। यस्तै गणेश नेपालीको अन्तिम संस्कारको सम्पूर्ण व्यवस्था, आफन्तको यातायात तथा काठमाडौँ बस खर्च सब बुझिने र पोस्टमार्टम लगायत कानूनी प्रक्रिया सहज बनाउने सहमति भएको छ। यस्तै परिवारका सदस्यको स्वास्थ्य बीमाको व्यवस्था गर्ने विषयमा पनि सरकार र स्थानीय सरकार महानगरले जिम्मेवार लिने सहमति भएको छ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले त्रिवी शिक्षण अस्पताल महाराजगंज पुगेर जेएनजी अभियन्ता माजिद अन्सारीलाई भेट्नुभएको छ। पौडेलले आफू अस्पताल पुगेर अन्सारीलाई भेटेको जानकारी दिनुभएको छ। आफूले भेट्दा अन्सारीले मैले के अपराध गरे र मलाई यसो गरियो भनेर प्रश्न गरेको पौडेलको भनाई छ। पौडेलले अन्सारी भुई मान्छेको रूपमा दमन गर्ने रवैयाको शिकार भएको बताउनुभएको छ। सुकुम्बासीहरूलाई राखेको कीर्तिपुरको होल्डिङ सेन्टर र बाढ़ी पसेपछि अन्सारी सहितका जेएनजी अभियन्ताहरू अवलोकन गर्न पुगेका थिए। सोही क्रम प्रहरीले पक्राउ गर्दा लाठी प्रहारबाट घाइते भएर अन्सारीको अहिले टिचिङ अस्पतालमा उपचार भइरहेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले यस वर्ष विगतका वर्षको तुलनामा सबैभन्दा बढ़ी रासायनिक माल आयात गरिएको बताउँदै किसानलाई सहज रूपमा उपलब्ध गराउन सरकार निरन्तर लागिरहेको स्पष्ट गर्नुभएको छ। चितवनको खैरनीमा हिजो आयोजित कार्यक्रममा उहाँले यस वर्ष रोपाई गर्नु अघि मल उपलब्ध गराउने प्रयास गरिए पनि केही प्राविधिक तथा आपूर्ति व्यवस्थापन सम्बन्धी समस्याका कारण मल पुर्याउन नसकेको बताउनु भएको छ। कुन देशबाट मल आयात गर्दा सहज हुन्छ भनेर हामीले रात दिन खटेर काम गरेका छौ। आगामी साउन 1 गतेदेखि नयाँ लटको आयात शुरू हुँदैछ। मल बन्दरगाहमा पुगिसकेको छ, मन्त्री चौधरीले भन्नुभएको छ। उहाँले आगामी दिनमा क्यालेण्डर बनाएर देशभर व्यवस्थित रूपमा मल वितरण गरिने बताउँदै स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार बीच समन्वय गरी वितरण प्रतिक्रिया प्रभावकारी बनाइने जानकारी दिनुभएको छ। माग र आपूर्ति बीच अझै सन्तुलन कायम गर्न चुनौती रहेको उल्लेख गर्दै मन्त्री चौधरीले किसानलाई सहज सेवा प्रदान गर्न टोल फ्री नम्बर सञ्चालनमा ल्याएको बताउनुभएको छ। पोखरा महानगरपालिका 8 न्यू रोडमा शनिबार गरिएको आकस्मिक प्रदूषण प्रशिक्षणमा जाँच गरिएका 40 सवारी साधन मध्ये 22 मापदण्ड भन्दा बढ़ी धुवा उत्सर्जन गरेको भेटिएको छ। अत्यधिक धुवा फाल्ने ती सबै सवारी साधनलाई आवश्यक कार्यवाहीका लागि यातायात व्यवस्था कार्यालय कास्की पठाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र यातायात व्यवस्था कार्यालय कास्कीको संयुक्त टोलीले प्रदूषण मापन गर्ने मेसिन सहित सड़कमै सवारी परीक्षण गरेको थियो। जाँचमा पोखरा नगर क्षेत्र भित्र सञ्चालन हुने सिटी बस सहित डिजेल इन्जिनबाट चल्ने अन्य सवारी साधन पनि समावेश थिए। प्रदूषण प्रशिक्षण गरिएकामा सवारी मध्ये आधा भन्दा बढ़ीले चोकिएको मामलामा विपरीत धुवा उत्सर्जन गरेको ट्राफिक प्रहरीले जनाएको छ। त्यसपछि ती सवारीलाई थप कार्यवाहीका लागि यातायात व्यवस्था कार्यालय कास्की पठाइएको हो। कार्यवाहीपछि ट्राफिक प्रहरी कार्यालय कास्कीकै फेसबुक पोस्टमा सर्वसाधारणले विभिन्न प्रतिक्रिया दिएका छन्। धेरैले अभियानको स्वागत गर्दै यसलाई नियमित बनाउन माग गरेका छन् भने केहीले जाँच गर्ने तरिका सुधार्न सुझाव दिएका छन्। पोखरामा अनलाइन सट्टेबाजी सञ्चालन गर्दै आएको एक अन्तर्राष्ट्रिय गिरोहका 8 सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिकामा घर भाडामा लिई सफ्ट ट्रेड कम्पनीको वाहनामा सञ्चालित यो गिरोहलाई गण्डकी प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय कास्की र ओडा प्रहरी कार्यालय बैदनको संयुक्त टोलीले छापामारी पक्राउ गरेको हो। बरामद कम्प्युटरहरूको प्रारम्भिक जाँचमा झण्डै 20,70,00,000 रूपियाँ बराबरको कारोबार भेटिएको छ। गिरोहले भारतीय ब्याङ्क तथा डिजिटल वालेटहरू प्रयोग गर्दै टेलिग्राम र व्हाट्सएप मार्फत प्रयोगकर्ता जोड्ने र क्रिकेट फुटबल क्यासिनोमा सट्टा खेलाउने गर्दथ्यो। पक्राउ परेका मध्ये 7 भारतीय नागरिक र 1 नेपाली नागरिक रहेका छन्। घटनास्थलबाट ल्यापटप, मोबाइल, भारतीय सिम कार्ड लगायत ठूलो परिमाणमा विद्युतीय सामग्री बरामद भएको छ। प्रहरीका अनुसार यो गिरोहको मुख्य सञ्चालन केन्द्र भारतमा रहेको र पोखरा एकाइसको 2700 शाखा रहेको पाइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। ईरान अमेरिकाका तनाव इरान अमेरिका तनाव बीच ओमन नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका 11 भारतीय मध्ये 10 जनाको उद्धार भएको छ। आक्रमणमा परेका एकजना अझै बेपत्ता रहेका भारतको विदेश मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। मन्त्रालयको विज्ञप्ति अनुसार जीएफएस ग्यालेक्सी नामक व्यावसायिक जहाजमाथि बिहान ओमनको तट नजिक आक्रमण भएको थियो। घटनापछि खोज तथा उद्धार अभियान चलिरहेको मन्त्रालयले जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्डले जहाजमाथिको आक्रमणका लागि इरानलाई जिम्मेवार ठहराउँदै आग लागि र इन्जिन कक्षमा पुगेको क्षतिका कारण जहाज सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको जनाएको छ। यो घटना अमेरिकाको पछिल्लो सैन्य कार्यवाहीको प्रत्युत्तर स्वरूप इरानले हर्मुज जलमार्ग बन्द गर्ने घोषणा गरेको तथा खाड़ी क्षेत्रका विभिन्न ठाउँतर्फ क्षेपणास्त्र र ड्रोन आक्रमण गरिरहेको बेला भएको हो। भारतीय विदेश मन्त्रालयले व्यावसायिक जहाज र नागरिक पूर्वाधारमाथि भइरहेका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको छ। इरान र अमेरिका बीचको पछिल्लो तनावले मध्य पूर्वमा युद्ध अन्त्य गर्ने उद्देश्यले भएको अन्तरिम समझदारीलाई थप संकटमा परेको छ। इरानको रूढिवादी पत्रिका हमसहरीले दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्याको बदलाका लागि लक्षित गरिने भन्दै अमेरिकी इजरायली तथा युरोपेली नेताको नाम समेटिएको सूची सार्वजनिक गरेको छ। गत फेब्रुअरी 28 अमेरिकी इजरायली आक्रमणमा खामेनीको मृत्यु भएपछि उहाँका छोरा तथा उत्तराधिकारी मुस्ताबा खामेनीले बदला लिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसै साता सम्पन्न अन्त्येष्टिपछि जारी आफ्नो पहिलो सन्देशमा मुस्ताबाले भन्नुभयो, बदला लिनु हाम्रो राष्ट्रको चाहना हो र यो अवश्य कार्यान्वयन हुनेछ। उहाँले बताउनु भएको छ, उहाँले सूचीमा रहेका व्यक्तिले आफ्नो ओछ्यानमै शान्तिपूर्ण मृत्युको अपेक्षा गर्न नसक्ने चेतावनी दिनुभएको छ। तेहरान महानगरपालिकाको स्वामित्वमा प्रकाशित हमसराही पत्रिकाले शनिबार राति आफ्नो अनलाइन संस्करणमा मोजब्ता बाको उक्त भनाईसँगै 13 विदेशी नेताको तस्विर समावेश गरिएको इन्फोग्राफिक सार्वजनिक गरेको हो। यिनै खबरहरूसँगै हामी ढोरबारे हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनु पूर्व आजका मुख्य मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। हवस् त, यिनै खबरहरूसँगै बिहान 5:25 बजेको ढोरबारे हाइलाइट्स सकिएको छ। 7 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
4: कता हिँड्नु नि, मिल्को जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
3: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
4: त्यसो भए कहाँ जाने त कान्छा?
3: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
4: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
5: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साफ कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
6: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
7: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114745 र 9855204745।
8: हजुर, दान गरौ।
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
4: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
8: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
7: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी 8 तन हो।
9: फुटै खाए चारै मिठो, पकाए त स्वादकै, एक पाकेटले पेट भरिने के हो भने अपक्कै।
10: यो हो बोनस चाउचाउ।

0: पोखरा
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560 2279।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
1: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
5: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
6: यही आउँदो साउन 2 गते पहिलो शनिबार
7: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: उपचार हुने रोगहरू
7: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
6: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
7: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
6: दिसा पिसाब एवं पेटको समस्या
7: तौल गडबड हुने वा थाइराइडको समस्या
6: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
7: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
7: फोन नम्बर 0564142333 र 98678 61887।
8: दिनको संकेत सधैँ बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल असार 29 गते सोमबार, असार कृष्ण पक्षको चतुर्दशी तिथि, सन् 2026 जुलाई 13 तारीख। कार्यक्रममा सबैभन्दा पहिला तपाईँको आजको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि। तपाईँको आजको दिन राम्रो रहनेछ। आज धनलक्ष्मी